0: विकृतता ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् उसकरण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्
0: देश विघन र ओसार पसारबाट बचौं सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न नीति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु
4: सम्बन्धित इन्टरनेट सेवा

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकताको आवाज
1: सुने एफएम 101.2 मेगाहर्ज
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व सङ्गम
1: सुने एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sunfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अन्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। पहिरोले अवरूद्ध सोलुखुम्बुका सड़कहरू पुनः संचालनमा। जोखिममा परेका वृद्धको सुरक्षित स्थानान्तरण। सालमो सड़क अवरूद्ध भए वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। सगरमाथादेखि अन्नपूर्णसम्म मौसम प्रतिकूल। उच्च क्षेत्रमा पर्यटक नलैजान प्राणको आग्रह। खुम्बुका सिंगामो गाउँपालिकाका लागि प्रदेश सरकारबाट 7.7 करोड़भन्दा बढ़ीको बजेट दिइएको। हिमालमा हिम पहिरोमा 10 जना बेपत्ता। उद्धारका लागि हेलिकप्टर परिचालन। मौसम प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्दै। आयु मोलुङ हैदराबादसँग प्रभावित क्षेत्रको विकास। र एसियाली खेलकुदमा टेनिसमा बसुला र खटकाको जोडी अन्तिम सुरमा। लगातारको वर्षातका कारण सोलुखुम्बुका विभिन्न स्थानमा गएको पहिरोले अवरूद्ध बनेका सड़कहरू पुनः संचालनमा आएका छन्। जिल्ला प्रहरीकाले सोलुखुम्बुले दिएको जानकारी अनुसार असोज 10 गते खुम्बुका संलामो गाउँपालिका एक पैया स्थित निम्दोषी सड़क खण्डको करिब 20 मिटर माथिबाट पहिरो र ढुंगा खसेर खैखोलाबाट सुर्खेतर्फ जाने सड़क पूर्ण रूपमा अवरूद्ध बनेको थियो। उक्त अवरूद्ध बाटोलाई जेसीबीको प्रयोग गरी पन्छाएर पुनः संचालनमा ल्याइएको छ। यस्तै असोज 11 गतेबाट थुलुङ्गेकोशी गाउँपालिका सरन्देप स्थित मुक्लीबाट बर्फुघाटतर्फ जाने भित्री कच्ची सड़कमा माथिबाट पहिरो खस्ता सड़क अवरूद्ध बनेको थियो। उक्त सड़क समेत अहिले पहिरो हटाई सड़क संचालनमा ल्याइएको छ। यस्तै बरसातकै कारण चोरोजित कुन नगरपालिकाबाट आङपाङ स्थित 72 वर्षीय चन्द्रबहादुर गुरूङको ढुङ्गा माटो र टिनको छानाले बनेको उक्तले घर र परको जमीन भाँसिँदा घर जोखिममा परेको थियो। असोज 11 गते बिहान प्रहरी चौकी केरुङ पत्तालेबाट प्रहरी सहायक निरीक्षक तेज बहादुर घिमिरेको कमानमा गएको प्रहरी टोलीले जोखिममा परेका वृद्धलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको उहाँले बताए। सुरक्षित स्थानमा उहाँको छोराको घरमा स्थानान्तरण गरिएको उल्लेख गरिएको छ। सोलुखुम्बुको सिद्धिचरण लोकमार्ग अन्तर्गतको सालमे सड़क खण्ड अवरूद्ध भएमा प्रयोग गर्न सकिने वैकल्पिक मार्गको सड़क मर्मतपछि संचालनमा आएको छ। थुलुङ्गेकोशी गाउँपालिकासँगको सहकार्यमा सल्लेरी तुम्से दादा काँगेल पञ्चायत ठोढुङ्गा हुँदै टिङ्लाको रमिते स्थित सिद्धिचरण लोकमार्ग छोड्ने वैकल्पिक सड़क खण्ड असोज 10 गतेबाट मर्मत गरी पूर्ण रूपमा सुचारू गरिएको छ। लगातारको वर्षातका कारण सिद्धिचरण लोकमार्गको सालमे क्षेत्रमा पटक पटक पहिरो जाने र यातायात सेवा ठप्प हुने समस्यालाई ध्यानमा राख्दै यो वैकल्पिक मार्गलाई प्राथमिकताका साथ मर्मत गरिएको जिल्ला प्रहरीकाले सुलुखुमुका प्रहरी नायब उपरीक्षक नवीन राजा बुढा थोकीले जानकारी दिनुभएको छ। अब मुख्य राजमार्ग अवरूद्ध भएको अवस्थामा पनि सुलुखुमुका बासिन्दा तथा यात्रीहरूले वैकल्पिक मार्ग प्रयोग गरी सहज रूपमा आवश्यक गर्न सक्नेछन्। गाउँपालिकाको सक्रिय पहल र सहकार्यमा सड़क मर्मत भई संचालनमा आएपछि स्थानीयवासी व्यवसाय तथा यात्रीहरू यात्रा गर्न निकै सहज भएको छ। मौसम खराबका कारण सगरमाथादेखि डोल्पासम्मका प्रमुख हिमाली गन्तव्यमा सगरमाथा पदयात्रा प्रभावित भएपछि ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टाणले पदयात्री तथा सहयोगी टोलीका सदस्यलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हिमाली क्षेत्रमा रहेका सबैको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाउँदै सगरमाथा सहित 4 प्रमुख उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न टाणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रमा गोची भण्डा माथिल्लो क्षेत्रमा हिमपात भएको र तल्लो क्षेत्रमा निरन्तर वर्षा भएको समेत उल्लेख गरिएको छ। मनास्लो क्षेत्रमा स्थानीय प्रशासन र मनास्लो क्षेत्र संरक्षण क्षेत्र आयोजना एमक्यामले आज हिजोसम्म पदयात्रामा रोक नै लगाएको थियो भने आजबाट पदयात्रा शुरू गर्न सकिने टाणले जनाएको छ। पदयात्रीले जीप मार्फत माछा खोला वा जगतसम्म यात्रा गर्न सक्ने भए पनि दोभान क्षेत्रमा पहिरो तथा
तथा टुंगा खस्ने जोखिम रहेकाले विशेष सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। अन्नपूर्ण क्षेत्रमा पनि स्थानीय प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याम्पले हिजोसम्म पदयात्रामा प्रतिबन्ध लगाएको थियो। विशेष गरी बेसी शहर मनाङ सडक खण्डमा सडक सञ्जाल प्रभावित भएकाले तल्लो क्षेत्रमा पहिरोको अवस्था जाँच गरेर मात्र अगाडि बढ्न समेत कानले आग्रह गरेको छ। खुम्बु पासुङ नामक गाउँपालिका क्षेत्रभित्र कार्यान्वयन हुने गरी प्रदेश सरकारबाट 7,59,62,857 रूपियाँ बराबरका विभिन्न महत्वपूर्ण आयोजना तथा कार्यक्रमहरू छनौट भएको छ। विभिन्न शीर्षक र स्रोत अन्तर्गत विनियोजित यो बजेटले स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, पर्यटन तथा सामाजिक विकासका क्षेत्रलाई समेटेको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाभित्र विभिन्न आयोजना बजेट समेटिएको छ। यस अन्तर्गत मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चको शोध भर्ना भुक्तानीका लागि प्रदेश मानकीकरण शोधबाट 4,80,000 रूपियाँ छुट्याइएको छ। यस्तै स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकारको बजेटबाट एम्बुलेन्स खरिद गर्न 40,00,000, सबैमाथा सामुदायिक स्वास्थ्य एकाई बुक्साको छाना तथा भवन निर्माण सम्झौता र व्यवस्थापनका लागि 10,00,000 एवं खरिखोला अस्पताल व्यवस्थापन तथा मरमतका लागि 15,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। पूर्वाधार पर्यटन विकासतर्फ ठूलो धनराशि विनियोजन भएको देखिन्छ। सबैभन्दा ठूलो रकम आमा दबलम हाइड्रो पावरका लागि, विद्युत प्रसारण लाइन निर्माण तथा विस्तारका लागि कोशी प्रदेश सशस्त्र अनुदान पुँजीगततर्फ 5,00,000,000 रूपियाँ छुट्याइएको छ। पर्यटन पूर्वाधारको विस्तारका लागि गोक्यो पर्यटक विकास तथा छोयु हिमाल जाने पदमार्ग निर्माणका लागि 10,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। मनाङको नर्फू क्षेत्रमा पर्ने हिमलुङ हिमालमा हिम पहिरो जाँदा 10 जना बेपत्ता बनेका छन्। आइतबार बिहान हिम पहिरो गएको र त्यसमा परे 10 जना बेपत्ता बनेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार हिम पहिरोमा परे बेपत्ता भएकाहरू सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उहाँका अनुसार हिम पहिरोमा गएको स्थान उद्धार तथा खोजीका लागि हेलिकप्टर परिचालन गरियो। उद्धार टोलीलाई हिम पहिरो गएको भनेको स्थानसम्म पुग्न एकपटक हेलिकप्टर पुगेको र थप उद्धारका लागि अर्को हेलिकप्टर पनि त्यसतर्फ पठाइएको उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता भएका व्यक्तिहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्स मार्फत हिमलुङ हिमाल क्षेत्रतर्फ गएको प्रारम्भिक विवरण प्राप्त भएको उल्लेख गरिएको छ। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसम प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। आजबाट मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। वर्षा रोकिए पनि गए राती र हिजो बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जलस्तर बढ़ेर खतराको पार तह पार गरेको थियो। बाँधे पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलस्तर देवघाट बाँधे पूर्वानुमान मापन केन्द्रमा खतराको 9 मिटर भन्दा माथि अर्थात 11 मिटर पुगेको थियो। देशभरमा डुबान तथा विभिन्न घरहरू फसिएका छन्। काली गण्डकी नदीमा आएको बाढ़ीले बस्तीमा पस्ता पर्वतको जलझला गाउँपालिकामा 25 घर बगेको छ। त्यहाँ 80 घरभन्दा बढ़ी जोखिममा छन्। नारायणी नदी आसपासका चितवन र नवलपरासी काहोचा ठाउँ तथा दुवान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सारिएको छ। बाढ़ी पहिरोको जोखिम अझै पनि कायम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।
खलुङ्गा जिल्लाको मोलुङ गाउँपालिका 6 र 7 का स्थानीयले आयो मोलुङ हाइड्रो पावर कम्पनीसँग आयोजना प्रभावित क्षेत्रमा न्यायोचित विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन्। आयो मोलुङ हाइड्रो पावर समन्वय तथा नागरिक सरोकार समितिले मोलुङ गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै आयोजना संकलन तथा निर्माणका क्रममा प्रभावित क्षेत्रका नागरिकले अपेक्षा अनुसार विकासको अनुभूति गर्न नसकेको जनाइएको छ। समितिले आयोजना नजिकका सड़क तथा पुल निर्माण सड़क स्तर उन्नति सुरक्षित खानेपानी विद्यालय तथा स्वास्थ्य पूर्वाधार स्थानीय रोजगारी र सेवा विकास तथा वातावरण संरक्षणलाई प्राथमिकताका साथ अगाडि बढ़ाउन समेत आग्रह गरेको छ। यसअघि साउन 15 गते कम्पनीलाई सामाजिक उत्तरदायित्व कार्यान्वयन सम्बन्धी मागपत्र बुझाए पनि माग सम्बोधन नभएको कम्पनीले जनाएको छ। जापानमा चलिरहेको विश्व एक संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजय शुरूआत गरेको छ। नाइगिया सिटीको हेगासियामा रहेको पार्क टेनिस सेन्टरमा हिजो भएको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मंगोलियाका बाराप मुक्तरबार र जोगदार उन्मुखलकको जोडीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको छ। यजसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम सुरमा स्थान बनाएका छन्। अब यो जोडीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछन्। हवस्त समाचारबाट अन्जु कार्की रहन्छु। बिहान 10 बजे सुल हलचल लिएर फेरि हुन्छौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलेखिम सुन्दै रहनुहोला।

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रही इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रस्तारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-10-79 कार्यालय प्रमुख 9849-51-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति।

0: बालकबालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खडा काँदा हुने व्यवस्था भएको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
3: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
3: यदि तपाईँको दशामा चन्द्रचार पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 78 अङ्कमा 9852 055 768।

आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि संघ, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा चालू समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याट नाघी आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भर्ती खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर ड्याम प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषकसँग कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2301-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-130 र 98-69-58-46-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश सुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
2: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
0: ए नानी के भने रहेछ के भयो
2: बैंकले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संकलन गर्ने कार्यसूत्र खुम्बु पासाङ्गामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूचित वर्ष अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा

0825120130 र 9869548576 मा सम्पर्क गर्न सक्नुहुन्छ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण संचालन हुने सम्बन्धी सूचना। यस हाते दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तव भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित विश्वको पनि नीति समय र स्थान नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने नीति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260, अनुराज बस्नेत 9851714419, बिपिन तामाङ 9862093264 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आपूर्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे दुखोशी गाउँपालिका, गाउँ कार्य

महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटांग ऐसल खर्कर केतिलासगढ़ी गांवपालिका सोलुखुमुको लिखुपुखे गांवपालिका मातु भुकुसी गांवपालिका र नेचरसल्यान्ड गांवपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कानून सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा बढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बालमैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्राहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वित तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेहिता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममय घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
त्यस्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीड़न सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसले सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्रस्तुत उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना संस्थाले जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन गरिन्छ। मात्र दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय @samarthifoundation.org लिखुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल निमा शेर्पा @samarthifoundation.org नेचासेलेन गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9840105848 इमेल नासिक ढुङ्गाना @samarthifoundation.org केपिला चोरी गाउँपालिका शुभ उपक नम्बर 9848648358 इमेल hajal.shubha@gmail.com र ऐसिलु खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767638347 इमेल अभिषेक शाह @samarthifoundation.org रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना गति 2026 अगस्त 20 में आयोग विनाशकारी बाजी पोहरो ठूल जीवन के क्षतिप्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को बुझीला गंभीरतापूर्वक ध्यान दिए मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दुख्भिक अतिथ सहयोग विश्वास को हम संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दी नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न कर हमीला थप सहयोग सूचना तथा शुभकामना प्रदान कर हार्दिक आग्रह रेड पांडा निजोग संघ को सहकार में इस आयोजक समिति ने आगामी 2026 सेप्टेम्बर 5 में आयोजना करने रेड पांडा मैराथन को मिति परिवर्तन करिए 2026 नोवेम्बर 28 में आयोजना करने निर्णय बिहरा संबंधित सभी में जानकारी कराई अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुन्दु।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम र उपचारका बारेमा कुराकानी गर्छौ। यो कार्यक्रम तपाईले आज बेलुका 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। भोलि सेप्टेम्बर 29 तारीकमा विश्वभरि मुटु दिवस मनाइँदैछ। नेपालले पनि सन् 2000 विश्व मुटु दिवस मनाउँदै आएको छ। यस वर्षको नारा मुटुलाई धड्किन दिउँ भन्ने रहेको छ। विश्वमा वर्षेनी 2 करोड़ मानिसको मुटु रोगका कारण ज्यान जाने गरेको तथ्याङ्क छ। नेपालमा पनि वर्षेनी 30,000 जनाको मुटु रोगका कारण ज्यान जाने गर्छ। त्यसमध्ये पनि 1/3 युवा अवस्थामै ज्यान गइरहेको तथ्याङ्क छ। अस्वस्थकर खानपिन र तनावयुक्त जीवनशैलीका कारण पछिल्ला वर्षमा अल्पायुमै हृदयघात भएर धेरैको ज्यान गइरहेको छ। आज कार्यक्रममा मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा हामी मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँग कुराकानी गर्छौं। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्कार।
0: विशेष गरेर यसपालि हामीले मुटु दिवस मनाउँदाखेरि मुटुलाई धड्किन दिउँ यो नारा तय गरिएको छ। यो विशेष यो नारा चाहिँ किन तय गरियो?
1: हरेक वर्ष नै यो विश्व मुटुको संस्थाले चाहिँ नारा हरेक वर्ष फरक फरक नारा दिने गर्छ। तर यो डन मिस अ बिट त्यसलाई नेपालीकरण गर्दाखेरि चाहिँ मुटुलाई धड्किन दिउँ भन्ने नारा चाहिँ पहिलोपल्ट 2 वर्ष पोहोर साल पनि यही नारा थियो, यसपालि पनि यही नारा छ। तर पोहोर साल चाहिँ मुटुलाई धड्किन दिनलाई संसारमा सबैभन्दा बढी मुटुको समस्या चाहिँ उच्च रक्तचाप भएकोले त्यसमा फोकस गरिएको थियो भने यसपालि चाहिँ मुटुलाई धड्किन दिनको लागि चाहिँ सबभन्दा महत्व चाहिँ यो हार्ट एट्याकको बारेमा जोड़ दिएको छ, ताकि यसपालि चाहिँ हार्ट एट्याक भइसकेको उपचार गरिसकेको मानिसहरूले आफ्नो कथा अरूलाई सुनाऊ, ताकि अरूको हार्ट एट्याक हुनुभन्दा अगाडि नै त्यसबाट रोकथाम गर्न सकियोस् भनेर।
0: हृदयघात हुनबाट जोगाउन नै यसलाई प्राथमिकता दिइएको भन्नुभयो। हृदयघातमा जानु अगाडि चाहिँ हामी अलिकति मुटु रोगमै चर्चा गरौं होइन। मुटु रोग अहिले पछिल्लो समयमा चाहिँ नेपालमा यसको अवस्था चाहिँ के छ?
1: मुटु रोग भन्ने बित्तिकै मुटु रोग चाहिँ जन्मजात पनि हुन्छ, जन्मिसके पनि हुन्छ। जन्मिसकेपछि अब यो हार्ट एट्याक चाहिँ जन्मिसकेपछि लाग्ने रोग, यो चाहिँ एकदम मुख्य जीवनशैलीमै आधारित छ। जीवनशैली परिवर्तन हुँदै गएकोले संसारभरि यो चाहिँ पहिला विकसित देशमा धेरै हार्ट एट्याक हुन्थ्यो भने उनीहरूले चाहिँ आफ्नो जीवनशैली परिवर्तन गर्दै उनीहरूका चाहिँ हार्ट एट्याक कम हुँदै गयो भने विकासोन्मुख देशहरूमा चाहिँ अब हार्ट एट्याक एकदम बढ्दै गइरहेछ। भनौँ नेपालमै कुरा गर्ने हो भने अहिलेभन्दा 20-25 वर्ष अगाडि हार्ट एट्याक चाहिँ 40 वर्ष माथिकोलाई मात्रै हुन्छ भन्थ्यो भने अहिले चाहिँ 20 वर्ष नआएको मान्छेहरूको पनि हार्ट एट्याक भइरहेछ।
0: अब हामी अलिकति चर्चा गरौं यो मुटु रोगमै। मुटु रोग चाहिँ अन्य शरीरका अङ्ग भन्दा मुटु रोग चाहिँ कतिको जोखिमयुक्त अथवा भनौँ कतिको डरलाग्दो रोग हो?
1: हामी चाहिँ के भन्दै गर्छौँ भने भगवान्ले चाहिँ सबै चिज दुईटा बनाइदिएछ, हात दुईटा, खुट्टा दुईटा, आँखा दुईटा, धेरै चाहिँ दुईटा बनाइदिएछ। एउटाले काम नगरे भने अर्कोले काम गर्छ भनेर, तर मुटु चाहिँ एउटै छ र मुटु चाहिँ मानिसको जन्म हुँदाखेरि गर्भमै 6 हप्तादेखि नै चलेको हुन्छ र मुटु चल्न छोडेपछि मात्रै मान्छेको मृत्यु भयो भनेर भनिन्छ। त्यसकारण चाहिँ मुटु चाहिँ भगवान्ले 100 वर्ष चलोस् भनेर बनाइदिएको मुटु चाहिँ हाम्रो जीवनशैली र यो हामीले नियन्त्रण गर्न सक्ने रोगहरू ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल यो 3 चिज, मानसिक तनाव, धुम्रपान यिनीहरूलाई कन्ट्रोल गर्न सक्यौं भने 80% यो हार्ट एट्याक चाहिँ रोकथाम गर्न सकिने रोग भएकोले यसलाई चाहिँ यसपालि पनि प्राथमिकतामा राखिएको
0: अब यो पछिल्लो समयमा यहाँले अघि भन्नुभयो नि यो जुन जीवनशैलीसँग जोडिएको छ भनेर होइन विशेष गरेर अहिले यो पछिल्लो समय चाहिँ जीवनशैली भन्नाले के कारणले गर्दाखेरि चाहिँ मुटु रोग चाहिँ बढ्दैछ त
1: जीवनशैली भनेको के हो भनेर बुझ्नु पर्दाखेरि हामीले के खान्छौ हामीले के गर्छौ र हाम्रो मानसिक अवस्था र शारीरिक अवस्था दुईटै चाहिँ हामीले पहिला भन्दा के परिवर्तन हुँदै गइरहेछ जीवनशैली भनेको एक चिज मात्रै हो अब हामीले के खान्छौ पहिला र अहिले के खान्छौ फरक के आयो पहिला हामी नै स्कूल पढ्दादेखि मकै भटमास लिएर स्कूलको खाजा लिएर जान्छौं भने अहिले चाहिँ सबै प्याकेटको खानेकुरा लिएर जान्छन् भनेपछि सबभन्दा पहिला बच्चादेखि नै खानेकुराको शैली फरक भयो अनि अब शहरमा चाहिँ अब सबैको घर घरमा मोटरसाइकल गाडी भएकोले गर्दाखेरि मानिसहरू हिँड्न अब एकदम कम हुँदै गयो हिँड्ने बानी छुट्दै गयो पहिला हामीहरू चाहिँ स्कूल जाँदाखेरि कम्तीमा पनि हामी आधी घण्टा हिँडेर स्कूल जान्थ्यौँ हिँडेर आधी घण्टा फर्केर स्कूलबाट आउँथ्यो भने अहिले घरसम्मै गाडी आउँछ अथवा मोटरसाइकलमा पुर्याइन्छ हिँड्न एकदम कम भयो
0: शारीरिक परिश्रम
1: एकदमै कम भयो अनि त्यो पछि अर्को चाहिँ मानसिक तनाव पहिला भन्दा एकदम बढ्दै गयो किनभने मानिसलाई काम कमाउनेमै मानिसहरू फोकस भयो आराम गर्ने भन्ने एकदम कम हुँदै गयो त्योभन्दा ठुलो कुरो मैले के भन्छु हाम्रो पहिला पुर्खाले बिहान 15 मिनट पूजा नगरिकन चियासम्म पनि खानु हुँदैन थियो अहिलेको मान्छेहरू काम काम काम भएकोले त्यो बिहानको पूजा गर्ने प्राय धेरैको छुटिसकेको छ म भन्छु बिहान पूजा गर्न 15 मिनट पनि टाइम दिन सकिन्न भने एक मिनट मात्रै एउटा धूपबत्ती दैनिक एउटा बाल्ने गर्नुहोस् दिनभरिको तनाव केही न केही कम हुन्छ भनेपछि 15 मिनट यदि हामीले ध्यान गर्यौं भने हाम्रो उच्च रक्तचाप र धड्कन चाहिँ नियन्त्रणमा एकदम आउँछ
0: भनेको आस्था धर्म मात्र होइन कि ध्यानसँग जोडियो
1: एकदम सही हो है अनि त्यसपछि अब अर्को चीज भनेको हाम्रो जीवनशैलीमा हामीले कति पिउने मानिसहरू अब जस्तो मेरो स्कूलमा पढ्ने साथी उसको पसल थियो अब ऊ यति व्यस्त हुने कि मानिसहरू व्यस्त हुने भएको कारणले उसले पानी दिने भनेमा पिउनै पिउँदैन थियो किनभने पानी पिएपछि पिसाब गर्न जानुपर्छ भने उसले पानी नपिउने तर 10-15 वर्षको अन्तरमा उसको दाजुभाइ दुईजनै किडनी फेल भएर बित्नु भनेपछि हामीले पानी पनि हामी स्वस्थ छौँ जेल पानी प्रशस्त मात्रामा पिउनै पर्छ जब रोग लागिसकेपछि पानी नै फेरि विष पनि हुन सक्छ त्यसैले हामीले के पिउने के खाने मानसिक तनावलाई कसरी नियन्त्रणमा राख्ने यो चिज नै हो हाम्रो जीवनशैली त्यसकारण यो जीवनशैली नै हामीले परिवर्तन गर्यौं भने हाम्रो हार्ट एटेक नै धेरै मात्रामा हामीले रोकथाम गर्न सक्छौ अब खानेकुरा हामीले दाल भात तरकारी सबैभन्दा राम्रो खानेकुरा हो तर हामीहरू चाहिँ अब पश्चिमी देशको दाँजोमा चाहिँ हामीहरू पनि पश्चिमी खानाहरू एकदम तारेको खानेकुराहरू धेरै खान थाल्यौं मिठो र मन पर्न थाल्यो मानिसहरू भोजमा गयो भने सबै तारेको स्न्याक्सहरू पहिला खान्छन् म त भन्छु त्यो तारेको खानेकुराहरू नखानु सिधै भोज खानुहोस् त्यसकारण यति जीवनशैलीले आधा चाहिँ यो हृदयघात चाहिँ रोकथाम गर्न सकिन्छ अब अर्को चाहिँ यो उच्च रक्तचाप सुगर र कोलेस्ट्रोल यो तीनटा चीज चौथो चीज भनेको चाहिँ धुम्रपान र अर्को व्यायाम यति यो पाँचवटा चीजलाई नियन्त्रणमा गर्न सक्यौं भने हामीले 80% नै हार्ट एट्याक चाहिँ रोकथाम गर्न सकिने रोग हो अब रोकथामै नगर्न नसकिने हार्ट एट्याक एउटा उमेर जति बढ्दै जान्छ धमनी त्यतिकै कडा हुँदै जान्छ र हार्ट एट्याक त्यति बढ्दै जान्छ पहिला चाहिँ पुरुषलाई धेरै हुन्थ्यो महिलालाई कम हुन्थ्यो तर अहिले चाहिँ महिला र पुरुषलाई बराबरै हार्ट एट्याक हुन थालिसक्यो
0: विशेष गरेर अहिले चाहिँ हामीले यो मुटु रोगको लक्षण के लक्षणहरू देख्यो भने मुटु रोग लाग्दैछ है भन्ने चाहिँ संकेत दिन्छ त
1: भन्दा पहिलो चिज चाहिँ अब हार्ट एट्याक बाहेक अरू पनि मुटुको रोग जुनसुकै मुटुको रोग मान्ने मुटुमै दुख्न पर्छ भन्ने छैन दुखे मुटुमै दुख राखेर चाहिँ एकदम ढिलो भइसकेको हुन सक्छ अस्पतालै पुर्याउन पनि नसक्ने हुन्छ मुटु रोगको सबभन्दा मुख्य लक्षण चाहिँ अलिकति उकालो चढ्ने बित्तिकै भरिङ अलिक चढ्ने बित्तिकै सास फेर्न गाह्रो हुने छाती भारी हुने धड्कन चाहिँ अनियमित हुने अथवा धड्कन एकदम बढ्ने यही तीनटा चारवटा लक्षण मात्रै हो जन्मजात मुटुको रोगमा मात्रै निलो भएर आउने एक थरी रोग हुन्छ र ठूलो भएपछि लाग्ने रोगमा त्यो निलो हुने रोग चाहिँ हुँदैन, खालि श्वास आउने तर आराम गर्ने बित्तिकै त्यो पनि सन्चो हुन्छ। त्यही भएर मुटु रोगीहरू समयमा अस्पताल नपुग्नको कारण चाहिँ मुख्य यो ठूलो लक्षण नै देखा पर्दैन।
0: भनेपछि यी लक्षणहरू भनेको चाहिँ एकदम ढिला भइसक्छ भनेपछि यो भन्दा पनि अगाडि देखाउने लक्षणहरू जस्तो चाहिँ सामान्य संकेतहरूबाट नै मलाई मुटु रोग छ कि भनेर पहिचान कसरी गर्ने?
1: त्यो चाहिँ मैले धेरैपल्ट धेरै ठाउँमा भन्ने गर्दछु, घरमा भर्याङ कति छ तल्ला चढ्नुपर्छ भनेर सोध्छु। त्यसैले यो न्यूयोर्क हार्ट एसोसिएसन भन्नेको संस्थाले पनि यो हार्ट मुटुको अवस्था कस्तो छ भनेर NYHA 1, 2, 3, 4 भनेर चारवटा संख्या दिएको छ। फोर भन्ने बित्तिकै एक तल्ला तपाईँ चढ्दाखेरि नै गाह्रो भयो भने यो NYHA 4 चाँडै आजै भोलि नै अस्पताल गएर मुटु जताउनुहोस्। दुई तल्ला चढ्दा गाह्रो छ भने चाहिँ तपाईँ हप्ता दिनभित्र, कम्तीमा हप्ता दिनभित्र, महिना दिनभित्र नै मुटु चाहिँ जचाइहाल्नुहोस्। यदि तीन तल्ला चढ्दा गाह्रो छ भने वर्षको एकचोटि चाहिँ मुटु जात्नै पर्छ है। अब चार तल्ला चढ्दा गाह्रो छ भने त्यो चाहिँ नर्मल पनि हुन सक्छ। पहिलो चिज भर्याङ चार तल्ला चढ्दाखेरि श्वास आउने र छाती भारी हुने, त्यति मात्रै हो, त्यो बसेपछि आफै फेरि सन्चो हुन्छ।
0: यो बाहेक अन्य संकेतहरू के देखायो भने चाहिँ यो चाहिँ सामान्य होइन भनेर पहिचान गर्ने?
1: सबैभन्दा अहिले चाहिँ ग्यास्ट्रिक भयो भनेर जुन पेटको माथिल्लो भागमा जुन दुखाइ हुन्छ त्यो चाहिँ सबैभन्दा महिलालाई धेरै हुन्छ। ग्यास्ट्रिक भयो भनेर पुरुषहरू पनि कोही चाहिँ भोलि जाउला अस्पताल भनेर बसिरहेको हुन्छ। यो चाहिँ एकदम सबभन्दा ठूलो सिग्नल हो, यो चाहिँ संकेत हो। र अर्को चाहिँ अलि एक तल्ला चढ्दै छाती भारी भयो, त्यो भारी भएको चाहिँ हामी नेवारीमा अलिक डल पेन भन्छौ, स्पुसे भन्छौ, त्यो चाहिँ देब्रे हाततिर च्यापुतिर गयो र एकैछिनमा सन्चो भयो भन्ने नै यो नै ठूलो संकेत हो। जब छातीमा एकदम ढुङ्गाले थिचे जस्तो बिच छातीमा धेरै दुखिसक्यो भने त्यो चाहिँ एकदम ढिलो भइसक्यो, तुरन्तै जानु पर्यो।
0: हजुर, जुन लक्षणहरू भन्नुभयो यो चाहिँ मुटु रोगको लक्षणहरूमा जहाँ चाहिँ हामी ढिला गर्नु हुँदैन भनेर यहाँले भन्नुभयो होइन, विशेष गरेर अब यो मुटुको भनौँ न समस्याहरूमा चाहिँ अघि यहाँले भन्नुभयो कि मानसिक तनाव यो चाहिँ पछिल्लो समयमा विश्वमै बढ्दैछ, नेपालमा पनि बढ्दैछ, त्यसमाथि चाहिँ विभिन्न पछिल्लो कारणहरू अघि यहाँले भन्नुभयो, जस्तो भर्खरै मात्रै बाढ़ी पहिरोको जुन को त्यो भिडियोहरू मात्रै हेर्दा पनि मुटु दुख्यो भन्नेहरू पनि हुनुहुन्छ होइन, भनेको यस्ता आकस्मिक घटनामा परेका र आकस्मिक घटना देखेकाहरूलाई पनि मुटुको जोखिम चाहिँ छ कि छैन?
1: एकदम धेरै छ, किनभने हाम्रो मन र मुटुको सम्बन्ध एकदम धेरै भएकोले गर्दाखेरि यो घटनाहरू सुन्ने बित्तिकै देख्ने बित्तिकै सबभन्दा पहिलो चिज चाहिँ मुटुको धड्कन एकदमै बढ्छ है, यो चाहिँ सबैको नै बढ्छ। र यस्तो बेलामा चाहिँ मुटुको धड्कन कम गर्ने औषधिहरू नै सेवन गर्नुपर्ने हुन सक्छ, किनभने एकदम मुटुको धड्कन 100 भन्दा बढ़ी हुनु भनेको मुटु चाहिँ चाँडै थाक्न सक्छ। एकछिनलाई मात्रै भयो भने त एकछिनमा फेरि नर्मलमा आउन सक्छ, जस्तो एक्सर्साइजहरू गर्दा 150-160 आउँछ तर एक्सर्साइज नगर्ने बित्तिकै नर्मलमा आउँछ, त्यो एकदम ठिक छ। तर यो समाचार सुनिरहँदाखेरि दिनभरि नै 140-150 भयो भने त्यसलाई चाहिँ अनिवार्य रूपमा औषधि खाएर इन्जेक्सन लगाएर धड्कनलाई चाहिँ नियन्त्रणमै ल्याउनुपर्छ, अन्यथा चाहिँ मुटु थाकेर मुटु बन्दसम्म हुन सक्छ। त्यसकारण यस्तो घटनाले चाहिँ हार्ट एट्याक पनि हुन सक्छ, किनभने यो चाहिँ यस्तो घटनाले हाम्रो शरीरमा एड्रेनलिन भन्ने हर्मोन निस्किएपछि धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ र कहिले कहिले त ब्लड प्रेसर यति बढ्छ कि यो हृदयघातसम्म हुन सक्छ।
0: जस्तो यस्ता आकस्मिक घटनाहरू हुँदाखेरि चाहिँ अथवा आत्तिएको बेला चाहिँ मुटुमा चाहिँ कस्ता समस्याहरू चाहिँ देखिन सक्छ?
1: सम्बन्धित मैले भर्खर भने धड्कनै बढ्छ, एकदमै धड्कन बढ्नेदेखि लिएर छाती एकदम भारी हुनेसम्म र यो मानसिक तनाव बढ़ी हुँदाखेरि अचानक कुनै घटनाहरू सुन्दाखेरि मानिसहरूको हार्ट एट्याक भएको धेरै घटनाहरू छ, त्यसमा चाहिँ धमनी खुम्चिएर यो स्पाजममा गएको भन्छौ हामी, गएर पनि हृदयघातै हुन्छ। र त्यसमा चाहिँ सबैभन्दा पहिलो लामो सास लिएर आराम गर्ने र यो यस्तो समाचारहरु सकेसम्म नसुन्ने नहेर्ने त्यो नै
0: हजुर. अब यो सँगसँगै चाहिँ यो निरन्तर पानी परिरहने समय ले र वा अथवा एकदमै गर्मी भएको समय वा जाडो भएको समय यो यसरी मौसम र मुटु
1: सम्बन्ध कस्तो हुन्छ डाक्टर? यो मौसम र मुटुसँग सम्बन्ध एकदम गहिरो सम्बन्ध छ, किनभने हार्ट एट्याक चाहिँ जाडो महिनामा एकदमै बढी हुन्छ गर्मी महिनाको दाँजोमा, भने गर्मी महिनामा चाहिँ हार्ट एट्याक कम हुने कारण चाहिँ हाम्रो धमनीहरू चाहिँ खुम्चिँदैन, होइन एकदम सागुरिएको छ भने नि पुरै बन्द हुने समस्या चाहिँ कम हुन्छ. चिसोले चाहिँ धमनीहरू साँगुरो भएर पुरै बन्द भएर हार्ट एट्याकसम्म हुन सक्छ. अनि चिसो बेलामा मानिसहरू एकदम तातो पानीले नुहाउँदाखेरि चाहिँ धमनीहरू खुकुलो भएर ब्लड प्रेसर अचानक कम भएर मानिसहरू बेहोस हुन सक्ने पनि हुन सक्छ. त्यसकारण यो तातो र चिसोले हाम्रो धमनी खुम्चिने र फुलाउने गरेकोले गर्दा मुटुलाई चाहिँ धेरै असर गर्छ.
0: भनेपछि त धेरै तातो पानीले अथवा धेरै चिसो पानीले पनि नुहाउन अलिकति सतर्कै हुनु पर्यो.
1: हजुर, एकैचोटि चिसोमा बसिरहेको मान्छे एकैचोटि तातो पानीमा नुहाउँदाखेरि ब्लड प्रेसर स्वात्तै कम भएर बाथरूमहरूमा धेरै मानिसहरू बेहोस भएर लडेर त्यो बेलामा चाहिँ मस्तिष्क घात लडेर टाउकोमा चोट लागेर चाहिँ मृत्यु धेरै हुन्छ.
0: तपाईँले भने जस्तै हिँडुल कम, शारीरिक व्यायाम कम, अनि जुन यो एउटा काम गराई पनि छ नि यो एउटै ठाउँमा चाहिँ लामो समय बसिरहने र बीचमा ब्रेक पनि नलिने, यसले चाहिँ हाम्रो मुटु मस्तिष्क र तनाव यो बीचमा चाहिँ कस्तो खालको सम्बन्ध चाहिँ पुर्याइरहेको हुन्छ अथवा कस्तो खालको असर चाहिँ पुर्याइरहेको हुन्छ?
1: मुख्य चाहिँ यो हाम्रो शरीर चाहिँ चलि नै राख्नुपर्छ. टेबलमा बसेर काम गरिरहने सेडेन्टरी लाइफ भन्छौँ हामी त्यसलाई अङ्ग्रेजी भाषामा. त्यसरी बसिरहँदाखेरि हाम्रो ब्लड प्रेसर रगतको सञ्चालन चाहिँ एकदम कम हुन्छ. जति दौडिराख्यो रगतको सञ्चालन बढ्छ, अनि रगतको सञ्चालन बढ़िरहेको बेलामा रगतको धमनीमा चाहिँ कोलेस्ट्रोल जम्मा हुने शक्ति एकदम कम हुन्छ. यो उदाहरण चाहिँ मैले के दिन्छु भने खोलामा बाढी आउँदाखेरि दायाँ बायाँ फोहोरहरू सबै बगाएर लैजान्छ, तर हिउँदमा चाहिँ खोलाको पानी एकदम कम हुँदाखेरि त्यहाँ फोहोर कति जम्मा हुन्छ. हाम्रो शरीरमा पनि सेम त्यस्तै हो. त्यसकारण बसिरहँदाखेरि हाम्रो रगतको सञ्चालन एकदम कम हुन्छ, ब्लड प्रेसर कम हुन्छ, त्यसैले हार्ट एट्याक चाहिँ ज्यादा बसिर काम गर्ने मानिसलाई हुन्छ. त्यसैले हरेक घण्टामा हात खुट्टा चलाउने मात्रै गर्नुपर्ने भएकोले आजकल विश्वमा धेरै ठाउँमा बसिरहने मानिसहरूले हरेक एक घण्टा दुई घण्टामा चाहिँ अफिसैमा पनि हात खुट्टा चलाएर एक्सर्साइज गर्ने चाहिँ व्यवस्थाहरू भइसकेको छ.
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौं मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग. मुटु रोगको बढ़दो जोखिम, रोकथाम र उपचारका सन्दर्भमा कुराकानी गरिरहेका छौं. विशेष गरी डाक्टर साहब, अघि यहाँले भन्नुभयो कि विभिन्न खालका जोखिमहरू छन् जसले गर्दाखेरि चाहिँ पछिल्लो समयमा मुटुलाई किन दिउँ भनेर नै यसपालि चाहिँ नाराई राख्नु पर्यो, अथवा हृदयघातलाई चाहिँ हृदयघात बढ्दैछ भनेर भन्नुभयो. अलिकति हृदयघात यो मुटुका अन्य रोगहरू मध्ये यो कस्तो खालको रोग हो यसबारे अलिक प्रश्न दिनुहोला.
1: हृदयघात भनेको चाहिँ मुटुको धमनीमा अवरोध भयो भने, एकदम 100% धमनी अवरोध भयो भने मात्रै हृदयघात हुन्छ. हृदयघात हुनको लागि चाहिँ धेरैवटा चीजले असर गर्छ. त्यसमा सबभन्दा पहिलो चीज चाहिँ कोलेस्ट्रोल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रोल नै कम गर्नुपर्छ, भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ, उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ, धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ. ताकि धमनीभित्रको इन्टिमा भन्ने चीज जब च्यातिन्छ अनि त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो.
0: हजुर, यहाँले जुन भन्नुभयो कि विशेष गरेर मधुमेहका, उच्च रक्तचाप, कोलेस्ट्रोल भएकालाई चाहिँ हृदयघातको जोखिम धेरै छ भन्नुभयो. अब समस्या छ, औषधि खाइरहनु भएको छ, तापनि हृदयघातको सम्भावना हो?
1: एकदम हो, किनभने यो चाहिँ औषधि खाइरा छ भनेर चाहिँ जताउनु हुँदैन धेरै मानिसहरूले त्यसकारण सुगर प्रेसर कोलेस्ट्रोल चाहिँ नजाँचिकन थाहै नहुने भएकोले सुगर भएको मानिसले औषधि खाइरहनु भएको छ भने हरेक महिनामै जाँच्नु पर्यो कमसेकम उच्च रक्तचाप भएको मानिसले रक्तचाप नाप्ने मेसिन घरमा आफूसँग हुनु पर्यो पटक पटक नापी नै राख्नुपर्छ किनभने खाइरहेको मान्छेको पनि अचानक ब्लड प्रेसर बढ्न सक्छ भने कोलेस्ट्रोल चाहिँ वर्षमा एक दुई पटक नाप्नै पर्छ अनि मात्रै बढ़िरहेछ कि घटिरहेछ तर औषधि चाहिँ नर्मल आयो भनेर छोड्नु हुँदैन ताकि लाइफ टाइम अनिवार्य रूपले खानै पर्छ अब उच्च रक्तचाप नभएको व्यक्तिले पनि उच्च रक्तचापको औषधिहरू सेवन गरिरहेको मान्छेहरूले ल मेरो त ब्लड प्रेसर बढेकै छैन औषधि किन खाने भनेर भन्नुहुन्छ ब्लड प्रेसरको औषधि ब्लड प्रेसरको लागि मात्रै चाहिँ होइन धड्कनको लागि पनि दिएको हुन्छ भने कहिले कहिले हृदयघात पछि मुटुलाई बलियो गर्नलाई पनि दिएको हुन्छ जुन चाहिँ ब्लड प्रेसरमा प्रयोग गर्ने औषधिहरू
0: अब हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्
1: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भयो जस्तो छातीमा अलिक भारी अनुभव जस्तो धड्कन अलिक बढेको जस्तो धड्कनमा अनियमित भएको जस्तो श्वासमा आयो तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ कुनै कुनै बेलामा त सबै जाँच गर्दा सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ सानो पनि लक्षण छ भने मुटुको डाक्टरलाई चाहिँ तुरन्तै भेटिहाल्ने र सम्पूर्ण मुटु सम्बन्धी जाँच चाहिँ गर्नै पर्छ
0: जस्तो अघि यहाँले भन्नुभयो कि उच्च रक्तचाप नापेर समयमै औषधि खाने अब यो उच्च रक्तचाप कति भयो भने औषधि खाने भन्ने पनि चिकित्सक अनुसार फरक फरक हुन्छ व्यक्ति पछि चाहिँ पनि फरक हुन्छ ठ्याक्कै अलिकति सुनिरहनु हुनेहरूलाई चाहिँ कसरी तपाईँले कतिसम्म उच्च रक्तचाप भयो भने चाहिँ औषधि शुरू गरिहाल्ने अथवा कति समयसम्म चाहिँ हामीले जीवनशैलीलाई मात्र ध्यान दिने
1: अब हामीले चाहिँ पहिला ब्लड प्रेसर चाहिँ 140-90 पनि नर्मल हो भन्थ्यौं तर यसपालिबाट चाहिँ होइन 120-80 सम्म मात्रै 120-80 पनि अझै धेरै भयो भने 120-70 मात्रै नर्मल हो 139 मुनि 89 चाहिँ औषधि खाइहाल्नु पर्दैन 140 मुनि 90 आज पनि छ भोलि पनि छ पर्सि पनि छ भन्ने चाहिँ औषधि सेवन गर्नै पर्छ तर कुनै दिन चाहिँ श्रीमान श्रीमतीको झगडा पर्यो अथवा आज भोलि जाँच छ भने त्यो बेलामा ब्लड प्रेसर बढ्यो भने त्यो चाहिँ क्षणिक मात्रै प्रेसर बढ्ने हो धेरै बढेको बेलामा तुरन्त दुई चार दिन मात्रै खाएर पुग्छ भने ब्लड प्रेसर नर्मलमा आएपछि छोड्न पनि सकिन्छ त्यसकारण चाहिँ ब्लड प्रेसर भनेको चाहिँ 140-90 भन्दा बढी आज पनि छ भोलि पनि छ पछि पनि छ भने चाहिँ हामीले नियमित रूपमा डाक्टरको सल्लाह अनुसारले खाइराख्नुपर्छ र कम हुँदै गएको खण्डमा डाक्टरको सल्लाह अनुसारले कम गर्दै ल्याउनु पनि सकिन्छ यदि उमेर धेरै भइसकेका छ भने कहिले कहिले ब्लड प्रेसरको लागि नभएर मुटुलाई बलियो गर्नको लागि धड्कनलाई नियमित बनाउनको लागि पनि प्रेसरको औषधि चाहिँ सेवन गर्नुपर्ने हुन्छ
0: कतिपयले चाहिँ उच्च रक्तचापको औषधि सेवन गरिराख्नु भएको हुन्छ र पछि चाहिँ अब त्यो कम हुँदै गएपछि आफै छोड्ने बानी यो चाहिँ कतिको घातक हो हृदयघात हुने सम्भावनाको हिसाबले
1: अब म चाहिँ के भन्छु यदि क्षणिक ब्लड प्रेसर बढ़ेको छ कहिले कहिले मिरवालामा पत्थर भएर मात्रै ब्लड प्रेसर बढ़ेको छ पत्थर निकालेपछि उनीहरूले औषधि पूरै छोड्न सकिन्छ विद्यार्थीहरू जाँचको दिनमा चाहिँ ब्लड प्रेसर एकदम बढ़ेको हुन्छ औषधि शुरू गरेको हुन्छ जाँच सकेपछि नर्मल हुन सक्छ त्यो पनि औषधि छोड्न सकिन्छ त्यसकारण डाक्टरको निगरानीमा औषधिहरू नियमित जचाएर छोड्न पनि सकिन्छ तर उमेर 60 भन्दा बढ़ी भइसकेको मानिसहरूले ब्लड प्रेसरको औषधि ब्लड प्रेसर नर्मलमा आएपछि नछोड्नु नै बेस्ट भन्छु किनभने त्यसले त्यो ब्लड प्रेसरको औषधिले मृगौलालाई र मुटुलाई चाहिँ बचाउँछ त्यसकारण लाइफ टाइम लो डोजमा खानै पर्छ
0: हृदयघात तत्काल आइहाल्यो भने चाहिँ त्यस्ता व्यक्तिलाई चाहिँ के गर्नुपर्छ
1: अब हृदयघात नहोस् भनेर चाहिँ आजकल धेरै सुगरको प्रेसरको कोलेस्ट्रोल बढेको बिरामीहरूलाई चाहिँ एस्पिरिन अथवा क्लोपिडोग्रेल भन्ने रगत पातलो गर्ने औषधिहरू चलाइरहेको हुन्छ मतलब सबै लाई के भन्छु चार चार गोली खल्तीमा बोकेर नै हिन्नुस् यदि कुनै बेलामा हिँड्दा हिँड्दै अचानक छाती दुखेर हृदय घात जस्तो लक्षण देखिहाल्यो भने त्यो चार गोली एकैचोटि चपाएर खानुस् र तुरन्तै इसिजी गर्न सक्ने नजिकको ठाउँमा दौडेर गएर इसिजी गर्नुहोस् र एन्जियोग्राफी गर्न सक्ने अस्पतालमै जानुस् अरू अस्पतालमा नजानुस् किनभने त्यो चाहिँ हृदय घात भइसकेपछि समय चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ गोल्डन आवर भनेर भन्छौ एक घण्टाभित्र 50% बिरामी मात्रै अस्पताल पुग्छ त्यहाँ पुगिसकेर पनि 50% मात्रै बचाउन सकिन्छ त्यसकारण हृदयघातको लक्षण एकदम थोरै हुन्छ अचानक छातीमा ढुङ्गाले थिचेको जस्तो हुन्छ अथवा ग्यास्ट्रिक भएको जस्तो पेटमा दुख्ने हुन्छ चिटचिट पसिना आउँछ त्यस्तो भएको खण्डमा चाँडै अस्पताल नै पुग्ने
0: जुन यहाँले भन्नुभयो कि एउटा गोल्डन आवर भनेर हृदयघात हुने बित्तिकै समय जुन समय चाहिँ हामीले खेर फाल्नै हुँदैन भनेर भन्नुभयो र जुन चाहिँ औषधि खाइहाल्ने भन्नुभयो नि त्यो कस्तोले खाने अझ अलिकति प्रश्न दिनुहोला कस्तो अवस्थाको व्यक्तिले चाहिँ त्यो एस्पिरिन चाहिँ खाइहाल्ने भन्नु खोज्नु भएको
1: अब एस्पिरिन भनेको चाहिँ सबैले खानु चाहिँ ग्यास्ट्रिक भएको मानिसहरूले खाँदाखेरि कहिले कहिले त्यहाँ पेटमा घाउ पनि पार्न सक्छ तर तुरन्तै हृदयघातको लक्षणहरू देखा परेर चाहिँ हृदयघात हो भन्ने प्रुफ भएपछि चाहिँ औषधि खाइहाल्नु चाहिँ एकदम राम्रो हुन्छ एस्पिरिन भन्ने ट्याब्लेट चाहिँ पहिलाको मानिसहरूले सुन्नु भएको होला टाउको दुखी पनि हामीले खाने एस्प्रो ट्याब्लेट जुन 300 मिलिग्रामको हुन्थ्यो मानिसहरूले त्यसको चाहिँ प्रयोग एकदम अत्याधिक मात्रामा गर्न थालेर अहिले चाहिँ त्यसलाई चाहिँ बन्द गरेर अहिले चाहिँ मुटुको लागि भनेर 75-150 मिलिग्रामको मात्रै बनाउने गरिन्छ त्यो एस्प्रो एस्पिरिन ट्याब्लेट चाहिँ एकदम राम्रो औषधि हो त्यो चाहिँ खाइरहेको मानिसहरू घुँडा दुख्यो भने 600 मिलिग्रामसम्म खान्थे जिन्दैभर खान्थे तिनीहरूको चाहिँ हार्ट एट्याक नभएको कारणले ऊ यसले यो खाने मान्छेहरूको हार्ट एट्याक किन भएन भन्दा त्यो खाने मान्छेहरूको रगत चाहिँ जम्दैन रहेछ त्यसकारण हार्ट एट्याक चाहिँ कम भएको हो
0: त्यसैले घुँडा दुख्नेहरूले पनि खान्छन्
1: घुँडा दुख्नेहरूले पहिला त एस्पिरिन डिस्पिरिन नै हो खाने संसारमा पहिला 100 वर्ष अगाडिदेखि पत्ता लागेको औषधि त्यसकारण घुँडा दुख्ने मान्छेहरूले घुँडा नदुख्ने औषधि खाइरहेको मान्छेहरूको चाहिँ हार्ट एट्याक एकदम कम भएपछि मात्रै थाहा भयो ए त्योले रगत चाहिँ जम्न नदिने रहेछ भनेर थाहा भएको अहिले 40 वर्ष भन्दा बढी भएको छैन त्यस कारणले अहिले चाहिँ त्यही एस्पिरिन चाहिँ ट्याब्लेट खल्तीमा बोकेर हिँड्नु भनेको चाहिँ जसको सुगर प्रेसर र हार्ट एट्याक हुने सम्भावना छ उनीहरूले मात्रै बोक्ने सबैले चाहिँ बोक्नु पर् जरुरी छैन त्यसकारण घरमा चाहिँ त्यो ट्याब्लेट चाहिँ राखिछाड्ने यदि कसैलाई हृदयघात भएको संकेत आयो भने पिनेर अथवा चपाएर चार गोली खान दिनुभयो भने अस्पतालसम्म पुर्याउन भ्याइन्छ
0: अघि यहाँले भन्नुभएको लक्षण बायाँ हात दुख्ने त्यो लक्षणहरू देख्यो भने मात्रै खानु भयो यो होइन जो पाए त्यसले चाहिँ अब प्रेसर सुगरको औषधि खानेले खाने होइन
1: हजुर प्रेसर सुगर हुने मानिसहरूले चाहिँ दिनको एक गोली 75 मिलिग्राम चाहिँ रेगुलर खानुपर्छ
0: त्यसरी पनि खानु मिल्यो अब हामी विशेष गरेर यो हृदयघातको चर्चा गरिरहँदा चाहिँ पछिल्लो समयमा निकै बढ्दैछ त्यसमाथि विभिन्न खालका विपदका घटनाहरू चाहिँ बारम्बार दोहोरिरहेको छ कहिले कोविड कहिले भूकम्प होइन र अहिले चाहिँ यो आकस्मिक बाढीले गर्दाखेरि पनि थुप्रै समस्याहरू आयो यसले चाहिँ हृदयघात कतिको बढ़ाइरहेको छ
1: सिधा असर चाहिँ परेको छैन तर एउटा मानसिक तनावले गर्दाखेरि नजिकको मानिसहरू यो घटनामा पर्दाखेरि यो मानसिक तनावले गर्दाखेरि अचानक हृदयघात भएको घटनाहरू चाहिँ छ जस्तो अब अहिले समाचारमा आइरहेको सुन्नु भएको होला दाजु चाहिँ यो अहिले भर्खर बारीमा परेर बित्यो तर भाइ चाहिँ घरमा हार्ट एट्याक भयो बुवाहरू हार्ट एट्याक भएको घटना चाहिँ यो समाचारले गर्दाखेरि तनावले गर्दाखेरि यो रगतको नलीहरू खुम्चिने भएकोले हृदयघात चाहिँ बढ्छ
0: पटक पटक हेरिराख्ने दृश्यहरू हेरिराख्ने कुराहरू सुनिराख्ने भनेपछि जसले चाहिँ दिमागलाई मुटुलाई असर गर्छ मस्तिष्कलाई असर गर्छ भने त्यसबाट चाहिँ टाढा रहनु पर्यो
1: एकदम सही कुरा हो त्यसकारण समाचार त दिनै पर्यो भन्नै पर्यो तर पटक पटक चाहिँ हेर्ने बानी चाहिँ नगर्नु एकपटक हेर्यो त्यसलाई बेसी दिने पटक पटक चाहिँ नहेर्नु ताकि त्यसले चाहिँ हाम्रो शरीरमा असर गरेर एड्रेनालिन भन्ने तत्व चाहिँ निस्केपछि यो धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ, त्यसपछि चाहिँ हृदयघात हुन सक्छ।
0: अब हृदयघातको लक्षण देखियो भने के गर्ने भने त अघि यहाँले भन्नुभयो, हृदयघातको लक्षण देखिने बित्तिकै व्यक्तिलाई चाहिँ उसको परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ।
1: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर भोलि मात्र अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ, यसलाई चाहिँ नेग्लेक्ट गर्न हुँदैन। तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नुपर्छ। यो हृदयघातको अलिकति पनि लक्षणहरू देख्ने बित्तिकै भोलि जाउँला भनेर कहिले नबस्नुहोस्। मतलब भन्छु तुरन्तै आजै अहिले नै गएर एकचोटि मुटुको जाँच गरिहाल्नुहोस्। अब एकदम छाती बेसरी नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि म त भन्छु मुटुको अस्पतालमा नै पुग्नुहोस्। उनीहरूको चाहिँ कहिले कहिले लक्षण देखिरहेको हुन्छ, इसिजीहरू सबै नर्मल हुन सक्छ तर हार्ट अट्याक चाहिँ भइरहेको पनि हुन सक्छ। त्यसकारण मुटुकै अस्पतालमा गएर एन्जियोग्राफी गर्यौं भने उनीहरूको ब्लकेज पनि हुन सक्छ। दायाँ बायाँ मेडिकलमा गएर सानो अस्पतालमा गएर चाहिँ अल्म लिने काम नगर्नु, सिधै मुटुको अस्पताल जहाँ छ नजिक जति सक्दो चाँडो पुग्नुपर्छ।
0: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा मुटु दिवसका सन्दर्भमा हामी कुराकानी गरिरहेका छौं। मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नाग सिंह।
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: Kalpura, proszę mi dzień.
1: Udziału Radio Network.
2: कार्यक्रम बद्लिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज बोई। फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: नमस्कार।
2: रोग लाग्नै नदिनको लागि जीवनशैली हामीले कस्तो खालको जीवनशैली अप्नाउने?
3: सबैभन्दा पहिलो चिज चाहिँ म त भन्छु अहिले भन्दा 50 वर्ष अगाडि मानिसहरू नेपालमा कसरी बस्थे, त्यो बेलामा हृदयघात एकदम न्यून थियो भने त्यस्तो खालको जीवनशैली चाहिँ अप्नाउनु पर्यो। पहिलो चिज चाहिँ बिहान उठेदेखि नै हामीले 15 मिनट भए पनि ध्यान गर्नु चाहिँ एकदम मुटुको लागि चाहिँ धेरै राम्रो चिज हो। 15 मिनट ध्यान गर्नाले मुटुको धड्कन र उच्च रक्तचाप चाहिँ धेरै नियन्त्रणमा राख्न सकिन्छ। अब खानेकुराको कुरा गरौं भने हामीले पहिला मासु वर्षको एकचोटि दशैंमा मात्रै खान्थ्यौं, चिल्लो पदार्थ धेरै तिहारमा मात्रै खान्थ्यौं भने वर्षै दिन खाँदैनथ्यौं। त्यसकारण यो चिल्लो पदार्थ र मासु भनेको सकेसम्म कम खाने, नुनको प्रयोग एकदमै सकेसम्म कम खाने प्रयोग गर्ने र दैनिक हिँड्नु नै पर्छ। पहिला पहिलाको मानिसहरूले मन्दिर टाढा टाढा बनाएर चाहिँ पूजा गर्नुपर्ने, जात्राहरू बनाउने, यो सबै धेरै विद्वान थिए त्यो बेलाको मानिसहरू। वर्षको 2-4 पल्ट डाँडा चढ्नुहोस् भन्छु म त। अब वैशाखी 1 गते यहाँ काठमाडौँ भ्यालीमा चाहिँ डाँडा चढ्नुपर्छ भन्ने जुन यहाँ एउटा चलन चल्तीमा छ, वर्षको एकचोटि यहाँ पूजा पाठमा चाहिँ 4-5 घण्टा हिँड्नु पर्ने नियम चलन बनाइरहेको छ, यो त एकदम राम्रो हो। हिँड्नु नै पर्छ, वर्षको एकचोटि 2 चोटि चाहिँ डाँडा चढ्नु, डाँडा चढ्दाखेरि गाह्रो भयो भने आएर मुटु जोचाउनुहोस्। त्यसकारण हाम्रो पहिलो चिज चाहिँ जीवनशैली, त्यसपछि एकदम पानी पिउने, जबसम्म हामीलाई रोग लागेको छैन त्यो बेलामा प्रशस्त पानी पिउनु पर्यो, र धुम्रपान चाहिँ सबैभन्दा खराब चिज चाहिँ पहिला पहिला क्यान्सर हुन्छ भनेर भन्थ्यो भने 10 जनाले धुम्रपान गर्दाखेरि 5 जनालाई क्यान्सर हुन्छ भने अहिले हृदयघात चाहिँ 8 जनासम्मलाई हृदयघात हुन सक्छ। तर कोही कोही मानिसहरूलाई धुम्रपान 90 वर्षको उमेरसम्म धुम्रपान गर्दा न क्यान्सर भएको छ न हार्ट एटेक भएको छ, त्यो भनेको एकदमै न्यून छ, उनीहरूको जिनले नै त्यो चाहिँ जेनेटिक उनीहरूको एकदम बलियो छ।

0: एकदम ध्यान दिएर गर्यौं भने त्यो पनि एउटा मेडिटेसन नै हो भन्छु म है। त्यसकारण मेडिटेसन चाहिँ संसारमा विभिन्न किसिमले गरिन्छ। अब कोही नाच्ने मानिसहरू नाच्दाखेरि पनि ध्यान हुन्छ, गाउने मान्छेहरू गाउँदाखेरि पनि ध्यान हुन्छ, अहिले बोलिरहँदा पनि हामी एकदम ध्यान दिएर यही विषयमा बोल्नुपर्छ भनेर जुन ध्यान एकत्रित भएको छ यो नै हो एउटा मेडिटेसन।
1: भनेपछि जो जे काममा लाग्नु भएको छ त्यो काममा नै एकदमै भनौँ न समर्पित भएर लाग्ने हो, त्यसलाई चाहिँ प्रेसरको रूपमा तनावको रूपमा नलिने हो भने त्यसैले पनि रोगहरू लाग्न नदिने भयो।
0: हजुर एकदम त्यसले नै गर्दाखेरि हाम्रो मुटुको धड्कन र मुटुको प्रेसरलाई नियन्त्रणमा ल्याउँछ।
1: अघि यहाँले भन्नुभयो कि जुनै पनि काममा पनि केही क्षण त्यसमा चाहिँ रोक्दै खाली हुँदै फेरि कामलाई निरन्तरता दिनुपर्छ। धेरै जसोको आजकल टेबलमै बसेर गर्ने कामहरू धेरै हुन्छ होइन, यसलाई चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने? काम बसेर गर्नु पर्यो, निष्क्रिय जीवनशैली भइरहेछ तर काम गर्नै पर्नेछ।
0: यसको लागि चाहिँ म त सकेसम्म के भन्छु, मोसाइलमा जानुहुन्छ भने आफू काम गर्ने ठाउँभन्दा मोसाइल अलिक परे रोक्नुहोस्, अलिकति हिँड्नुहोस्, अनि लिफ्ट भएको अफिसमा लिफ्ट नचढ्नुहोस्, भरेङबाटै चढ्नुहोस्, र काम गर्ने ठाउँमा पनि काम गर्दाखेरि एक घण्टा दुई घण्टामा अहिले चाहिँ ताइची भनेर एउटा जुन चाइनिजले संसारभरि फैलाएर आएको छ कुर्सीमै बसी बसी पनि अहिले एक्सर्साइजहरू गर्न सकिन्छ। घुँडा दुखेको मानिसहरू हिँड्नै पर्छ भन्ने छैन, हात खुट्टा मात्रै बेसरी आधी घण्टा एक घण्टा चलाउनु त्यसैले मात्रै पनि मुटुलाई बलियो गर्छ।
1: रिस मस्तिष्क र भनौँ न मुटु बीच चाहिँ सन्तुलन कसरी ल्याउने होला?
0: म त भन्छु ध्यानै एउटा मात्रै चिज हो, यो रिस भन्ने चिज पनि कन्ट्रोल गर्न एकदम ध्यान गर्ने मानिसहरू कहिले पनि रिसाउँदैन है। रिस भन्ने रिसलाई नै कन्ट्रोल गर्न सकिन्छ। अब मुख्य चाहिँ ध्यान भनेको नै के हो भने हाम्रो मन र शरीर दुईटा अलग चीज हो। हाम्रो शरीरले जे चाह्यो त्यसको पछि लाग्यौं भने त्यो चाहिँ ध्यान भएन। हाम्रो मस्तिष्कले चाहिँ हाम्रो शरीरलाई कन्ट्रोलमा राख्यो भने त्यो चाहिँ हो ध्यान। त्यसकारण यदि मनलाई
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: पुरै रोक्न सक्छौ। पहिलो चाहिँ उच्च रक्तचाप नै हो है, दोस्रो नियन्त्रणमा राख्ने डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धुम्रपान पुरै छोड्ने भने यति पाँच चिजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
1: अब मुटु रोगको उपचारतिर जाउँ हामी होइन, मुटु रोगको उपचार कतिको महँगो उपचार हो यो रोग लागिहालेको अवस्थामा चाहिँ?
0: मुटु रोगको उपचार चाहिँ एकदमै महँगो छ, अरू शल्यक्रिया भन्दा यसको उपचार महँगो भएको कारण चाहिँ पहिला पहिला मुटु खोल्नु पर्यो भने मैले सधैँ भन्ने गर्थे लाख रुपियाँ घटेमा मुटु खोल्न चाहिँ सम्भवै छैन, अहिले त तीन चार लाखै पर्छ। अहिले पहिला मैले त्यसो भन्थे 25 वर्ष जति अगाडि, अहिले चाहिँ मुटु खोल्नु पर्यो भने 4-5 लाख घटीमा मुटु खोल्न सकिँदै सकिँदैन, मुटुलाई रोक्नु पर्यो, मुटु खोलेर सबै मर्मत गर्नु पर्यो। र आजकल चाहिँ मुटु नखोलिकन पनि उपचार गर्न सकिने चाहिँ एन्जियोप्लास्टीहरू, एन्जियोग्राफी गरेर कहाँ ब्लक छ त्यसलाई एन्जियोप्लास्टी गर्न सकिन्छ। अहिले मुटुको भल्भहरू पनि मुटु नखोलिकन भल्भ चाहिँ नसाईबाट मुटु इम्प्लान्ट गर्न सकिन्छ। त्यस कारण खर्च चाहिँ धेरै नै 20-25 लाखसम्मै पर्छ,
1: भनेको नयाँ प्रविधि आयो त्यही अनुसार महँगो खर्चिलो पनि छ,
0: एकदमै खर्चिलो छ। र अब यतिसम्म कि मुटु अब थाक्दै गएर मुटु फेल भयो भन्ने पनि मुटुलाई चलाउने उपकरणहरू चाहिँ नेपालमा अहिलेसम्म राखिएको छैन, विदेशमा अहिले धेरै राख्न सुरु भइसक्यो। त्यसलाई चाहिँ लेफ्ट भेन्ट्रिकुलर एसिस्ट डिभाइस भन्छौ, एल भ्याट भनेर, त्यो राख्यो भने नि मुटुलाई चाहिँ चल्नलाई मात्र गर्छ धड्कन

0: कपड़ा भरने राखने मेसिन पेस्ट मेकअप तो लाख रुपया घटी में आदि तेकार यह सब चीज नियंत्रण में राखने नपर्ने कर नपर्ने करना हमने जीवनशैली परिवर्तन गये मूटु सय वर्ष चलने मूटूला सय वर्ष तर्किन दिने को इस पाली को नारा ना मूटूला तर्किन दिन को हमें मूटू को धड़कन बिग्रन के चीज ने बिगड़ा अंत्रण में करते जानु
1: अब जस्तो यहां विभिन्न प्रविधि आई सकते प्रविधि अनुसार हमी सेवा शुरू कर निजी अस्पताल में प्रविधि को कुरा गर्दाखेरि के असमानता छन् कि अहिले सरकारीले पनि निजीले सरल ल्याउने क्षमता चाहिँ हासिल गरिसकेको छ
0: अहिले सरकारीमा चाहिँ मुटुको उपचार धेरै हुन्छ भने निजीमा चाहिँ मुटुको उपचार त्यो भन्दा कम हुन्छ अहिले जस्तो सबैभन्दा धेरै शहीद गंगालाल मुटु रोग अस्पतालमा सबैभन्दा राम्रो बढी भइरहेछ भने मुटु को प्रत्यारोपण मात्र एउटा भएको छैन र मुटुलाई फेल भयो चलाउने मेसिनहरू मात्र प्रत्यारोपण भएको छैन अब त्यसकारण निजी मा चाहिँ एउटा दुईटा अपरेशन गरियो त्यसपछि जनशक्ति को अभाव मुटु को अपरेशन कन्टीन्यु गर्न सकेको छैन अहिले अधिराज्य भरि को कुरा गर्ने हो भने अहिले पूर्व में एक ठाउँ विराटनगर में र चितवनमा एक ठाउँमा त्यही फाटाफुटो मुटुको अपरेशन भइरहेको छ अधिकांश मुटुको अपरेशन चाहिँ काठमाडौँ भ्यालीमा मात्रै भइरहेको छ
1: राम्रो कुरा के रह्यो भने सरकारी अस्पतालले अझ राम्रो सेवा चाहिँ दिइरहेको छ मुटुको उपचारमा होइन अब यो स्वास्थ्य बीमा लगायत सरकारले दिइरहेका विभिन्न सुविधाहरू छन् यसले मुटु रोगको उपचारमा कतिको सहयोग गरिरहेको छ
0: यो त एकदमै राम्रो कुरा हो यो चाहिँ अहिले नेपाल सरकारले मात्रै नेपालमा 15 वर्ष मुनिको बच्चाहरूको मुटुको शल्यक्रिया गर्नलाई पोहोर सालसम्म 100% निशुल्क गरेको थियो भने पोहोर सालबाट मात्रै अस्पतालमा भर्ना भएपछि मात्रै निशुल्क भएको छ त्योभन्दा अगाडि गर्नुपर्ने खर्चहरू बिरामीले नै गर्नुपर्छ अहिले चाहिँ त्यसलाई लिमिट तोकेर अपरेशनमा 2.5 लाख मात्रै खर्च गर्ने त्योभन्दा बढी भयो भने बिरामी आफैले खर्च गर्नुपर्ने हुन्छ अब मुटुको भल रुमाटिक हार्ट डिजिज बाघमुटु रोगले भल बिग्रेको छ भने त्यो भल फेर्नको लागि पनि सम्पूर्ण खर्च सरकारले निशुल्क गरेको छ र मुटुको हार्ट अट्याक भएको हार्ट अट्याक हुनु अगाडि गर्ने जुन बाइपास अपरेशन चाहिँ 75 वर्ष नआएको बिरामी सबैलाई निशुल्क हुन्छ भने 75 वर्ष ननआएकोहरूलाई सरकारले अहिले बिमाले 1 लाख र यो अर्को बीमा बाहेक विपन्न नागरिक भन्ने 1 लाख 2 लाख रुपियाँ दिइरहेको छ त्योभन्दा बढी लागेको चाहिँ बिरामीले बेहोर्नुपर्छ भने नेपालमा मुटु रोगीलाई उपचार गर्न आधाभन्दा बढी सरकारले बेहोरिरहेको छ
1: अब यो उपचार सँगसँगै चाहिँ जुन खालको अब नियमित खाने औषधिहरू छन् नियमित खाने औषधिमा चाहिँ सरकारले कतिको त्यो सर्वसुलभ रूपमा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ
0: यो औषधिको सम्बन्धमा चाहिँ मुटुको औषधिहरू क्यान्सरको औषधिहरूको दाममा एकदमै सस्तो छ त्यसकारण बाहिर बजारमा पनि त्यति महँगो पर्दैन र अहिले गंगालालमा र मनमोहन दुईटा अस्पतालमा चाहिँ उनीहरूले यो औषधिहरू बजारको प्राइस मूल्य भन्दा पनि आधा प्राइसमा बिरामीलाई दिइरहेको छ र अझै सरकारले यो गाउँ गाउँको स्वास्थ्य चौकीहरूमा पनि 70-72 प्रकारको औषधिहरू निशुल्क दिने औषधिहरूमा मुटुको केही औषधिहरू त्यसमा पर्दछ जसमा एम्लोडिपिन भन्ने ब्लड प्रेसरको औषधि निशुल्क पाइन्छ लोसार्टन भन्ने निशुल्क पाइन्छ भने केही औषधिहरू गाउँ गाउँसम्म पनि औषधिहरू सरकारले निशुल्क पुर्याइरहेको
1: छ अब उपचारको लागि सरकारले जुन खालको सेवा सुविधाहरू जुन खालको भनौँ न खर्चहरू गरिरहेको छ जुन बजेट छुट्याइरहेको छ रोकथामको लागि चाहिँ सरकार कतिको गम्भीर भएर लागेको छ र त्यसको लागि चाहिँ कतिको बजेटहरू छुट्याएको जस्तो लाग्छ
0: यो चाहिँ एकदम राम्रो प्रश्न हो अहिले हाम्रो नेपालमा चाहिँ यो रोकथामको लागि सरकारले पहिला चाहिँ केही मात्रा हदसम्म गरिरहेको थियो प्रिभेन्सनको लागि नेपाल हट फाउन्डेशनलाई पहिला सरकारले हरेक वर्ष 50 लाख जति पैसा दिएर यो बाघमुटु रोग नियन्त्रणको लागि पेन्सिलिन इन्जेक्सन हरेक जिल्ला अस्पतालमा पुर्याइरहेको थियो विगत 8-10 वर्ष पछि यो रोकियो रोकिएपछि अहिलेसम्म चाहिँ दिएको छैन र अब चाहिँ यो बाघमुटु रोग पनि अब यो नसर्ने रोगमा परेकोले गर्दा अब चाहिँ सरकारले गर्ने प्लानमा छ भने रोकथाममा चाहिँ सरकार एकदमै पछाडि छ
1: यदि
0: अपरेशन खर्च चाहिँ उता 20-25 करोडसम्म वर्षको खर्च भइरहेको छ भने यो रोकथामको लागि वर्षको 1 करोड मात्रै खर्च गरे पनि यो रोग चाहिँ धेरै नियन्त्रणमा लिन सकिन्थ्यो र अर्को चाहिँ सबभन्दा ठूलो कुरो चाहिँ सरकारले अहिले मुटु प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू थुप्रै छ विदेशमा गएर लाइनमा पर्खिरहेको छ अब हामी 3 जना मुटुको शल्य चिकित्सकहरू नेपालमा मुटु नै फेर्ने भनेर नेपालमा फर्किँदाखेरि पनि यो ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा हामीले वर्ष दिनमा सबै व्यवस्था मिलाइसकेपछि मुटुको अपरेशन शुरू गरेर 20 वटासम्म अपरेशन गरिसकेपछि बेहोस गर्ने डाक्टर नेपालै छोडेर जानु भएपछि पनि त्यहाँ चाहिँ सरकारले एउटा बेहोस गर्ने डाक्टरहरूको व्यवस्था नभएपछि त्यहाँको मुटुको सबै सुविधा अहिले चाहिँ बन्द भइसकेको छ भने सरकारको ध्यान चाहिँ अझै पनि पुगेको छैन र अहिले चाहिँ मुटु ट्रान्सप्लान्ट गर्नको लागि हामी अझै 2 जना चाहिँ हामी फर्केर फेरि नेपाल आएर अझै पनि लागि परेका छौं र मुटुको सबै चीज नेपालमा हुन्छ एउटा प्रत्यारोपण मात्रै भएको छैन
1: त्यसको लागि पनि जनशक्ति र प्रविधि भएर पनि सरकारको उदासीनको कारणले सुरु भएको छैन
0: हजुर सबभन्दा मुख्य जनशक्ति नै अझै पुर्याउन सकेको छैन ठाउँ भएर उपकरण सबै भएर पनि यसलाई चाहिँ अझै अगाडि बढाउन सकेको छैन अब मुटु एउटै छ मस्तिष्क मृत्यु भएपछि मात्रै मुटु निकाल्न सकिन्छ त्यो पोलिसी नै अझै बलियो भइसकेको छैन हरेक मानिस यदि मोटरसाइकल चढ्ने मानिसहरूको सबभन्दा धेरै टाउकोमा चोट लागेर मस्तिष्क मृत्यु हुन्छ र उनीहरूको मात्रै अङ्ग दान गर्न सकिन्छ भने हरेक मानिसको मोटरसाइकलको लाइसेन्समा यदि मस्तिष्क मृत्यु भयो भने अङ्ग दान गर्छु भनेर चाहिँ छाप सबैको लाइसेन्समा भयो भने परिवारलाई नसोधिकन हामीले त्यो निकाल्न सक्यो भने वर्षको 100 जना भन्दा बढी मस्तिष्क मृत्यु भएको मानिसहरू अझै पनि छ र 100 जनाले 200 जनालाई मृगोला दिन सकिन्छ 100 जनाको कलेजो दिन सकिन्छ धेरै 8 भन्दा बढी अङ्गहरू चाहिँ त्यसरी दान गर्न सकिन्छ
1: यसलाई पहिले जनचेतना जगाएर सबैले सहमतिमा काम गर्ने त्यो प्रक्रिया चाहिँ कतिको उपयुक्त होला
0: हजुर त्यो नै लाइसेन्स लिँदाखेरि नै मेरो मस्तिष्क मृत्यु मेरो अङ्ग दान म गर्छु भनेर छाप लगाउने जसले इच्छा छैन उसले म गर्दिन भनेर पनि छाप लगाउन सकिन्छ पहिले नै सहमति हुनुपर्छ र म मस्तिष्क मृत्यु भयो भने मैले अङ्ग दान गर्छु भनेर छाप लगाएको छ भने परिवारसँग सोधिरहनु त्यो टाइम भित्रमा मानिसको मृत्यु भइसकेपछि फेरि अङ्ग लिन मिल्दैन त्यसैले त्यो चाहिँ मस्तिष्कपछि मृत्यु पछि अङ्ग दान गर्छु भन्ने छाप लाइसेन्समा पहिले नै सहमति अनुसारले नै लाउनुपर्छ
1: अब जस्तो मुटुको भनौँ न प्रत्यारोपणको कुरा यहाँले भन्नुभयो त्यसको लागि सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ यहाँले
0: सरकारलाई पहिलो सुझाव नै यो लाइसेन्समा अहिले विश्वमा धेरैवटा देशमा मस्तिष्क मृत्यु भएपछि अङ्ग दान गर्छु भन्ने लाइसेन्समै छाप लगाएकोले गर्दा धेरै अङ्ग दान भइरहेको छ त्यो एउटा व्यवस्था भयो भने मृत्यु हुनु अगाडि नै अङ्ग दान चाहिँ मस्तिष्क मृत्यु भएको मानिसहरूले गर्न सम्भव सक्छ र अब गर्न सक्ने ठाउँहरू पनि छ तर यो चाहिँ नियम नभएकोले गर्दा परिवारलाई सोधिरहनु पर्ने र सोधेर निर्णय दिने बेलासम्म मुटु बन्द भइसकेपछि अङ्ग चाहिँ लिन सकिँदैन यो एउटा व्यवस्था चाँडै होस् भन्न चाहन्छु
1: विशेष गरेर मुटु रोग लाग्ने नदिनुको लागि जनचेतना जगाउन पालिकालाई वडालाई के सुझाव दिनुहुन्छ यहाँले
0: अब सबभन्दा पहिलो ठूलो चीज चाहिँ यो यातायातको यदि सरकारले यातायातको व्यवस्था राम्रोसँग बसको व्यवस्था गर्ने हो भने मानिसहरूले मोटरसाइकल गाडीहरू चलाउने थिएन र मानिसहरू एकदम हिँड्ने गर्थे यो चाहिँ सबैभन्दा मान्छे जति हिँड्न थाल्यो मुटु उसको लागि त्यति नै हिँडिरहेको हुन्छ भनेपछि पहिलो चिज चाहिँ यातायात नै एकदम राम्रो हुनु पर्यो अर्को एउटा चाहिँ यो खानेकुरा ट्रान्स फ्याट भएको खानेकुराहरू नियन्त्रण अझै गर्न पुगेको छैन यो कोलेस्ट्रोल बढाउने खराब कोलेस्ट्रोल बढाउने सबैभन्दा पहिलो चीज वनस्पति घिउबाट बनेको चीज बजारमा पाउने तेलहरूमा ट्रान्स फ्याट एकदम अत्याधिक मात्रामा भएको प्याकेटमा भएको खानेकुराहरूमा पनि ट्रान्स फ्याट भएको यिनीहरूलाई चाहिँ नियन्त्रणमा लिनु जरुरी छ।
1: अब मुख्य कुरा भनेको रोग लाग्ने नदिने भनेको व्यक्ति स्वयं नै हो होइन, हामी अन्त्यमा पनि आइपुगिसकेका छौँ। व्यक्तिलाई सुझाव दिनुपर्दा बुढागत रूपमा छोटकरीमा के सुझाव दिनुहुन्छ?
0: छोटकरीमा भन्नुपर्दाखेरि म त भन्छु अब 25 वर्ष 20 वर्ष नागिसकेको मानिसले आफ्नो जन्मदिनको दिनमा मुटुको जाँच चाहिँ अनिवार्य रूपले वर्षमा एकचोटि गरौं र जसको सुगर लागिसकेको छ भने उसले चाहिँ महिनाको एकचोटि सुगर चाहिँ अनिवार्य रूपले जाँचौ। ब्लड प्रेसर छ भने मेसिन एउटा घरमै किनेर राखौं र पटक पटक घरमा नापौं र कोलेस्ट्रोल चाहिँ वर्षको एक दुईपल्ट हरेक व्यक्तिले नापौं त्यसपछि मात्रै यो मुटुको रोग चाहिँ हामीले एकदम कन्ट्रोलमा गर्न सक्छौं।
1: म डाक्टर साहबलाई धेरै धन्यवाद दिन चाहन्छु विशेष गरेर मुटु दिवसका सन्दर्भमा आज हामीलाई यो मुटु रोगबाट बच्नको लागि के कस्ता उपायहरू अवलम्बन गर्ने भन्ने बारेमा कुराकानी गरिदिनु भएकोमा म फेरि धन्यवाद दिन चाहन्छु।
0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य। उहाँसँग हामीले मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार स्वास्थ्य र शिक्षाका बारेमा कुराकानी लिएर आउने नै छौ। भोलि देश परदेश सुन्न सक्नुहुन्छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: सड़कमा जोडिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
1: सिप्रोडी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: मेरो कपडा प्याकिङ गरिदिउँ त, सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0 57 4 94 33 4 93 5 55।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0 42 33 88 88 महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @ogmep.gov.in

0: गल्तीका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि नमरे तुमले भने। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन।

पल व्यापार ठप्प, चार जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न, सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नोबेल युवाहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत, युद्ध फेरि शुरू भयो, आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रातिदेखिको झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढ़ी आएको नारायणी, काली गण्डकी लगायतका नदी खोलाहरूमा बाढ़ी कम हुन थालेको छ। गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गयो रातिदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानैदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गए रातिदेखि वर्षा रोकिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान उसो लागे पनि अहिले विस्तारै घाम लाग्न शुरू भएको छ। यसअघिको तुलनामा आज केही चिसो बढ़ेको छ। आज दिउँसोको मौसम घमाइलो हुने मौसमविदले बताएका छन्। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना पनि छैन, तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाड़ीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम समूहको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम समूहको वर्षाको सम्भावना छ। यस्तै अविरल वर्षापछि मर्स्याङ्गी नदीमा आएको बाढ़ी मनाङको नासो गाउँपालिका एक ताल गाउँमा पसेको छ। गाउँमा बाढ़ी पसेपछि त्यहाँका बासिन्दा, छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य छन्। लगातारको वर्षापछि मर्स्याङ्गीको जलस्तर बढ़ेर गाउँमा बाढ़ी पसेको नासो एका वडा अध्यक्ष मीनराशी गुरूङले जानकारी दिनुभयो। तालगाउँमा 64 घर परिवारको बसोबास रहेको छ। यस्तै बाढ़ी भएको कारण पछिल्लो चार दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता छन् भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको नारायणगढ़ र पूर्वी नवलप्रासीको गैडाकोट जोड्ने नारायणी नदीको पुलमाथि आवत जावत खुला भएको छ। ठूला गाड़ी बाहेकलाई आवत खुला गरेको चितवन प्रहरीले जनाएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै हिजो बेलुकीदेखि पुलमा आवागमन बन्द गरिएको थियो। सड़क डिभिजन भरतपुरका अनुसार क्रूज सिपलाई सुरक्षित तरिकाबाट निकाल्नका लागि प्राविधिक स्तरको छलफल भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: ไปหาลูกเพื่อนเราเข้าไปเซฟาลี
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन घर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ नगरमा गार्ज अब थप खबरहरू वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनटै स्थल नाका बन्द भएका छन् रसुवाको केरुङ सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै निकासी तथा पहिरोले व्यापार प्रभावित भएको छ मुस्ताङमा गएको शनिबार रातदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भिरदेखि कोर्ला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भटेकोशी बाढ़ीले केरुङमा गएको एक महिनादेखि सड़क ठप्प छ यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति भएपछि नाका प्रभावित छ विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री दैनिक उपभोग्य वस्तु विद्युतीय सामग्री कपड़ा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ बाढ़ी पहिरोका कारण बागलुङ म्याग्दी मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर परेका छन् बागलुङ म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ सिद्धार्थ राजमार्गको कुस्मा मालढुङ्गा खण्डमा कालीगण्डकीको बाढ़ीले कटान गरेपछि तीन जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर परेका छन् बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल पनि भत्किएको छ पहिरोले भेनी जंक्सन कोर्ला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ म्याग्दीको भेनीदेखि दरबाङसम्म पुग्ने सड़क समेत अवरूद्ध भएको प्रहरीले जनाएको छ बागलुङमा मध्यपाटी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुङ्गा भेनी जंक्सन कोर्ला खण्ड पनि अवरूद्ध छ पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमैनी पनि कालीगण्डकी करिडोरमा अवरूद्ध छ संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विधि राजमार्ग कान्ति लोकपत्र काठमाडौँ फाखेल हेटौँडा सड़क पनि अवरूद्ध छ यस्तै दक्षिणकाली सिस्नेरी हेटौँडा सड़क पनि अवरूद्ध छ त्रिभुवन राजपथ भने एकतर्फी सञ्चालनमा छ बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ पृथ्वी राजमार्गको धादिङका खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पञ्चायत काम लगभग सकिए पनि गैराति बेनीघाट नजिकै अर्को पहिरो खसेको छ पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ तर कृष्ण भीरमा जोखिम कायम रहेकाले एकपल्ट ग्राउण्डसँग हेरेर मात्र गाड़ी चलाउन तयारी छ बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ मुगली नारायणघाट खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराति पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको छ राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ कानूनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन् प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याएको दावी गरेको छ नवयुवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ हरेक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ सन् 2019 अक्टोबर 15 राष्ट्रसंघ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको हो राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखे राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो अब विदेशको खबर. इरानका विदेश मन्त्री अब्बास अराघसीले अमेरिकासँगको युद्ध फेरि शुरू भए त्यसको सामना गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ. अमेरिकाले हर्मुज जलमार्ग खोल्न इरानले अघि सारेको सात दिने मार्गचित्र अस्वीकार गरेपछि विदेश मन्त्री अराघसीको यस्तो भनाइ आएको हो. यसैबीच हर्मुजमा इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन कब्जामा लिएको भन्ने तेहरानको दावीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ. अमेरिकी पक्षले इरानी दावीको खण्डन गर्दै त्यस्तो ड्रोन कब्जामा पारेको पुष्टि नभएको जनाएको छ. इरानमाथि आक्रमणका लागि अमेरिकी सेना प्रयोग गरेको बेलायतमा रहेका एक हवाई अखडा नजिकै पाँचजना पक्राउ परेका छन्. उनीहरूलाई विस्फोटक पदार्थ तथा आतंकवाद सम्बन्धी कसुरको आशंकामा पक्राउ गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ. इरान र अमेरिका बीचको सैन्य तनावसँगै हर्मुज मार्गको सुरक्षा र संचालनमा लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढ़ेको छ. खेल खबर. जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ. राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा सिंहाली गुरूङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कुगुरी र आयामु सिनोजीको जोडीसँग सामना गर्दैछ. पुरूष सिलिङ्सको दोस्रो चरणमा अभिषेक वास्तवले आज कजाकिस्तानका अलेक्जेन्डर सेभेसको विरूद्ध खेल्नेछन्. अभिषेकले यसअघि पटेल खड्गासँगको जोडीमा पुरूष डबल्स तर्फ जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेका थिए. एथलेटिक्सतर्फ आज महिला 5000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी निरूपाणाले प्रतिस्पर्धा गर्नेछन्. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य

0: त्यसपछि चीनसँगको स्थल व्यापार ठप्प, चार जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश देवराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न, सरकारले सुरक्षा खतराका नाममा वनलाग्दी गरेको नभनुभएकोमा आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत, युद्ध फेरि शुरू भए आफ्नो देश पुनः तयारीमा रहेको इरान विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.9%।
3: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
4: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त।
3: त्यसै जिस्किनुहुन्छ हजुर पनि, ल आँखा बन्द गरे,
4: ल अब आँखा खोला त।
3: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि, ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सिंह चाँदी पसलबाट हो नि। विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशिअनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
5: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
6: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
7: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुम्बुमा सबै थुक पाइन्छ त।
5: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुनि डुकुमा नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई खुल्ने त्यहाँ ढुकुरीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिज वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
8: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु जितकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु ढुकुण्ड नगरपालिका पाँच सोलिरी

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ
1: न त।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुह सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन।
5: यदि तपाईँको दस नम्बर चौसा पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9853055568।

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाँदिन नि है
1: नो किन के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिन सरले हुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दुबे
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: क्या खत्म समाचार आई सको अब
5: इतिक पत्ते आई सको रोहन सामाजिक संजाल में आने इतिक पत्ते आने तो मिथ्या भ्रामक सूचना हो सकता इसे नाथे ना इसे तो जल्द नहीं हाल
4: अरे मिथ्या भ्रामक मन चाहिए
5: तुम्हें था थे
4: थे
5: सुन मिथ्या सूचना आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर वास्तु वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 मा आवेदन दस्तुर बापत जमा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिरूपी, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिरूपी, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिरूपी, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिरूपी, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वीकृत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजना

पाँचमा वर्ष भन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385131 98 59 4576 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।

0: निस्कलामा सुन्नुहोस् हाम्रो मामाले भन्नुभएको ऊ त पहिलो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
1: सोहिता तिमीहरूको के खासखुस कुरा आउँदैछ के भयो भन त
2: के भएन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यसूत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869545076 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनुहोस् है चुकी तोलेर अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनुहोस्

0: साथी भाई खोजनो नेपाल सरकार विज्ञापन बोर्ड
1: प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारीकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज टू फेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तु भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतिसम्म खेलाड़ीको नागरिकताको प्रमाणपत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842184640, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 9745404020, अनुराज बस्नेत 9851714419, विपिन तामाङ 9862930264 र राजकुमार राई 9852854557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, माथि दुतोसी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय खास स्टाफ सोल।

0: त्यसैले उनीहरू सुनामलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ। दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी सम्झाइदिनु पर्यो। यो त लागौँ कलकत्तामा बेच्नु जस्तै लक्ष्य छ त कतै लागौँ त भाइ के भएको तिमीलाई भन त
1: खै दिदी के भन्नु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे। मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो। अहिले त लड लागेछ छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको हिसाबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो। के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी धन्यवाद। अब म सबै झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो। मलाई माफ गर।
0: बारिसमा लग सृजना गरी धुबेचुरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध मुक्त समाज भिडभाडका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जुडहितमा जारी सकोस्।
2: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङको ऐसलु खर्क र केतिलासगढी गाउँपालिका सोलुखुमुको लिखुपुके गाउँपालिका मातु ढुकुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने भनी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रदान गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा बढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बालमैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति धरना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाबदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममय घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा डाटाका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रवर्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रवर्धन गरेर लिङ्ग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिइन्छ समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ बालमैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचनाबारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ यामेस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ मल्टिपल टेक्स्ट व्यवस्था गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना संचालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ मातृदूत कोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864614993 इमेल विष्णु उपाध्याय @samarthifoundation.org लुकुपिके गाउँपालिका निवास शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल निवास शेर्पा @samarthifoundation.org नेचर सेलेन गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9940195848 इमेल नासुक ढुंगाना @samarthafoundation.org केपिलास करी गांव पालिका सुबह उपक नंबर 9848643358 ईमेल hazal.suba@gmail.com र ऐसी लुखर्क गांव पालिका अभिषेक विक्रम शाह संपर्क नंबर 9764383147 ईमेल अभिषेक शाह@samarthafoundation.org

0: धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
1: मैले त सोचेकै छैन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदर्ता दिनुहोस् त
4: जन्मदर्ता गरेको छैन नि म्याडम
0: बाउ जन्मदर्ता नभए त विद्यालय भर्नु हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
4: पहिला कसैले भनौँ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: रेड पाण्डा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौ सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको नीति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दोहोर्याउनु भएको अतीत शुल्क र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको नीति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरा सम्बन्धी सबैमा जानकारी गराइन्छ
8: अध्यक्ष निमा टेन्डुर शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुधारको लक्ष्य हो
9: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
10: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
9: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भयो म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो धूम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: रुतकुंड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638668 64 18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार, पुल, उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण, अनुमति, समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल, तार, उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून, स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय, मकालु बरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु बरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु बरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संखोसभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका, सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ प्रणाली, मुम्बु नेटवर्क प्रणाली, एभरेस्टलिङ प्रणाली। सम्पर्क नम्बर 97 68 77 34। अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकुरु एक चेरे, सोलुखुम्बु।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चा देखि वृद्ध सम्मलाई

0: उनीहरूले त्यो गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपड़ाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु कुमा नगरपालिका 5 सल्लेरी सोलुखु।
1: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरू पद सम्भव गुरू रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई एक सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछी जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841300094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: बाबु मैं मेरे तो हाथ खुट्टा अनुवास में झुमझुम करवास ने भंडान बनाये मेरे पी के खरी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भाई हिंदा नगरी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे भर उपचार कराने भाग हामजी औषधालय तीर हे नीदी और समय
2: यहाँ नसा च्यापिएको हड्डी खिलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतिसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनुले बसाई कराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर 98 83 91 91 55 उपाध्यक्ष 98 49 51 10 79 कार्यालय प्रमुख 98 49 91 56 र कार्यालय सहयोगी 98 62 86 72 57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि
6: यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्नुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: जानकारी का लागि मकालु बरुन राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरुन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्टलिङ प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकु एक

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: रेडियो एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: डिजिटल
2: कलरला तथा ज्वालामय अफसेट प्रेस सोलुदुतको नगरपालिका 5 सोलुखुम्बु
1: आदरणीय श्रोताबिन तपाईँ अहिले सुन्नु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

क्यान्टिन र स्कूल खुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र स्कूल खुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869945076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा स्थित तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shrumsanchar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनुले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खेला खाँदै निर्देशन गर्छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता
3: बोलाउनुहोस्।
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
3: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
0: यदि तपाईँको बस्नामा 4-7 पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काफ्री पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सेन्सरमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-78, अङ्कमा 9-8-5-2-0-5-5-7-6-8।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान 14 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मिथिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफुल सुताउने सोलर ड्याम प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिरूपी, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिरूपी, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिनिधि, कृषि सहकारी, निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिनिधि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम संचालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव शुल्क रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-20-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो, हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बिङबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी ल
3: हेलो नमस्ते
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भन्ने रहेछ के भयो
3: हेर्नुहोस् न ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है
2: ल किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनौं यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ
1: नेपाल सरकार विज्ञान

नया तरकारी ब्लॉक विकास कार्यक्रम को निरंतरता प्रस्ताव आह्वान संबंधी कृषि ज्ञान केन्द्र सोलुखुम्बु को सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बु को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नया तरकारी ब्लॉक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूत्र प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदन को प्रतिलिपि, संचालक को नागरिकता प्रमाण पत्र को प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडा को सिफारिश पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्ने छ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869545376 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: Christus, das Kind zum Zellen, nicht zum Ambisuchen.
1: यस हाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज 212 रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन।
1: पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49

उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट.com अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98 42 81 42, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 31 37। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। सब जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिका।

सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना। कार्यस्थल खोटाङ ऐसल खर्कड़ा केपिलासगढ़ी गांवपालिका, सोलुखुमुकु लिखुपुखी गांवपालिका, मापे भुकुसी गांवपालिका र नेत्रशल्य गांवपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नता नै सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बाल मैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने, बाल बालिकाको विद्यालय भर्ना, उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्रहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग, समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने, बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने, समन्वय तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने, स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने, परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने, फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने, परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने, परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने, नीति पालना तथा समावेशीकरण, सबै गतिविधिहरूमा बाल संरक्षण, लैंगिक समानता, अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने, बाल बालिका र समुदायसँग सुरक्षित, सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने, संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने, परियोजनाका गतिविधिहरू, संस्थागत नीति, आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने, बाल संरक्षण, सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसले सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामेट अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बाई डाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन गरिन्छ। मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864-6491-93 इमेल vishnuupadhyay@samarthifoundation.org लिखुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861-2228 इमेल nimashyerpa@samarthifoundation.org नेचा चलन गाउँपालिका राशी ढुङ्गाना सम्पर्क नम्बर 9840-95-8345 इमेल rasupdhungana@samarthafoundation.org केपिलास्टरी गाउँपालिका शुभ उपक नम्बर 9848-68-43-58 इमेल hajal.shubha@gmail.com र ऐसेलुखर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 97-66-38-31-47 इमेल अभिषेक शाह@samarthafoundation.org।

Oh, no.

0: संरक्षणको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेतन छौं। सही राष्ट्रिय विपत्तिको बुझीलाई गम्भीरतापूर्वक ध्यानदी उत्तम म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दुखाउनु भएको अतीत चर्क र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवराज सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुन्दु।

0: 다 선택 무시석이 아직은 앞으로도 이 이미지 카르텍이고 네가 뛴다서 되시고 숨도 싸 예티 카르텍인다 카르텍고 보살이 예티 콜로고 흠이나 무시무거라 예티 카르텍 카르텍고 싫은사
1: वट्टी को पाप है ख्याल गारा
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382520403।
3: समय नै महसुस गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: Discovery. Whiskey and drinks may hold hungry for you to die.
1: सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्तो हुनु पर्छ त मिठारो भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जल्ले नै लेखिहाल्छ नि
2: मिथ्या भ्रामक मान्छ
1: ठिक तिमीलाई थाहा थिएन
2: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: भैया यो भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुनुद कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुनखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: हार्दिक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस् खेन्छिन साङ्गे राङजुङ रिम्पोछे सिङ्गा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283969 र 9841300094 यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ

0: Istana. Sungguh-sungguh. Anggaman di bawah aku. Untuk perlu warga ajaran atau buksi rini. Mereka? Mereka ingat itu.
1: Soita, kini aku kukye khas-kus kurang desa. Kye bawana ta?
2: Kye bawana mis?
1: Maile suni sake. Yera buksa buksi bannu hudaina. Yota samajik abusas matra ho. Buju, kasele buksi ko aruplanu, kutnu, pitnu, pira dinu wa. Gali bichiti garnu hudaina. Tisto kare samajik aparad ho. Buksi ko aruplanu, kutpit garne, tatha pira dinile 10 parsa kait. Ra 50,000 dekhi 1 lakh rupaiya samma jarimana huncha. बक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्न है
2: हुन्छ मैले
3: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुस् न बस्नुस् त के हो
5: हेर्नुस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरोन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
6: यहाँ उभिनुहोस् है एकचोटि टोलेर अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड
8: वन जङ्गलको छेउमा घर आँगन पर्ने जोखिम टार्ने भए वारिपारी झारी उट्यान

0: आज भोलिहरू समयलाई के भएको छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा देख्ने जस्तै लक्षण छ त कोटेश, लागौसो त भाइ के भएको तिमीलाई निधाइदी भन त।
1: खै दिदी के हुनु, साथीहरूले गाजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा मद सिर्जना गरी धुबेसरी तुल्याउने वस्तुवा पदार्थ लागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र स्वतन्त्र परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथामा जोड़ दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जीवन रूपमा जारी सकोस्। आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर। होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्। त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: ल, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भने
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए, के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भन्छु, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने? हो त है, हामीले त ध्यानै नदिएको। त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
7: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
6: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809090094 र 9863868 64।
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
7: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
8: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
9: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
11: ए बाबु, नैन, मेरो त हात खुट्टा अविनाशमा झमझम गर्छ, विनाशले हैरान बनायो। यो रोग पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
12: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भर्नु तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक्स कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आन्जी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417718 9843049696 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: 아이야 아이야 보내라고 버셔서도 미간 먹기야오
1: 3 days 다 두셔라 못 하이란 와이니 उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुन्डेनगर पालिका 5 बसन्त बजार सल्लेरी सुनुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
4: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
5: ल अब आँखा खोला त
4: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742884056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
7: सोलु भुतकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
6: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
7: सुलुखुम्बु आँखा उपचार केन्द्र सुनि दुत्कुमा नगरपालिका वडा नम्बर 5 समेरी।

अम्बिकाको गिरिङकार अम्बिकाको गिरिङकार नभए जन्म यो बच्चा गएको कान्छी।

0: अत्यधिक दीदी यह नया घर बनाने कस्तो तनाव को काम रहे बिजुली को सामान कि बजार का चार चार वा पसल चारे कत्ते पाए ओह अब सामान लिना काठमाडौं नै जानु पर्ने हो कि क्या हो धक बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौं किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुनु दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा डेल्टा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुक्कुण्ड नगरपालिका पाँच चैनरी सुनु खुम्बु
2: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
1: नेपाल सरकार विज्ञापन

0: मैले हुन्छ
1: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
0: ए कुरा त्यस्तो थियो लाएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबुले
2: नमस्ते कति टाइमले पाल्नुभयो
0: आज रिनाले यसको जान्न भन्यो साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड

क्यान्टिन र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि क्यान्टिन र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रही इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aksolukumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णायकको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-120-130 वा 98-69-9546-76 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु कुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छु, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
3: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
0: यदि तपाईँको बसमा जन्मजात पोल्तारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अङ्कमा 9852-055-768।

0: भगवान शिव मंदिर सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बु को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मालको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार ठाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भर्ती खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावमा व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर वास्तु वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 मा आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी एकै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0-38-35-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
3: हेलो नमस्ते
2: हेलो हजुर
1: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भने रहेछ के भयो
3: बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनौं यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ
1: नेपाल सरकार

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भयो।

नया साइट पेश गर्नुपर्ने छ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869545076 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट ग्रीन फील्ड रेस प्रतियोगिता तेस्रो संस्करण संचालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ग्रीन फील्ड रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 9842184640, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404020, अनुराज बस्नेत 9851174419, बिपिन तामाङ 9862930267 र राजकुमार राई 9852584457। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए, कुनै अंग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समय

0: ती देश समाप्त भएको समय सम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास स्टाफ सोलुखुम्बु।

सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङ ऐसल खर्का र केपिलासगढी गाउँपालिका सोलुखुमुको लिपुपुखे गाउँपालिका मात्री भुकुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपर्यवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा बढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेहिता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममय घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रवर्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रवर्धन गरेर लिंग ज
जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिइन्छ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बालमैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहलहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। के पढ्नु अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामेस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना संचालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बाई डाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापी भुतकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय @samarthifoundation.org लिखुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल निमा शेर्पा @samarthifoundation.org नेचा चलन गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9840105848 इमेल राशि ढुङ्गाना @samarthifoundation.org केपिला स्टोरी गाउँपालिका शुभ उपाध्याय नम्बर 9848683358 इमेल bhajal.shubha@gmail.com र ऐसिलुखर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9764638340 इमेल अभिषेक शाह@samarthifoundation.org।

0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
1: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: काठमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता नेपाल खबरमा अब पूरा खबर पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेर जबरालाई प्रहरले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन् प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून विधि र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए बैठकमा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निर्णय गर्नुभयो यसै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्ट बाजीको संज्ञा दिनुभयो संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको टिप्पणी गर्नुभयो राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीले समेत भेट्न नदिएको प्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो प्रहरले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो 12 घण्टापछि छाडेको प्रहरले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ तर सुरक्षा चुनौती रोक्न काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ प्रहरीले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो बैठकमा समितिका सभापति आशिष गजवेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र विधि राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ छलफलको क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने राजधानी काठमाण्डुका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन् सांसद राजनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले इन्धनको मूल्य नबढेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो नेपाल प्रहरीका डीएसपी सुनिल जंगशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गरेर कलंकी नागढुंगा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप दुईजनाको शव भेटिएको छ नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो यसअघि हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ एनएनएमजीए का अनुसार अझै 12 जना हराइरहेका छन् हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीए का अध्यक्ष तुलसी गुरूङले जानकारी दिनुभयो बाह्य पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्ष र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भटेकोशी बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केवी प्रसारण लाइनका 2 टावरमा बाढ़ीले क्षति पुर्याएपछि गण्डकी करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङ्गी करिडोर आयोजनाहरू र 40 मेगावाटको राहु घाट जलविद्युत आयोजनाको स्विच घाटमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धन्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8 देखि 10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 057-494-3333, 493-5555।

0: यो चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन छर बरसी उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लक्की ड्रॉ कूपन अभी पाने 3 AC 1 चाक डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अभी बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टू यूरो पेंट घर मात्र है रंगाउन सपना बनी
1: थोड़े बचत धीरे कायदा बीमा का फायदे फायदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रंगसाहापत काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यह हो उज्यालो रेडियो नेटवर्क काठमाडौं 90 MHz नेपाल खबर में अब थप खबर बिजुली को करेन्ट लगे ज्यान गुमाएकी काभ्रेको भूमि गाउँपालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेती को परिवार नेपाल विद्युत प्राधिकरणले 10,00,000 रूपये क्षतिपूर्ति उपलब्ध गराएको छ। गत साउन 7 गते भूमलो 8 डाँडा थोक तल्लोटार में विद्युत पोल अड्याउन रहेको स्टे वायर में प्रवाह भएको करेन्ट लागेर वहां को घटनास्थल में ज्यान गएको थियो। स्थानीय बजार में दूध पुर्याउन जाने क्रम में करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा वहां को ज्यान गयो। घटनापछि जिल्ला समन्वय समिति जिल्ला प्रशासन कार्यालय नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवारलाई 10,00,000 रूपये क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। विदेशी खबर अमेरिका र ईरान बीचको तनाव पुनः बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। ईरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि तेलको मूल्य बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा ईरानले 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव स्वीकार भएमा रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खोल्ने र विश्वव्यापी ऊर्जा आपूर्ति सहज अपेक्षा थियो। तर व्हाइट हाउस बाहिर संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ईरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो। हर्मुज जलमार्ग खोल्ने ईरानले रोक्का गरिएका आफ्ना सम्पत्तिको कुरा हुनुपर्ने तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने शर्त राखेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले दुई देशबीच पुनः वार्ता शुरू हुने संकेत दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच आजदेखि अप्रत्यक्ष वार्ता हुने सम्भावना रहेको छ। ईरानको प्रस्ताव सार्वजनिक भएपछि अघिल्लो शुक्रबार कच्चा तेलको मूल्य 2% बढ़ी घटेको थियो। तर पछिल्लो अनिश्चितताका कारण तेलको मूल्य फेरि बढ्दा विश्वव्यापी मुद्रास्फीति बढ्ने र विभिन्न देशका शेयर बजारमा नकारात्मक असर पर्ने चिन्ता छाएको छ। खेल खबर एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेटमा लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 10-2 पराजित भएको थियो। यसबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाको कारण हुन सकेमा आईसीसी वरिताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्यमुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी राष्ट्रपतिका सांसद भने मौन। चाड पर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाड पर्वमा भाडा नबढ़ाउने यात्रा व्यवसायीको प्रतिबद्धता। ग्रीन पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका ईरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो, विश्व बजारमा दबाव। र यसरी खेलकुदमा क्रिकेटमा नेपाल श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
3: सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसो नआतिन यसो त जल्ले नै हाल्छ नि
4: अनि मिच्छा भ्रमा पाउँछ
3: के हुनुको चाहिँ तिमीलाई थाहा थिएन
4: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
7: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
8: होइन
7: यतिकै जाने मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
8: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
9: नमस्ते कति टाइमले पाल्नु भयो
8: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जन्माउनु हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: Ruslana, suna suna. Hamro mamale bhanu bhayeko u ta tanna gharko hajurama ta book fury ni.
1: Ma,
0: mani ma testo ta.
1: Swita, timiharuko ke khas kus kura hudai cha? Ke bho bhan ta? Ke bhaina miss? Maile sunisake. Hera boksa boksi bhanne hudaina. Yo ta samajik abishwas matra ho. Bujhyo? Kasailai boksi ko arop launu, kutnu, pitnu, pira dinu wa gali bejati garnu hudaina. Tyasto karya samajik aparadh ho. Boksi ko arop launu, kutpit garne, tatha pira dinulai 10 barsha kaid ra 50,000 dekhi 1 lakh rupaiyan samma jarimana huncha. बक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ मैले
3: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुस् न बस्नुस् त के हो
5: हेर्नुस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
6: यहाँ उठाउनुहोस् है एकचोटि तौलेर अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोडा
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: वन जंगलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए वारिपारी झार

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज बहुमेरी श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छेहरूमा के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइ दिनु पर्यो यो त माघौसो कोलकातामा बस्ने जस्तो लक्षण छ त कतिसी माघौसो त भाइ के भनेको तिमीलाई भाइटी भन त
2: खै दिदी के भन्न साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
1: बारिशमा लज सृजना गरी धुमचुरी तिलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती बालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रवासमा जनहितमा जारी सन्देश आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन् त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
3: नेपाल सरकार

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भन्यो
2: त्यति मात्रै हो र दाई. जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो. दोस्रो बच्चा पनि जोगाउन सकिन.
1: मलाई मुख्य घाँटीको क्यान्सर छ. बाँचेर पनि नमरे तुम्ले भयो. म अलिकति पनि हिँड्न सक्दिनँ. स्वास्थ्य श्वासमै समस्या देखियो. धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ. नेपाल सरकार विज्ञापन बोर्ड.
5: के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु? डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
7: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो. पर्तिरको मुहानको धारा पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको.
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ. तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
3: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
8: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ. ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइको. दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त. जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त. ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ.

0: गरिन्छ। च्याट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9833868418। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुबुट कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्नु तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। हामीसँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789682, 9824417718, 9843449690 र 9861314472। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: 야, 야, 뭐라고 보셨어도 미간 먹혀.
1: 3년대기 다 두개로 뭐다 하이란 와이니 उपचार काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलुदुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलुदूतकुण्ड नगरपालिका हुँदा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% अन्तर्गत यो चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
3: सुलुखुम्बु आँखा उपचार केन्द्र सुलुदुत्कुमा नगरपालिका नम्बर 5 सहरी।

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुनु दुखुमा नगरपालिका ओडामी नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त भिन्न खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
2: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुहोस् हिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
1: नेपाल सरकार विज्ञापन

0: साथी हेर नै के खतरो समाचार आइसक्यो त डियर फ्रेन्ड अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै
0: पछि साथी हेर नै के खतरो समाचार आइसक्यो त डियर फ्रेन्ड अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आउँछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाच्दैन यसो त गल्ले नै लागिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिलिसके मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

I'm not going to be able to do that.

0: कोसी प्रदेश इस तरह से तथा भोजकर मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुत कुंड नगरपालिक क्षेत्र में शिव तथा रोजगार को खुशी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहकर रोजगार दाता सहभागी होना अनुरोध कर दर्ता करने प्रक्रिया वेबसाइट में जानूस https://www.shramsanshar.gov.np खाता बनाऊस आवश्यक विवरण भर्नुहोस् विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु दशौं राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-83-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खेला खाँदा निर्देशन गर्छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
1: व्यक्ति वा संस्थालाई
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हुन बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियो

0: सूचना सूचना सूचना
1: पोते देखिए
2: गाँव भर में छायो हजुर सोलू
3: एफएम स्टूडियो टाइम
4: डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दुर्कुम नगर पालिक पांच सोलखुम्बू।
5: हेलो
6: हेलो
5: म हजुर को बैंक बाट बोलेको तपाईको मैसेज में एउटा ओटीपी नंबर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ पहुँच है। ए नानी छोरी
7: हजुर
6: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: हेलो नमस्ते।
5: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
6: ए नानी के भने
7: बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारीमा दिउँ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगी बारे सचेत बनौं यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जगाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ्लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

विश्व यूपीएल रेस प्रतियोगिता तेस्रो संस्करण संचालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज 212 रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ, 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ, 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तव भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अश्लील घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि दुखोसी गाउँपालिका गाउँ कार्यपालिका।

या सामाजिक कार्यशालाको आवश्यकता सम्बन्धी सूचना। कार्यस्थल खोटाङ सोलुखर्क र केतिलास गढी गाउँपालिका, सोलुखुमुको लिखुपुखे गाउँपालिका, माते रुकुसी गाउँपालिका र नेचरसल्ला गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बालमैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने, बाल बालिकाको विद्यालय भर्ना, उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्रहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग, समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने, बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने, समन्वय तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने, स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने, परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया, फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने, फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने, परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने, परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने, नीति पालना तथा समावेशीकरण, सबै गतिविधिहरूमा बाल संरक्षण, लैंगिक समानता, अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने, बाल बालिका र समुदायसँग सुरक्षित, सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने, संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने, परियोजनाका गतिविधिहरू, संस्थागत नीति, आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने, बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। टिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना संचालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायो डाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन गरिन्छ। मापी दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864-6491-93 इमेल vishnuupadhyay@samarthifoundation.org लुकुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861-2228 इमेल nimashirpa@samarthifoundation.org नेचा चलन गाउँपालिका राशी ढुङ्गाना सम्पर्क नम्बर 9840-95845 इमेल rasikdhungana@samarthafoundation.org केपिलास चरी गाउँपालिका शुभ उपक नम्बर 9848-68-43-58 इमेल hajal.shubha@gmail.com र ऐसिलु खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 97-67-38-31-47 इमेल अभिषेक शाह@samarthafoundation.org

0: काठमाडौँ म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौं। सोही राष्ट्रिय विपत्तिको बुझीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दोहोर्याउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ नीतिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको नीति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विधरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।

0: सबै विशेषज्ञ आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रंशन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03। समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: 人生を賛同をしてください。
1: 大社と平面気が今年のさらに食グループにあの世間を呼
2: ぶ個人気合いですか。
1: へえ、一匹パッてやすいろな
2: 三万軸さんがまおれの一匹パッてやるパルチだ。
1: 見たらダメクスじゃないおさつか。
2: いっそなあてな、いっそにどんねんねんやんさに。
1: あれよ、めっちゃどんねんねんじゃん。きゅうにもねくじゃん。
2: でもたてな。
1: たてな。
2: すな、むっちゃすすなわねく、あすれたはないなばいこくらりきに、やっこいらうねくらお。あの、ダメクスじゃなわねくじゃん。じゃみんじゃみん。みえっぼす、あくのぱいだ。वा स्वार्थ का लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: नगरपालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहिलेकाहीँ बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोपी
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश।
2: कृषि ज्ञान केन्द्र सुनकुण्डुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनकुण्डुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुकुम्बु वा कार्यालयको इमेल akcsolukumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि। समूह संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि। कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 वा 9869-9945-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर सनार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरिम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्लुङ एक चेरिम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्ययोजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्ययोजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली लुम्बु मेटो प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्रु एक

0: सूचना आएको छ। काठमाडौँमा सार्वजनिक गरेको क्षेत्रीय प्रतिवेदन अनुसार बंगलादेशमा यावा, मालदिवसमा समुद्री तथा हवाई मार्गबाट भित्रने लागू औषध र श्रीलंकामा मेथामफेटामिन प्रमुख चुनौती बनेका छन्। नेपालको सन्दर्भमा भने ट्रामाडोल, ट्यापेन्टाडोल र कोडिन लगायतका नियन्त्रित औषधिको सीमा पार अवैध आवागमन तथा ओसार पसार मुख्य समस्याको रूपमा उल्लेखिएको छ। स्थलमार्ग, यात्रु कार्गो र कुरियर सेवा मार्फत यस्ता औषधि ओसार पसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ। आपराधिक सञ्जालले लगातार मार्ग परिवर्तन गरिरहेकाले यसलाई रोक्न क्षेत्रीय सहकार्य, फोरेन्सिक क्षमता अभिवृद्धि र सूचना आदान प्रदान आवश्यक रहेको युएन ओडीसीले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसंख्या वृद्धि दरलाई सम्बोधन गर्न विधा तथा प्रोत्साहनको व्यवस्था गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक प्रस्तुत गर्दै मन्त्री मेहताले सरकारी, गैर सरकारी वा निजी क्षेत्रमा कार्यरत महिलालाई कुल छ महिनाको तलब सहितको सुत्केरी विधा र पुरूष कर्मचारीलाई पत्नी सुत्केरी हुँदा 42 दिनको प्रसूति स्याहार विदा दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो। जनसंख्या वृद्धि दर घटिरहेकोले त्यसलाई बढ़ाउन विदा र प्रोत्साहन आवश्यक हुने उहाँको भनाइ छ। यसै गरी विधेयकमा विशेष अवस्थाको गर्भपतन, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी स्पष्ट प्रावधान र यस विपरीत कार्य गर्नेलाई सजायको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।
0: भदौ 10 गतेको भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ी पछि संचालन गरेको खोज तथा उद्धार कार्य अझै चलिरहेको छ। बाढ़ी आएको एक महिनापछि अब सबैको चासो पुनर्स्थापना र पुननिर्माणतर्फ बढ़ेको छ। भोटेकोशीमा भएको विपदपछि खोज तथा उद्धार कार्य अहिले कुन अवस्थामा पुगेको छ भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसीलाई सोधेका छौं।
2: शुरूमा चाहिँ खोज उद्धार राहत व्यवस्थापनमा हामी बढी केन्द्रित भयौं र अहिले पनि चाहिँ अब टनेलहरूमा खोजको काम चलिराखेको छ भने अब धेरै ठाउँमा चाहिँ कनेक्टिभिटी टुटेको हुनाले रसुवाका चाहिँ आमा छोदिङ हो, गोसाईकुण्ड र उत्तर गया जस्ता गाउँपालिकाहरूमा अहिले पनि त्यहाँ राहत पुर्याउनु पर्ने एउटा उच्च प्राथमिकताको काम छ। जो चाहिँ अहिले होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ टेम्पोररी सेल्टरमा जीविकोपार्जनका लागि मासिक आयोजनासम्मका लागि 15,000 त्योभन्दा बढी भयो भने 2,000 थप्दै जाने निर्णय छ। त्यो निर्णय अनुसार चाहिँ अहिले स्थानीय तहले लाभ गराई पहिचानमा कायम गर्ने कामहरू गरिराखेका छन्। अर्को हाम्रो इम्पोर्टेन्ट काम भनेको अब विस्तृत क्षति आकलन गरेर जो अब टेम्पोरेरी सेल्टर अथवा विगत प्रभावित हुनुहुन्छ होल्डिङ सेन्टर बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ स्थायी बसोबासको लागि चाहिँ व्यवस्थापन गर्ने जस्तो त्यसको लागि धेरै च्यालेन्जिङहरू छ। जस्तो कि जग्गाको चाहिँ पहिचान गर्ने, जग्गाको व्यवस्थापन गर्ने कुराहरू छ किनकि बाढले गर्दा उहाँहरूको चाहिँ सुरक्षित जग्गाहरू एकदमै वासआउट भइसकेको अवस्था छ। धेरैको चाहिँ आफ्नै जग्गा पनि छैन होइन। त्यसपछि अर्को पाटो भनेको अब आफ्नै जग्गा भएकोलाई पनि अब फेरि निजी आवास बनाउने भन्ने कुरा हो। खोज उद्धार राहत व्यवस्थापनको काम चाहिँ कर्मशः अब कम हुँदै गइराखेको छ भने अब हामी पुनर्निर्माण तथा पुनस्थापनाको काम चाहिँ बढी केन्द्रित भएर काम गरिराखेका छौँ।
1: भनेपछि यो बेपत्ता भएका व्यक्तिहरूको खोजीको काम चाहिँ अहिले नै टुङ्गिसकेका छैन, निरन्तरता पाइरहेको छ। यसले
2: केही टनेलहरूमा खोजको काम चाहिँ चलिराखेको छ होइन। अब त्यसलाई पनि हामीले चाहिँ अब टुङ्ग्याउने भन्ने किसिमले चाहिँ छलफल चाहिँ गरिराखेका छौँ होइन। अर्को पाटो भनेको अब हामीले चाहिँ मिसिङ भएका व्यक्तिहरूको सन्दर्भमा हामीले चाहिँ त्यो डाटा भेरिफिकेसनको काम पनि गरिराखेका छौँ। अब मिसिङ व्यक्तिहरूलाई चाहिँ मृत्यु सरह चाहिँ घोषणा गर्ने, उहाँहरूको मृत्यु दर्ता गर्ने र मृत्यु दर्ता गरिसकेपछि उहाँले सुविधाहरू पाउने जस्तो कि इन्सुरेन्सका कुराहरू होला, ब्याङ्किङ कारोबारका कुराहरू, जग्गा चाहिँ तपाईँ सम्पत्तिका विषयहरू होलान् होइन, त्योसँग सम्बन्धित विषयहरूलाई पनि टुङ्ग्याउनु पर्नेछ। त्यसको लागि हाम्रो कानून संशोधनका कामहरू पनि भइराखेको छ। अन्य चाहिँ तपाईँको यो विपदको सन्दर्भमा केही कानूनहरूमा चाहिँ अलिकति सुधार गर्नुपर्ने भएको हुनाले जस्तो कि वनको जग्गा उपयोग गर्ने विषयमा कानुनी रूपमा नै टुङ्ग्याउने गरेर हामीले चाहिँ प्रस्तावहरू तयार पारिराखेका छौँ र त्यही अनुसारले काम भइराखेको अवस्था।
1: विपद व्यवस्थापन प्राधिकरण अन्तर्गत नै रहेर भोटेकोशीका लागि यो छुट्टै संयन्त्र वा बोर्ड बनाउने भन्ने कुराहरू पनि थियो, त्यो चाहिँ के भइरहेछ?
2: विपदलाई चाहिँ एउटा खोज उद्धार राहत व्यवस्थापनको च्यानलबाट चाहिँ हामीले गर्छौँ। त्यो भनेको चाहिँ सुरक्षा निकाय प्लस राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको अब समग्र व्यवस्थापनमा हुने हो र त्यसबाहेक अब जिल्लाका चाहिँ संयन्त्रहरू स्थानीय तह समग्र संयन्त्रहरू जोडिन्छ। अर्को पाटो भनेको पुनर्निर्माण पुनस्थापना हो। त्यसमा चाहिँ पनि अब हाम्रो चाहिँ सडक हो भने त्यो सडक विभाग जोडिदिएला होइन। अब तपाईँको चाहिँ स्वास्थ्य अथवा चाहिँ अरू चाहिँ सेवा सुचारूका विषय हुन् भने स्थानीय तह पनि त्यहाँ जोडिन सक्छ अथवा चाहिँ संघीय प्रादेशिक चाहिँ संयन्त्रहरू पनि त्यसमा जोडिन सक्छन्। निजी आवासको सन्दर्भमा फेरि राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण चाहिँ जोडिन्छ भने अब त्यसमा स्थानीय तहको पनि भूमिका हुन्छ, जिल्लाको पनि भूमिका हुन्छ र अब हाम्रो चाहिँ यो पूर्वाधार विकास मन्त्रालयले पनि त्यसमा चाहिँ भूमिका खेल्नुपर्ने हुन्छ। भनेपछि यो चाहिँ अब बहुआयामिक कामहरू छ भनेको हामीले समन्वय सहकार्य सह अस्तित्व सहभागितात्मक तरिकाले त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। अब त्यही अनुसार अब आवश्यक पर्यो भने त्यस्ता संयन्त्रहरू पनि बन्न सक्छन्।
1: पुनर्स्थापना र पुनर्निर्माणको काममा चाहिँ अब कहिलेदेखि शुरू हुन्छ भन्ने चासो पनि बढेको छ नि।
2: काम शुरू भइसकेको छ। जस्तो यसको चाहिँ मुख्य काम भनेको के हो भने लाभग्राही पहिचानलाई कायम गर्ने मुख्य काम हो होइन। त्यो लाभग्राही पहिचानलाई कायम भइसकेपछि त्यो टेम्पोरेरी सेल्टरदेखि लिएर मैले अगाडि भनेको जीविकोपार्जन र बसोबास सम्बन्धी जो 15,000 तोकिएको छ नेपाल सरकारबाट मासिक रूपमा अधिकतम 6 महिनाको लागि त्यो चाहिँ राहत दिने चाहिँ बाटो खुल्छ भने अर्को पाटो भनेको फेरि अब हामीले त्यो

0: जुन क्षतिग्रस्त निजी आवासहरू छन् अथवा चाहिँ अन्य कुराहरू छ त्यसको चाहिँ विस्तृत क्षति आकलन गर्नुपर्ने हुन्छ र त्यसको आधारमा फेरि हामीले चाहिँ कसको चाहिँ घरहरू बनाइदिनु पर्ने हो होइन भोलि चाहिँ अब स्थानान्तरण गर्नुपर्ने पनि कुराहरू छन् र त्यो अहिले फेरि बस्ती बसाल्दाखेरि हामीले सुरक्षित ठाउँमा चाहिँ बसाल्नु पर्यो अहिलेको जस्तै फेरि हामी ती विषयलाई पनि एकदम सूक्ष्म ढंगले चाहिँ योजनाबद्ध टिमहरू बनाएर काम भइराखेको छ यो सँगसँगै चाहिँ यो पुनर्निर्माण पुनस्थापना काम पनि अब अगाडि बढ़िसकेको स्थिति छ।
1: अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी नेपाल दर्पणमा खबरको सिलसिला दशैं तिहार छठ लगायत चाड़ पर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति टिकट नहुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलको क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायातमूलक संरचना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने र राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। मध्य प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन पीएफएम प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेश सरकार, एसियाली विकास बैंक एडीबी र सृजनको संयुक्त आयोजनामा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई र एडीबीका देशीय निर्देशक अर्णु काउसवाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष 2078-79 दुई हजार अस्सी एकासीसम्मको अवधिलाई समेटेर 32 कार्य सम्पादन सूचक र 98 आयाममा गरिएको अध्ययनमा मध्य प्रदेशले समग्रमा डी प्लस अंक प्राप्त गरेको छ। प्रतिवेदनले समयमै बजेट स्वीकृत हुनु, बजेट वर्गीकरण अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलन हुनु, करदाता सम्बन्धी सूचना सहज हुनु र खर्च बक्यौता न्यून हुनुलाई सबल पक्षका रूपमा औल्याएको छ। तर राजस्व र खर्चको वास्तविक उपलब्धि न्यून हुनु, बजेट निर्माणमा नागरिक सहभागिता सीमित हुनु, सार्वजनिक लगानी व्यवस्थापन कमजोर हुनु र लेखा परीक्षण प्रतिवेदनमाथि प्रदेश सभामा समीक्षा हुन ढिलाई हुनुलाई प्रमुख कमजोरी देखाएको छ। कार्यक्रममा मुख्यमन्त्री यादवले प्रतिवेदनले वित्तीय व्यवस्थापन सुधारका लागि स्पष्ट मार्गचित्र दिएको बताउनुभयो। एडीबीका देशीय निर्देशक अर्णु काउसवाले अबका दिनमा पेफाका निष्कर्षलाई स्पष्ट प्रतिबद्धता र मापन योग्य सुधारमा रूपान्तरण गर्नुपर्नेमा जोर दिनुभयो।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 16.64 अंकले घटेर 2613.33 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा जल विद्युत लगानी र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्राल लागेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 5.44 अर्ब रूपियाँको कारोबार भएकोमा आज 357 कम्पनीको 1.31 लाख कित्ता शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: नारायणी नदीमा आएको भीषण बाढ़ीका कारण चिदुवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैडा नवल परासीको सुस्तामा भेटिएको छ। सुस्ता गाउँपालिका 4 बिहान झण्डै 5 वर्षको गैडा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैडाको निरन्तर निगरानी भइरहेको छ र उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ। भौगोलिक जटिलताका कारण भारतीय बाटो र डुंगा प्रयोग गरी गैडाको उद्धार गरिन्छ। 2074 सालको ठूलो बाढ़ीमा बगेर भारत पुगेका 12 गैडाको सफल उद्धार गरिएको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने तयारी गरेको छ। आफ्नो अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलो पटक कुनै विदेशी नागरिकलाई अन्तरिक्षमा लैजान लागेको चीनले पाकिस्तानका 2 पाइलटहरू जिसान अली र खुर्रम दाउदलाई अहिले तालिम दिइरहेको छ। समाचार संस्था रोइटर्सका अनुसार पाकिस्तानका लागि आफ्ना नागरिक अन्तरिक्षमा जाने यो पहिलो उडान हुनेछ। यो परियोजनामा अन्तिम चरणमा पर्ने 1 पाइलट चिनिया रकेट मार्फत चिनिया अन्तरिक्ष स्टेशन तियायोङतर्फ प्रस्थान गर्नेछन्। अन्तिम अन्तरिक्ष यात्रीको छनौट अक्टोबरको मध्यदेखि अन्त्यसम्ममा हुनेछ। छानिएका यात्रीले अन्तरिक्षमा रहँदा जहाज उडाउने नभई पेलोड स्पेसलिस्टका रूपमा वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछन्। विशेष गरी खाद्य सुरक्षा र जलवायु परिवर्तन विरूद्ध लड्न मद्दत पुर्याउने जैविक प्रविधि सम्बन्धी 4 महत्वपूर्ण अनुसन्धानहरू अन्तरिक्ष कक्षमा गरिनेछ। अन्तरिक्ष स्टेशनमा रहँदा चिनिया भाषामै सम्वाद गर्नुपर्ने भएकोले दुवै पाइलटले अहिले भाषा तालिमका साथै शून्य गुरूत्व आकर्षण, सेन्ट्रिफ्युज ड्रिल र उपकरण मर्मत सम्बन्धी अभ्यास गरिरहेका रोइटर्सको खबरमा उल्लेख छ। पाकिस्तानसँग आफ्नै प्रक्षेपण यान नभएकोले यो यात्रा चीनमै पूर्ण रूपमा निर्भर छ। छनौट हुने अन्तरिक्ष यात्री झण्डै 1 अन्तरिक्षमा बिताएर चिनिया चालक दलका सदस्यहरूसँगै पृथ्वीमा फर्कनेछन्। यस मिशनलाई पाकिस्तानका वैज्ञानिक तथा शोधकर्ताहरूका लागि अन्तर्राष्ट्रिय मंचमा आफ्नो क्षमता देखाउने एक दुर्लभ अवसरको रूपमा हेरिएको छ।
2: भारतको कक्रो जनता पार्टी सीजेपीले आउँदो अक्टोबर 2 जेलभरो आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजित दिप्केले आज नयाँ आन्दोलनका बारेमा घोषणा गर्नुभएको हो। अभिजित दिप्केले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट सार्वजनिक गर्दै अक्टोबर 2 मुम्बईको शिवाजी पार्कमा जेल भरौं आन्दोलन गर्ने जानकारी दिनुभएको छ। यो पोस्टमा सीजेपीका संस्थापक दिप्केले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोर्याउनु भएको छ। प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबर 2 आन्दोलन शुरू हुने सीजेपीले यस अघि नै बताएको थियो। यद्यपि सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन, यसमा प्रक्रिया यसमा प्रतिक्रिया जनाउँदै डीपकेले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनु भएको थियो। काँग्रेस जनता पार्टीले निर्वाचन आयोगको काम कार्यवाही प्रति प्रश्न उठाउँदै आएको छ। यो आन्दोलन मतदाता नामावली सम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन एसआईआर अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो। यद्यपि आयोगले आफ्नो काम कार्यवाहीमा कुनै अवरोध नरहेको बताएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। बाँकीको नेपालगंज रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली फ्लडलाइट जडान गरिने भएको छ। सरकारले मुख्य शहरमा व्यवसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार नेपालगंज रंगशालालाई फ्लडलाइट जडान सहित स्तरोन्नति गर्न लागेको हो। फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भई खेल पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले त्यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताउनुभयो। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह पानी निकास लगायत पक्षमा सुधारको खाँचो औल्याउनुभयो। रंगशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आमदानीका स्रोत बढ़न गई मरमतलाई निरन्तरता दिन सकिने सरकारवालाको भनाइ छ।
2: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान पौने 6 बजे करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनल पुगेका थिए। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बजे बंगलादेश र मलेसिया बीच खेल हुनेछ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो। 12 जना बेपत्ताको खोजी चल्दै। जड़ीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन। उद्धारका लागि हेलिकप्टर पठाउन माग।
1: प्रधान न्यायाधीश कबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
2: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती। कुकुर लगायत जनावरको टोकाई लगतै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
1: पाकिस्तानी नागरिकलाई अन्तर्

0: The radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रश्नताहरू आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकवान जीवन जिउन आत्मा शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिनेछौं।
1: आज तपाईलाई मार्गदर्शन रेडियो कार्यक्रममा मेरो हार्दिक स्वागत छ। जब कसैले हामीलाई पवित्र शुद्ध धर्मी भन्छ हामीलाई धेरै राम्रो लाग्छ, हाम्रो मन फुरुङ्ग हुन्छ खुशीले। तर धेरै पल्ट त्यसो भन्दा कहिलेकाहीँ खुशी नलाग्नु पनि सक्छ, किनकि आफ्नो वास्तविक जीवनका कुराहरू हामीलाई राम्ररी थाहा छ। साँचो धार्मिकता के हो त, यही विषयलाई लिएर म आज तपाईसित कुराकानी गर्नेछु। प्रभु येशूले शिक्षा दिनुहुँदा एकपटक यसो भन्नुभयो, मत्तीको सुसमाचार 5:23-25 तिमीले वेदीमा आफ्नो भेटी दान दक्षिणा चढ़ाउँदै गर्दा तिम्रो भाइको विरूद्धमा उसको हृदयको विरूद्धमा तिम्रो केही छ भने तिमीलाई याद भयो भने तिम्रो भेटी दान त्यही वेदीको सामु छोडेर जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हातमा सुम्पिदेला र तिमी झ्यालखानमा पर्नेछौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले एक एक पैसा चुक्ता नगरुन्जेल तिमी त्यहाँबाट उम्कने छैनौ। यो खण्ड थियो मत्तीको सुसमाचार 5:23-25। प्रभु येशूको शिक्षामा कुनै रहस्य छैन, बुझ्न नसकिने कुनै कुरा पनि छैन। सबै कुरा छर्लङ्ग छन्, पारदर्शी छन्, स्पष्ट छन्। थोरै पढेका व्यक्तिले पनि बाइबलमा येशूको शिक्षा पढ्यो भने सजिलै बुझ्न सक्छ। येशूका धेरै शिक्षाहरू हामी बाइबलमा पाउँदछौ। बाइबल दिनदिनै पढ्नुभयो भने तपाईंलाई राम्रो हुनेछ। यसले धेरै रूपबाट हाम्रो जीवनलाई निर्माण गर्दछ। हामीले भर्खरै पढेको बाइबलको खण्डमा प्रभु येशूले एउटा दृष्टान्त बताउनुहुन्छ। मानिलिनुहोस्, तपाईँ चर्चमा जानु भएको छ वा देवालयमा जानु भएको छ वा कुनै धार्मिक स्थलमा जानु भएको छ। हाम्रो धार्मिक वा आत्मिक जीवनमा केही फाइदा होस् भनेर नै हामी यी ठाउँहरूमा जाने गर्दछौ वा यी ठाउँहरूसित हाम्रो जीवनलाई हामी संलग्न राख्दछौ। अनि परम्पराले हामीलाई सिकाएको छ कि हामीले दान दक्षिणा दियौं भने ईश्वरको कृपा हामीले पाउनेछौ। त्यसैले हामी दान दक्षिणा दिन्छौ अरूको भलो होस्, ईश्वरको कृपा हाम्रो जीवनमा रहोस्। तर प्रभु येशूले के भन्नुभयो, उहाँको भनाईको अर्थ के हो? उहाँ भन्नुहुन्छ, हामीले दान दक्षिणा गर्नुभन्दा अघि हाम्रो जीवन परमेश्वरको सामु स्वीकार योग्य हुनुपर्छ। कसैलाई दुखी बनाएर, कसैलाई थिचोमिचोमा पारेर, कसैलाई शोषण गरेर दान दक्षिणा चढ़ाउँदा परमेश्वरले त्यो दान स्वीकार गर्नुहुन्न। परमेश्वर हामीले उहाँसँग मात्र सम्बन्ध राखेको चाहनुहुन्न। हामीले दिनदिनै भेट्ने मानिसहरू, हामीसँग काम गर्ने पढ्ने व्यापार व्यवसाय गर्ने मानिसहरू, गाउँघरका मानिसहरूसँग असल सम्बन्ध राखेको चाहनुहुन्छ। येशूले भन्नुभएको वचनको अर्थ त्यही नै हो। सबैसँग असल सम्बन्ध राखेर जिउनु धेरै राम्रो कुरा हो। परमेश्वरले त्यो मन पराउनुहुन्छ। असल सम्बन्ध कसरी राख्न सकिन्छ? सबैसँग असल व्यवहार गर्दा नै सबैसँग असल सम्बन्ध हुन्छ। हाम्रो समाजमा कतिपय कुरीतिहरू छन्। मानिसको स्थिति हेरेर व्यवहार गरिन्छ। शिक्षा योग्यता धन घर घरानाको आधारमा सम्बन्ध राखिन्छ। परमेश्वरले यस्तो रीति रिवाज र परम्परा मन पराउनुहुन्न, विरोध गर्नुहुन्छ। प्रभु येशू आफैले पनि हर प्रकारका मानिसहरूसँग भेटघाट गर्नुभयो। उहाँले रोगीहरू, बिरामीहरू, झुग्गी झोपडीमा बस्नेहरू, निर्धनहरू, सड़कमा जीवन बिताउनेहरू, कुष्ठ रोगीहरू, समाजले बहिष्कार गरेकाहरू सबैलाई भेट्नुभयो। धनी मानिस, शिक्षित शासकहरूलाई पनि उहाँले भेट्नुभयो। उहाँले मानिसहरूलाई जीवनमा उत्साह दिनुभयो। कसैलाई चोट पुर्याउनु भएन, कसैलाई दुखी बनाउनु भएन, कसैको हानि गर्नु भएन। उहाँले सदा गुणले भरिएको जीवन जिउनु भयो। परमेश्वरको दृष्टिमा शुद्ध जीवन जिउनु भयो। हामी दान दक्षिणा दिन चाहन्छौ। धार्मिक कार्यहरू हामी गर्न चाहन्छौ तर प्रभु येशु भन्नुहुन्छ परमेश्वरलाई खुशी पार्नु भन्दा अघि हामीले कुनै मानिसलाई दुखी निराश बनाएको हुनुहुँदैन। परमेश्वरसित ठीक सम्बन्ध बनाउनका निम्ति मानिसहरूसित पनि ठीक सम्बन्ध हाम्रो हुनुपर्छ। प्रभु येशूले भन्नुभएको खास कुरा यही हो। कुनै भाइ वा बहिनीको मन दुखाएर परमेश्वरलाई खुशी पार्न सकिँदैन। परमेश्वरलाई प्रेम गर्छु भन्ने तर मानिसहरूलाई चाहिँ हेला होचो गर्ने कष्ट दिने यस्ता कुराहरू हुन सक्दैन। परमेश्वरले हाम्रो अन्तस्करणमा शुद्धता पवित्रता खोज्नुहुन्छ। त्यही कारण येशूले भन्नुभयो बेटी दान चढाउनु भन्दा अघि तिमीले चित्त दुखाएको भाइ वा बहिनीसित वा कुनै व्यक्तिसित सम्बन्ध चाहिँ सुधार गर, सम्बन्ध ठिक बनाऊ। किनकि परमेश्वरको नजरमा दान भेटी भन्दा महत्वपूर्ण मानिसहरूसितको सम्बन्ध हुन्छ। मानिसको सम्बन्ध चाहिँ महत्वपूर्ण छ। जसरी परमेश्वरसितको सम्बन्ध महत्वपूर्ण छ यो पनि महत्वपूर्ण छ। किन? किनकि सबै मानिसहरू परमेश्वरका छोरा छोरीहरू हुन्। परमेश्वरले हाम्रो दान भेटीलाई हेर्नुहुन्न तर हाम्रो हृदयलाई हेर्नुहुन्छ। अनि प्रभु येशूले अर्को कुरा पनि भन्नुभयो, उहाँले यसरी भन्नुभयो हाम्रो विरोध गर्ने मानिसहरूसित हाम्रो विरूद्ध मुद्दा हाल्ने मानिसहरूसँग मिलाप गर्नुपर्छ। परमेश्वर हाम्रो समाजमा पनि शान्ति र मेलमिलाप होस् भन्ने चाहनुहुन्छ। प्रभु येशू मानिस मानिसको माझमा मिलाप ल्याउन चाहनुहुन्छ। त्यसै कारण त उहाँले प्रेम र मिलापको सन्देश दिनुभयो। जीवित परमेश्वरलाई चिन्ने व्यक्तिले सधैं समाजमा शान्ति र मेलमिलाप चाहन्छ, यसैको खोजी गर्छ, यसैको निम्ति ऊ समर्पित रहन्छ। आज पनि प्रभु येशूले जे बोल्नुभयो हजारौं वर्ष अगाडि त्यो वचन जस्ताको तस्तै छ। आज पनि प्रभु येशू चाहनुहुन्छ कि हामी देखावटी धर्म कर्म नगरौं। प्रभु येशूको समयमा पनि देखावटी धर्म गर्ने मानिसहरू थिए। प्रपञ्च रच्थ्यो तिनीहरूले, आफ्नो कार्यको ठूलो बखान गर्थे। प्रभु येशूले भन्नुभयो मत्तीको 6:2-4 होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कर्म नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैन। यसकारण जब तिमीहरू दान दक्षिणा दिन्छौ तब आफ्ना सामु तुरै नबजाऊ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चैमा तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिन्छौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। मत्तीको सुसमाचार 6:2-4। हुन त हिजो आज यता कता मानिसहरूले धेरै सामाजिक सेवा गरिरहेको देखिन्छ अनि देखाउँछन् पनि, ठूला ठूला कार्यक्रमहरू गर्छन्। फेसबुकमा प्रशस्त यस्ता फोटाहरू देखिन्छ जहाँ मानिसहरूले धेरै नै सेवा गरिरहेका छन्। उहाँहरूले सेवालाई प्रदर्शन गरिरहेका हुन्छन् र अरू धेरै मानिसहरूले देखुन्, थाहा पाउन् र उहाँहरूको मान सम्मान गरून्, यही नै उनीहरूको हृदयको भित्री आकांक्षा हुन्छ। कतिपल्ट चर्चहरूले पनि यस्तो गर्छन्, दुईटा कम्बल बाँडेकी फोटो हालेर ठूल्ठूला उहाँहरूले आफ्नो कार्यको प्रशंसा आफै गरिरहेका हुन्छन्। प्रभु येशूले साँचो मनले शुद्ध हृदयले परमेश्वरको भक्ति गर्नु र उहाँको सेवा गर्नु भनी सिकाउनु भयो। कपटपूर्ण जीवन हामीले जिउनु हुँदैन भनी उहाँले बताउनु भयो। यस विषयमा उहाँले धेरै कुराहरू भन्नुभयो र उहाँले आफ्नो विचार प्रस्तुत गर्नुभयो। बाहिर एउटा भित्र अर्कै व्यक्ति भएर हामी जिउनु हुँदैन। तपाईँको जीवनको अवस्था कस्तो छ, कहिले तपाईँले विचार गर्नु भएको छ? निष्कपटता एउटा महत्वपूर्ण कुरा हो। धेरैको जीवनमा यस्ता गुणहरू छैन। यी मानिसहरू धेरै कपट बोकेर, झूठ बोकेर, अरूहरूलाई चेपेर, हेपेर, अफवाह उडाएर उहाँहरू मुस्कान बोकेर हिँडिरहन्छन्। मानौ एउटा बिरालोले दूध चोरेपछि उसले चाहिँ यसरी आँखा चिम्लेर चारैतिर हेर्छ र सोच्दछ कसैले पनि मलाई देखेन। तपाईँहरू मैले आँखा चिम्लदै संसार अँध्यारो हुँदैन, याद गर्नुहोस्। तपाईँहरू मैले निष्कपट हृदय लिएर परमेश्वरलाई पुज्नुपर्छ, उहाँको भक्ति गर्नुपर्छ। यो कुरा कहिल्यै नभुल्नुहोस्। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ। उहाँले हाम्रो हृदयको अवस्था जान्नुहुन्छ। उहाँले हामीलाई बाहिरी रूप हेरेर होइन तर हृदय भित्रको हृदय देख्नुहुन्छ। उहाँले बाहिरी रूप हेर्नुहुन्न। उहाँले हाम्रो नाटक मन पराउनुहुन्न, उहाँले हाम्रो जीवनको साँचो धार्मिक व्यवहार मन पराउनुहुन्छ। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ। तपाईँ र मेरो हृदय कस्तो छ उहाँले जान्नुहुन्छ। उहाँदेखि हामीले केही लुकाउन सक्दैनौ, यो उहाँको वचनमा स्पष्ट छ। हामी एक पारदर्शी र प्रभुप्रति समर्पित भएर निष्कपट हृदय बोकिकन उहाँको सेवामा निरन्तर अघि लाग्न सकौं। परमेश्वरले तपाईंलाई प्रशस्त

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एमसिल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको, साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858870355 र 9816034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
3: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने, बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे, कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
4: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: लगभग सबैजना आइसक्नु भयो। आजको

0: हस्ताक्षरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
5: किन भयो, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाप रे,
8: अब चाहिँ के हुनु हो?
10: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्थेन, यसो त जल्दै लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
13: नेपाल सरकार विज्ञापन हो।
14: ल, अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
15: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
14: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
15: यहाँ विभिन्न ब्रांड का गुणस्तरीय बिजुली का संपूर्ण सामान सर्विस केबल मल्टीप्लग पावर सकेट लिस्टी अर्थिंग को तार अर्थिंग रड अर्थिंग केमिकल उपलब्ध छ। साथै एलसीडी एलईडी टीवी साउंड सिस्टम कम्प्यूटर ल्यापटप हाउस वायरिंग का सामानहरू चार्ज वाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
9: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
15: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833684418। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतखुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
16: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
17: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
18: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
19: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
20: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
15: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
21: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
22: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
21: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
22: हो र के डेन्टल रे?
0: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: Soundcheck. Studio FM. Studio time.
0: It's 7 p.m.
4: टाइमचेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू।
0: सोलु खुम्बुबाट महाधिवेशन प्रतिनिधि पदमा खुल्लातर्फ प्रकाश सिंह कार्कीको उम्मेद्वारी। घनराज सुनवारको अल्पसंख्यकतर्फ नुक्लामा 11 दिनमा 184 वटा उडान।
1: जिल्ला अस्पताल सबलुक अवेशन थिएटर सुरक्षित स्थानमा स्थानान्तरण। निमित सेवा सुचारू खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटक र जनशक्तिको विवरण अध्यावधिक नराखी कार्यवाही हुने।
0: सगरमाथा क्षेत्रमा वर्षमा 60,000 पर्यटक मात्रै सम्भावना उपयोग हुन नसकेको अध्यक्ष शेर्पाको भनाई। थुलुङ दुपकोशी गाउँपालिकामा मंगलबार सार्वजनिक शोक विदा।
1: हिम पहिरोमा 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। कोशीमा रोकेका ठेक्का प्रक्रियाको काम शुरू। ओखलढुङ्गामा कर्मचारी र शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न नहुन प्रशासनको आग्रह।
0: चाड पर्वमा याजुले भोग्ने शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। मानव अधिकार आयोगले एसएससी खड्कालाई बयानका लागि बोलायो। पूर्व प्रधान न्यायाधीश बरा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा सरकारको विरोध।
1: श्रमले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ़्यो। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोली काण्ड, 27 जनाको ज्यान गयो।
0: र नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनलमा वर्षाको चिन्ता।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो मेरो पनि। के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434980852, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीले महाधिवेशन प्रतिनिधि पदमा खुल्लातर्फ उम्मेद्वारी घोषणा गर्नुभएको छ। संगठनमा नयाँ ऊर्जा, नेतृत्वमा नयाँ सोच, विकासमा नयाँ गति सम्वृद्ध सोलुखुम्बुको यात्रामा सोलुखुम्बु कंग्रेसको नयाँ कदम भन्ने मुख्य संकल्पका साथ वहाँले आफ्नो दावी प्रस्तुत गर्नुभएको हो। उम्मेद्वारी घोषणा गर्दै कार्कीले सोलुखुम्बुका सम्पूर्ण पालिका सभापति, वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूमा विज्ञापन सहित सहयोग र समर्थनका लागि अपील गर्नुभएको छ। नेपाली कंग्रेसको संगठनलाई थप सुदृढ एकताबद्ध र अनुशासित बनाउँदै सोलुखुम्बुको सर्वाङ्गीण विकास र नागरिकको हक हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। सोलुखुम्बुमा पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउन र जनताका मुद्दासँग प्रत्यक्ष जोडिन आफ्नो उम्मेद्वारी रहेको उल्लेख गर्दै उहाँले अग्रज तथा सहकर्मी साथीहरूसँग अमूल्य मतमा साथको अपेक्षा गर्नुभएको छ। यसै क्रममा नेपाली कंग्रेस सोलुखुम्बुका उपसभापति एवं थुलुङ्गु कोशी गाउँपालिकाका वडा अध्यक्ष घनराज सुनवारले अल्पसंख्यक तर्फबाट महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ। समावेशी नेतृत्वको आवश्यकतालाई जोड़ दिँदै उहाँले आफूलाई विजय गराउन जिल्लाका क्षेत्रीय प्रतिनिधिहरूसँग हार्दिक अपील गर्दै व्यापक समर्थनको अपेक्षा राख्नु भएको छ। संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका सुनवारले आफ्नो उम्मेद्वारीलाई उत्साह एकता रूपान्तरण र हस्तान्तरणको अभियानका रूपमा अगाडि सार्नु भएको छ। पार्टीभित्र नयाँ ऊर्जा र समावेशी नेतृत्वको आवश्यकतालाई जोड़ दिँदै उहाँले आफूलाई विजय गराउन जिल्लाका क्षेत्रीय प्रतिनिधिहरूसँग अपील गर्दै व्यापक समर्थनको अपेक्षा राखेको बताउनु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सोलुखुम्बु जिल्लामा चुनावी माहौल बढ़ेको छ। जिल्लाका 52 वडा तथा पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भई अब प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र तहका अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ।
5: जिल्ला अस्पताल फाब्लेबाट माथिबाट पहिरो खसेपछि जोखिममा परेको मेजर अवेशन थिएटर उची सहित प्रस्तुति तथा अन्य केही विभागलाई एक तला माथि सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अस्पतालको मुख्य भवन माथिबाट पहिरो खसेपछि मेजर अवेशन थिएटर एमसीएस विभाग प्रस्तुति रोग विभाग तथा शिशु भर्ना गर्ने कक्ष जोखिममा परेका थिए। पहिरोले अस्पतालको मुख्य भवनमा अप्रत्यक्ष ठूलो क्षति नपुर्याए पनि थप पहिरो खस्न सक्ने जोखिम देखेपछि तत्काल सुरक्षा सतर्कता अपनाउन जनाएको छ। जिल्ला अस्पताल फाब्लेका सूचना अधिकारी लेनी लामाका अनुसार वर्षा रोकिएपछि हिजो दिउँसो करिब 3-4 बजेको समयमा अस्पताल माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोपछि नेपाली सेना र नेपाल प्रहरीको विपद व्यवस्थापन टोली परिचालन गरी अपरेशन थिएटरमा रहेका उपकरण औषधि तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सारेको छ। पहिरोको जोखिममा रहेको डेलिभरी रूम प्रसूति अपरेशन विभाग तथा जटिल अवस्था भएका शिशु भर्ना गर्ने कक्षलाई पनि माथिल्लो तला स्थानान्तरण गरेको छ। बिरामीहरूलाई समय सुरक्षित स्थानमा सारेपछि अस्पतालको नियमित स्वास्थ्य सेवा भने निरन्तर सञ्चालनमा रहेको सूचना अधिकारी लामाले जानकारी दिनुभएको छ। सड़क विभागबाट आएको इन्जिनियरले स्थलगत प्राविधिक अध्ययन गरी दिएको सुझाव अनुसार तत्काल पहिरोको माटो पछ्याएको छैन। अहिले माटो हटाउँदा माथिल्लो भागमा रहेको ठूलो रूखहरू खस्न सक्ने र त्यसबाट अस्पतालका माथिल्लो तलामा थप क्षति हुन सक्ने जोखिम रहेकाले तत्कालका लागि पहिरो पूर्ण रूपमा पछ्याउने र अस्पतालको संरचनालाई थप सुरक्षित बनाउने योजना रहेको अस्पताल फाब्लेले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु तथा सुरक्षा निकायको समन्वय र सक्रियतामा अवसर थिएटर प्रसूति सेवा तथा अन्य जोखिममा रहेका सेवाहरू सुरक्षित स्थानमा सारेपछि अस्पतालको स्वास्थ्य सेवा पनि बिना अवरोध सञ्चालन भइरहेको छ।
0: सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल मुखलामा असोज 1 गतेदेखि 11 गतेसम्म 184 वटा उडानहरू भएका छन्। इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रुद्र कुमार गिरीका अनुसार उक्त अवधिमा 131 वटा जहाज र 53 वटा हेलिकप्टरले उडान भरेका हुन् यस अवधिमा सीता तारा र समिति एयरलाइन्सका जहाजले मुखलामा नियमित उडान भरेका थिए। हवाई सेवा मार्फत 1752 जना विदेशी पर्यटक मुखला भित्रिएका छन्। उक्त संख्यामा पर्यटक भित्रिँदा 410 जना पर्यटक हवाई सेवा मार्फत लोकलाबाट बाहिरिएका छन्। मौसम प्रतिकूल भएका कारण असोज 1, 2 र 9 गते भने उडान पूर्ण रूपमा प्रभावित बनेको थियो। ती दिन मौसम बिग्रिएपछि कुनै पनि उडान हुन नसकेको प्रहरी निरीक्षक गिरीले बताउनु भएको छ। सरत पर्यटक सिजन शुरू भएसँगै लोकला विमानस्थलमा हवाई चाप पनि बढ़न थालेको छ।
5: खुम्बु पस्ताङलामो गाउँपालिका क्षेत्रभित्र संचालित पर्यटन व्यवसाय होटल लज तथा रेस्टुरेन्टहरूले पर्यटक र कार्य जनशक्तिको अनिवार्य विवरण नराखे प्रचलित कानून बमोजिम कार्यवाही हुने भएको छ। पर्यटकीय सिजन शुरू भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको आवागमन बढ्न थालेकाले सम्भावित प्राकृतिक विपत्ति तथा अन्य प्रत्याशित जोखिमका बेला खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था कड़ाईका साथ लागू गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुडा थोकीले जानकारी दिनुभएको छ। उहाँका अनुसार खुम्बु क्षेत्रको पर्यटनलाई सुरक्षित पारदर्शी व्यवस्थित र मर्यादित बनाउन यहाँ आउने सम्पूर्ण पर्यटक तथा पर्यटन व्यवसायमा कार्यरत जनशक्तिको यथार्थ विवरण अध्यावधिक राख्न आवश्यकता रहेको छ। पर्यटक तथा कामदारको विवरण व्यवस्थित रूपमा राखेमा कुनै विपत्ति वा आपतकालीन अवस्था उत्पन्न हुँदा सम्बन्धित व्यक्तिको पहिचान तथा बारे जानकारी लिन र तत्काल खोज तथा उद्धार गर्न सहज हुने गाउँपालिकाको भनाई रहेको छ। हाल भ्रमणमा आउने तथा बाहिरिने पर्यटकको अभिलेख गाउँपालिकाले लुग्ला र मन्जु एसिडिया चेक पोस्टमा समेत राख्दै आएको छ। गाउँपालिका क्षेत्रका सम्पूर्ण व्यवसायले आफ्नो प्रतिष्ठानमा आउने विदेशी पर्यटकको पूरा नाम राहदानी नम्बर राष्ट्रियता आगमन तथा प्रस्थान मिति आगामी गन्तव्य ट्रेकिङ एजेन्सीबाट आएको भए एजेन्सीको नाम र सम्पर्क नम्बर अनिवार्य उल्लेख राख्नुपर्नेछ। यसै गरी स्वदेशी पर्यटक गाइड भरिया तथा कार्यरत जनशक्तिको समेत पूरा नाम स्थायी ठेगाना सम्पर्क नम्बर आगमन तथा स्थान मिति परिचय खुल्ने कागजात अत्यावधिक गरी सुरक्षित राख्नुपर्नेछ। व्यवसायीहरूले राखेको उक्त विवरण आवश्यक परेका बेला गाउँपालिका वडा कार्यालय सुरक्षा निकाय वा सम्बन्धित सरकारी निकायलाई तत्काल उपलब्ध गराउनुपर्नेछ। अनुगमनका क्रममा पर्यटक तथा कार्य जनशक्तिको विवरण अभिलेख नराखेको अत्यावधिक नगरेको वा अभिलेख व्यवस्थापनमा लापरवाही गरेको पाएमा प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत बुडा थोकीले जानकारी दिनुभएको छ। सुरक्षित जिम्मेवारी पारदर्शी तथा व्यवस्थित पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले सम्पूर्ण पर्यटन व्यवसायहरूसँग सहयोगको अपेक्षा गरेको छ।
0: थुलुङ दुधकौशी गाउँपालिकाले असोज 13 गते मंगलबार गाउँपालिका भरत सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर 4 का वडा सदस्य फुर्तिमान राईको गत असोज 10 गते असामयिक निधन भएपछि गाउँपालिकाले शोक प्रस्ताव पारित गर्दै असोज 13 गते सार्वजनिक शोक विदा दिने निर्णय गरेको हो। कार्यवाहक अध्यक्ष ईश्वरी निर्णय अनुसार उक्त दिन गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। साथै गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक शोक विदा रहने गाउँपालिकाले जनाएको छ।
5: नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्वा ग्याल्जुम शेर्पाले नेपालमा वर्षेनी हिमाल आरोहण पदयात्रा हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा संस्कृति अवलोकनका लागि ठूलो संख्यामा विदेशी पर्यटक आउने गरे पनि हिमाली सम्पदाको तुलनामा पर्यटकको संख्या अझै न्यून रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उहाँले नेपालको पर्यटनको सबैभन्दा ठूलो आधार नै पर्वतीय पर्यटन भएको र हिमाल हेर्ने चट्न वा हिउँलाई स्वयं अनुभव गर्न चाहने मानिसहरू विश्वभर रहेकाले पर्वतीय पर्यटनले नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको उल्लेख गर्नुभएको छ। अध्यक्ष शेर्पाका अनुसार पूर्वमा कञ्चनजंघादेखि मकालो दोस्रो सगरमाथा सोयु मनासलो अन्नपूर्ण ढोला गिरी हुँदै सुदूरपश्चिमको अपील र सैपालसम्म नेपालसँग ठूलो हिमाली सम्पदा भए पनि सोही अनुपातमा पर्वतीय क्षेत्रमा पर्यटक पुग्न नसकेको र यसको उचित प्रवर्धन हुन नसकेको बताउनु भएको छ। उहाँले सगरमाथा क्षेत्रको सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै कुम्दी थामे गोकीय एभरेस्ट जस्ता छुट्टा छुट्टी आकर्षक क्षेत्रहरू समेटिएको यति ठूलो क्षेत्रमा वर्षभरिमा करिब 60,000 पर्यटक मात्र पुग्ने गरेको जानकारी दिनुभएको छ। फ्रान्सको मोब्ला हिमालको फेदीमा रहेको सानो गाउँ स्यामोनीमा वर्षमा 50-60 लाख पर्यटक पुग्ने तथ्याङ्क उल्लेख गर्दै उहाँले सगरमाथा क्षेत्रमा आउने 60,000 पर्यटकको संख्या एकदमै नगण्य भएको र नेपाली हिमाली क्षेत्रको सम्भावनालाई पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताउनु भएको छ। नेपालको पर्वतीय पर्यटन विकासमा सबैभन्दा ठूलो समस्या काठमाडौँ र सगरमाथा बीचको सड़क तथा हवाई पहुँच कनेक्ट कनेक्टिभिटी रहेको औलाउनु भएको छ। भौगोलिक दूरी धेरै नभए पनि मौसमका कारण हवाई सेवा र हेलिकप्टर उडान प्रभावित हुने तथा सड़क मार्फत ज्यादा 20-22 घण्टासम्म लाग्ने भएकाले हिमाली क्षेत्रमा पर्यटकलाई सहज रूपमा पुर्याउन नसकिने सकिने यातायात पूर्वाधार विकास नगरी पर्वतीय पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न कठिन हुने उहाँको भनाई रहेको छ। साथै पर्वतीय पर्यटनको विकास गर्दा वातावरण र हिमाली संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष शेर्पाले जोड़ दिनुभएको छ। उहाँले हिमाली क्षेत्रमा निश्चित मापदण्ड बनाएर वातावरण मैत्री संरचना निर्माण गर्न सकिने बताउँदै सगरमाथा बेस क्याम्प र कालापत्थर क्षेत्रमा व्यवस्थित बसोबास सरसफाई तथा फोहोर व्यवस्थापनका पूर्वाधार निर्माण गरी ती ठाउँहरू सफा राख्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। पर्वतीय पर्यटनलाई रोजगार सृजनाको महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्दै उहाँले पर्यटक आगमनले गाइड होटल यातायात एयरलाइन्स स्थानीय उत्पादनदेखि तल्लो स्तरका लज टी हाउस र पसलसम्म सबै क्षेत्रलाई फाइदा पुग्ने र यसले युवाहरूलाई देशमै रोजगारका अवसर सुनिश्चित गर्ने बताउनु भएको छ। हिमालको संरक्षण र पर्यटन विकासलाई सँगै लैजानुपर्ने धारणा राख्दै उहाँले पर्वतारोहण संघले फोहोर व्यवस्थापन र सब व्यवस्थापनमा काम गरिरहेको जानकारी दिनुभएको छ। उहाँले गार्बेज फिल्डलाई व्यवस्थित रूपमा परिचालन गरी वातावरण संरक्षण तथा पर्वतीय क्षेत्रका श्रमिकको कल्याणका लागि सुटे कोष निर्माण गर्नुपर्ने सुझाव दिनुभएको छ। यसका साथै सरकारले आरोहण अनुमति जारी गर्दै आएका 430 हिमालको रूट बेस क्याम्प र भौगोलिक अवस्था समेटेको प्रोफाइल तयार पार्न संघीय सहयोग गरिरहेको उहाँले बताउनु भएको छ।
0: कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको ठेक्का प्रक्रिया सुचारू गरेको छ। मन्त्रालयले प्रदेश मार्फतका 14 पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै पहिलो चरणमा अधिकांश योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अघि बढ़ाउन निर्देशन दिएको हो। हाल रोकिएका कार्यक्रम तथा आयोजनाहरू दुई चरणमा कार्यान्वयन गर्ने भन्दै मन्त्रालयले बजेट पुस्तिकामा समावेश भएका सम्पूर्ण योजनाहरू पहिलो चरणमै कार्यान्वयनमा लैजान निर्देशन दिएको छ। यसअघि मन्त्रालयले गत भदौ 11 गते पत्र पठाउँदै अर्को व्यवस्था नभएसम्मका लागि नयाँ ठेक्का प्रक्रिया अघि नबढ़ाउन निर्देशन दिएको थियो। नयाँ सरकार गठन सत्ता साझेदार दलहरूबीच न्यूनतम साझा कार्यक्रम निर्माणको तयारी तथा बजेट पुनरावलोकनको प्रक्रिया चलिरहेका कारण त्यति बेला आयोजनाहरूको लागत अनुमान मात्र तयार गर्ने गरी ठेक्का सम्बन्धी काम रोकिएको थियो। त्यसबाहेक प्रदेश सभाबाट बजेट पारित हुँदा सरकारको तर्फबाट बजेट पुनरावलोकन गरी सांसदहरूले उठाएका माग सम्बोधन गर्नुपर्ने बाध्यताका कारण ठेक्का रोक्नु परेको मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा प्रदेश मुख्यमन्त्री आर्थिक मामिला तथा योजना मन्त्री र सत्तारूढ दल नेकपाका नेताहरू समेतका बीचमा राजनीतिक सहमति जुटेपछि बजेट कार्यान्वयन प्रक्रिया अघि बढ़ेको भौतिक पूर्वाधार विकास मन्त्रालयले स्पष्ट पारेको छ। विकास निर्माणका महत्वपूर्ण कामहरू लामो समयसम्म रोकेर राख्दा पूँजीगत खर्च प्रभावित हुने समयमै काम सम्पन्न नहुने र जनअपेक्षामा असर पर्ने निष्कर्ष सहित दुई चरणमा योजना कार्यान्वयन गर्ने सहमति भएको हो। मन्त्रालयको पछिल्लो निर्णयसँगै प्रदेशका 14 जिल्लाका पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वयन हुने सड़क पक्की पुल झुलुङ्गे पुल लगायतका योजनाहरूले अब गति लिनेछन्।
5: ओखलढुंगामा कार्यरत सरकारी कर्मचारी तथा शिक्षकलाई राजनैतिक दलका गतिविधिमा सहभागी हुन जिल्ला प्रशासन कार्यालयले सचेत गराएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गर्दै निजामती प्रदेश तथा स्थानीय तहका कर्मचारी र सामुदायिक तथा सार्वजनिक विद्यालयका शिक्षकलाई राजनैतिक दलका कार्यक्रम अधिवेशन सभा जुलुस तथा प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ। कार्यालयका अनुसार कर्मचारी तथा शिक्षक राजनैतिक गतिविधिमा संलग्न हुने गरेको भन्दै विभिन्न माध्यम बाटो गुनासो तथा उजुरी प्राप्त भएपछि यस विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ। प्रचलित संज्ञा प्रदेशका स्थानीय सेवा सम्बन्धी कानूनी र शिक्षा सम्बन्धी कानूनमा राष्ट्र सेवक कर्मचारी तथा शिक्षकको पालना गर्नुपर्ने आचरण र मर्यादा स्पष्ट रूपमा उल्लेख गरेको प्रशासनले जनाएको छ। त्यस्ता कानून व्यवस्थाले राजनैतिक दल वा त्यससँग सम्बन्ध भारतीय संगठनको सदस्यता लिन राजनैतिक गतिविधिमा सहभागी हुन प्रचार प्रसारमा तथा राजनैतिक प्रभाव पार्ने कार्य गर्न रोक लगाएको सूचनामा उल्लेख गरेको छ। प्रशासनले सार्वजनिक पदमा रहेका कर्मचारी तथा शिक्षकलाई निष्पक्ष मर्यादित र गैर राजनैतिक रूपमा सेवा प्रभाव गर्न पूर्ण सचेतना गराएको छ।
0: मदाङको हिमलिङ हिमालमा गएको हिम पहिरोमा परेर हराएका मध्ये थप दुई जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएका अनुसार हिजो दुईजनाको शव भेटिएकोमा आज थप दुईजना गरी अहिलेसम्म चारजनाको शव भेटिएको छ। हिजो छेवी भोटे र पासाङ भोटे तथा आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला परेको एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। अझै बाह्रजना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा एनएनएमजीए को खोज तथा उद्धार टोलीले आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीए का अध्यक्ष तोलसिंह गुरूङले जानकारी दिनुभएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यवसायिक प्रतिष्ठानको रगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढ़ाएको छ। गणना शाखाका निदेशक डाक्टर वेदप्रसाद ढकालले प्रविष्ट गरेको तथ्याङ्कमा रहेका गल्ती दोहोरेका विवरण तथा नमिलेका अंकलाई सच्याएर गुणस्तर सूचित गरिने जानकारी दिनुभएको छ। रगत प्रशोधन प्रक्रिया अत्यन्त महत्वपूर्ण र सम्बन्धित शून्य कार्यका रूपमा लिन्छ। संकलन गरेको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। गणना 13,00,000 66,000 व्यवसायिक प्रतिष्ठान सहभागी भएका थिए। गएको वैशाख 2 गते असार 7 गतेसम्म आर्थिक गणना भएको थियो। प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक व्यापारिक सेवामूलक अन्तर्राष्ट्रिय वा राष्ट्रिय मापदण्ड अनुसार कोडिङ गरिनेछ। यस्तै कागज डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटा बेसमा प्रविष्ट गर्ने काम भइरहेको निर्देशक डाक्टर ढकालले जानकारी दिनुभएको छ। झण्डै 2,00,000 व्यवसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्ट गरिएको छ भने झण्डै 6,00,000 प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकेको छ। व्यवसाय कृषि खाने उत्पादन उद्योग व्यापार निजी व्यवसाय ब्याङ्क तथा सरकारी लगायतका वित्तीय संस्था व्यापार सम्बन्धी प्रतिष्ठानको संख्या अलग अलग गणना गरी समावेश गरिन्छ। दशैं तिहार र छठ लगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रीले भोग्ने शास्त्रीय टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्य योजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनु भयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टा भित्र र बीपी राजमार्गलाई दशैं अघि नै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनाका मात्र सीमित नभई दिगो यातायात पुनर्संरचना गर्नुपर्ने बस पार्क बाहिरबाट जथाभावी यात्री चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने र संघीय राजधानी काठमाण्डुका प्रमुख सड़कमा ट्राफिक पूर्वधार चुस्त बनाउनुपर्नेमा जोड़ दिएका छन्। सांसद राजु नाथ पाण्डेले निर्णयहरू कार्यमा नभए संसदीय समिति आफै अनुगमनमा निस्किने पनि चेतावनी दिनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन प्रहरी प्रधान कार्यालय नक्सालाई पत्र पठाएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जवारालाई मध्यरातमा पक्राउ गरेको विषयमा बुझ्न पुगेको आयोगको अनुगमन टोलीलाई कार्यालयमा प्रवेश नदिएपछि आयोगले प्रहरीलाई पत्र लेखेको हो। आयोगका सहप्रवक्ता श्याम बहादुर काफलेका अनुसार एसएसपी खड्कालाई भोलि आयोगमा उपस्थित गराउने निर्देशन दिएको छ। सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले जवारालाई पक्राउ गरेको थियो। त्यही घटनापछि आयोगका अधिकारीहरूले प्रहरी नेतृत्वलाई सम्पर्क गरे पनि 35 मिनटसम्म परिसर बाजी कुराएर फर्काएको थियो।
6: पूर्व
0: प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबदालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाब माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महतले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश चोबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज थुलालले सरकारको मध्यरातमा गरेको यो कदमलाई इष्ट बाजेको संज्ञा दिनुभयो। बिना पक्राउ पूर्जी बिना कारण गैर कानूनी पक्राउ गर्दै सरकारले मध्यरातमा अर्को स्टन्ट देखाएको उहाँको टिप्पणी छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चोबरा पक्राउको घटना केटाकेटी खेलै जस्तो भएको बताउनु भएको छ।
6: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता पनि बढ़ेको छ। यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेको समाचार संस्था एसएफपीले जनाएको छ। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा धेरै खचेको कच्चा तेलको मूल्य आज फेरि बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.5% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ।
0: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा 27 जनाको ज्यान गएको छ। देशमा बढ़दो बन्दुक हिंसाको यो पछिल्लो घटना रहेको समाचार संस्था एपीले जनाएको छ। पहिलो घटना गए राति जोहान्स वर्ग नजिकैको बारमा भएको थियो। प्रहरीका अनुसार 8 जना सशस्त्र आक्रमणकारीले बारमा प्रवेश गरी अन्धाधुन्धा गोली चलाउँदा 17 जनाको ज्यान गयो भने 15 जना घाइते थिए। दोस्रो घटना आज बिहान केपटाउन नजिकैको एउटा बस्तीमा रहेको मनोरञ्जन केन्द्र बाहिर भएको थियो। यस घटनामा 10 जनाको ज्यान गयो भने अरू 11 जना घाइते छन्। घटनास्थलबाट भाग्नु अघि शक्ति तहरूले दुईवटा गाड़ीमा आगोजनी गरेको प्रहरीले बताएको छ। घटनामा सम्बन्धहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको खबरमा उल्लेख गरिएको छ।
6: एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोली नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोली बिहान 6:15 करोकी स्पोर्ट पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका अब 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यस्तै पछिल्लो पटक नेपाल र श्रीलंका अवेश सन् 2024 T20 विश्वकपमा प्रतिस्पर्धा हुने तय भएको थियो तर खेल वर्षाका कारण क्रस पनि हुन नपाई रद्द भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका अवेशको क्वार्टर फाइनलमा खेलमा वर्षाको सम्भावना रहेको छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ भने भारतसँग प्रतिस्पर्धा
0: हुनेछ।
6: सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि पदमा खुल्लातर्फ प्रकाश सिंह कार्कीको उम्मेद्वारी गणराज सुनवारको अल्पसंख्यकतर्फ बुकलामा 11 दिनमा 184 उजान
0: जिल्ला अस्पताल फाप्लुको अपरेशन थिएटर सुरक्षित स्थानमा स्थानान्तरण नियमित सेवा सुचारू खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटक र जनशक्तिको विवरण अत्याधिक नराखे कार्यवाही हुने
6: सगरमाथा क्षेत्रमा वर्षमा 60,000 पर्यटक मात्रै सम्भावना उपयोग हुन नसकेको अध्यक्ष शेर्पाको भनाई थुलुङ ढुकुसी गाउँपालिकामा मंगलबार सार्वजनिक शोक विदा दिने
0: सगरमाथा क्षेत्रमा वर्षमा 60,000 पर्यटक मात्रै सम्भावना उपयोग हुन नसकेको अध्यक्ष शेर्पाको भनाई थुलुङ दुपकोशी गाउँपालिकामा मंगलबार सार्वजनिक शोक विदा
6: हिम पहिरोमा 4 जनाको शव भेटियो। 12 जना बेपत्ता। कोशीमा रोकिएको ठेक्का प्रक्रियाको काम शुरू। ओखोढुंगामा कर्मचारी र शिक्षकलाई राजनैतिक गतिविधिमा संलग्न नहुन प्रशासनको आग्रह।
0: चाड पर्वमा यात्रीले भूल्ने शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। मानव जाँच अधिकार आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलायो। पूर्व प्रधान न्यायाधीश जगदा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा सरकारको विरोध।
6: ट्रम्पले इरानको प्रस्ताव स्वीकार गरेपछि तेलको मूल्य बढ़्यो। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली काण्ड 27 जनाको ज्यान गयो।
0: र नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनलमा वर्षाको चिन्ता।
6: अवस्थ साँझ 7 बजेको सोधी समाचार बाजा समाचार संस्थाका सहकर्मी सँगै सरस्वती पुरी र रेविका राई विदा हुन्छौ। भोलि बिहान 7 बजेको सोधी समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो खेम सुन्दै रहनुहोला। नमस्कार।

0: Radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: अर्जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू 13 सम्पन्न हुने
3: 13 गते सम्म सबै यस्तै 65 जिल्ला क्षेत्रमै प्रतिसभा क्षेत्रमै तपाईँको देश माघी तक्निको निर्वाचन भइसकेको हुन्छ।
2: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ्दै विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संवेदनकारी कार्य हुने।
4: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युसनहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोड दिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
2: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: बसाईसराय आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो, तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक आर्थिक सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
6: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 1,19,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 2,10,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 2,23,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण शाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तवले सीआईएमसँग बताउनुभयो।
7: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टेट डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट दिउँ कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई रेबिज विरूद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अघि मैले भन्दा चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुर हुन्छ, जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
8: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो?
7: एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाई भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाई भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
8: तत्कालै
7: तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानी कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
6: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ कुनै नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन

0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनर्मूलकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्म भुइयालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
1: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टासित त निर्देशिकाले पनि काम गर्छ, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
0: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जल विद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टल बनाउनु पर्ने धारणा राख्नुभयो।
2: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौं होइन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौं अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौं। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जल विद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जल विद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सुनिल बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मार्फतमा हुनुपर्ने बताउनुभयो।
3: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के भने त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको चाहिँ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
0: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो डुबानमा पनि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञानका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयले गरेको मौसम पूर्वानुमान पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू स्वस्थ हुन नसकेको विज्ञानले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा

0: सुपुरमा विमानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता तीन दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मुसाङ्गी, सितीमाधी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1292 मेगावाट क्षमताका जल विद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी कोरिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22मा क्षति पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 जल विद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध भएको बताउनुभयो।
1: असोज 8 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरुद्ध भएको छ।
0: त्यसै भदौ 10 गते भोटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 3 बी 220 केवी हदमा क्षति पुगेको छ। त्यस्तै विभिन्न

0: सांसद गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
1: अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा, काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मत परिणाम अथवा निर्वाचन परिणाम आउन शुरू भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माध्यमिक प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार रूपैगंज नारी अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँ

साझा खबरमा अब खेल खबर। जापानमा विश्व जारी एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान पौने 6 बजेदेखि शुरू हुनेछ। तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आउची निशनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङमा सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज

0: धुन्चेरा स्याप्रो बेसी जोड्ने पुल छिट्टै बन्दै
1: धुन्चेरा स्याप्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी देश बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ।
0: बाढी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भुटेकोशी बाढीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस।

0: पिल्लो पिरो चीजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
1: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
0: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
1: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: एनसेल प्याक किन्नु भयो त?
4: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: धुम्चे र स्याफ्रोबेसी जोड्ने पुल बारीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुम्चे र स्याफ्रोबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
8: धुम्चे र स्याफ्रो जोड्नका लागि हामी

0: त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस पठाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
1: अबको केही दिनमै धुन्चे र साफ्रु जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् अनि कुकुरले गाई वस्तुलाई टोक्यो भने चाहिँ के गर्ने पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
2: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकी हालैमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैंसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
1: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै

0: दशे काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
1: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहिँ आफ्नो नाममा छ। तथापि त्यहाँ बस्ने हामी सबै पीड़ित छौं, सबै मर्माहत छौं। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यही हुने, बजार त्यही बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ अब कुन जिल्लामा चाहिँ अब बाढ़ी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढ़ी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलिसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
0: नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठ रसुवा भोटेकोसी बाढ़ी पछिको अनुभव सुनाउँदै, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
1: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय थियो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
2: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लगाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
0: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1,000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोसी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अपनाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम न्यौपानेसँग साथी नील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
1: भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ। अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्, यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
8: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन भारत नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
1: तपाईँको पार्टी सरकारमा छ भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौ र त्यसलाई हामी इस्टाब्लिसै गर्छौ, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौं, त्यो गर्छौ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा, त्यसलाई रियलाइज गर्दै गर्दा, अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा, अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्। विशाल हिम श्रृंखला छ अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 तिरको होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने, अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेशन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक भन्छु,
8: त्यो आयोजनामा यो हाम्रो नागनुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको नि हामीले हेर्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
1: यो विषयमा
8: हामीले के कुरा सुधार्यो भन्नुपर्छ,
1: उहाँले पनि उठाउनु भएको थियो, मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने, माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन पानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
2: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 मृत्यु भएको छ भने 5 बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु।

0: Sound check. Solar FM, studio time.
1: It's 8 p.m. रातको 8 बजे.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुकुन नगर पालिका 5 सोलु खुम्बू.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: आजको कार्यक्रममा हामी मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ्दो जोखिम, रोकथाम र उपचारका बारेमा कुराकानी गर्छौं. भोलि सेप्टेम्बर 29 तारीकमा विश्वभरि मुटु दिवस मनाइँदैछ. नेपालले पनि सन् 2000 विश्व मुटु दिवस मनाउँदै आएको छ. यस वर्षको नारा मुटुलाई धड्किन दिउँ भन्ने रहेको छ. विश्वमा वर्षेनी 2 करोड़ मानिसको मुटु रोगका कारण ज्यान जाने गरेको तथ्याङ्क छ. नेपालमा पनि वर्षेनी 30,000 जनाको मुटु रोगका कारण ज्यान जाने गर्छ. त्यसमध्ये पनि 1/3 युवा अवस्थामै ज्यान गइरहेको तथ्याङ्क छ. अस्वस्थकर खानपिन र तनावयुक्त जीवनशैलीका कारण पछिल्ला वर्षमा अल्पायुमै हृदयघात भएर धेरैको ज्यान गइरहेको छ. आज कार्यक्रममा मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा हामी मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँग कुराकानी गर्छौं. डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा.
6: नमस्कार.
1: विशेष गरेर यसपालि हामीले मुटु दिवस मनाउँदाखेरि मुटुलाई धड्किन दिउ यो नारा तय गरिएको छ. यो विशेष यो नारा चाहिँ किन तय गरियो?
6: हरेक वर्ष नै यो विश्व मुटुको संस्थाले चाहिँ नारा हरेक वर्ष फरक फरक नारा दिने गर्छ. तर यो नन मिस अ बिट त्यसलाई नेपालीकरण गर्दाखेरि चाहिँ मुटुलाई धड्किन दिउँ भन्ने नारा चाहिँ पहिलोपल्ट 2 वर्ष पोहोर साल पनि यही नारा थियो, यसपालि पनि यही नारा छ. तर पोहोर साल चाहिँ मुटुलाई धड्किन दिनलाई संसारमा सबैभन्दा बढी मुटुको समस्या चाहिँ उच्च रक्तचाप भएकोले त्यसमा फोकस गरिएको थियो भने यसपालि चाहिँ मुटुलाई धड्किन दिनको लागि चाहिँ सबभन्दा महत्व चाहिँ यो हार्ट एट्याकको बारेमा जोड़ दिएको छ. ताकि यसपालि चाहिँ हार्ट एट्याक भइसकेको उपचार गरिसकेको मानिसहरूले आफ्नो कथा अरूलाई सुनाउ ताकि अरूको हार्ट एट्याक हुनुभन्दा अगाडि नै त्यसबाट रोकथाम गर्न सकियोस् भनेर.
1: अब हृदयघात हुनबाट जोगाउन नै यसलाई प्राथमिकता दिइएको भन्नुभयो. हृदयघातमा जानु अगाडि चाहिँ हामी अलिकति मुटु रोगमै चर्चा गरौं होइन. मुटु रोग अहिले पछिल्लो समयमा चाहिँ नेपालमा यसको अवस्था चाहिँ के छ?
6: अब मुटु रोग भन्ने बित्तिकै मुटु रोग चाहिँ जन्मजात पनि हुन्छ, जन्मिसके पनि हुन्छ. जन्मिसकेपछि अब यो हार्ट एट्याक चाहिँ जन्मिसकेपछि लाग्ने रोग हो. यो चाहिँ एकदम मुख्य जीवनशैलीमै आधारित छ. जीवनशैली परिवर्तन हुँदै गएकोले संसारभरि यो चाहिँ पहिला विकसित देशमा धेरै हार्ट एट्याक हुन्थ्यो भने उनीहरूले चाहिँ आफ्नो जीवनशैली परिवर्तन गर्दै उनीहरूका चाहिँ हार्ट एट्याक कम हुँदै गयो भने विकासोन्मुख देशहरूमा चाहिँ अब हार्ट एट्याक एकदम बढ्दै गइरहेछ. भनौँ नेपालमै कुरा गर्ने हो भने अहिलेभन्दा 20-25 वर्ष अगाडि हार्ट एट्याक चाहिँ 40 वर्ष माथिकोलाई मात्रै हुन्छ भन्थ्यो भने अहिले चाहिँ 20 वर्ष नआएको मान्छेहरूको पनि हार्ट एट्याक भइरहेछ.
1: अब हामी अलिकति चर्चा गरौं यो मुटु रोगमै. मुटु रोग चाहिँ अन्य शरीरका अङ्ग भन्दा मुटु रोग चाहिँ कतिको जोखिमयुक्त अथवा भनौँ कतिको डरलाग्दो रोग हो?
6: हामी चाहिँ के भन्दै गर्छौँ भने भगवान्ले चाहिँ सबै चिज दुईटा दुईटा बनाइदिएछ. हात दुईटा, खुट्टा दुईटा, आँखा दुईटा, धेरै चिज दुईटा दुईटा बनाइदिएछ. एउटाले काम नगर्यो भने अर्कोले काम गर्छ भनेर. तर मुटु चाहिँ एउटै छ र मुटु चाहिँ मानिसको जन्म हुँदाखेरि गर्भमै 6 हप्तादेखि नै चलेको हुन्छ र मुटु चल्न छोडेपछि मात्रै मान्छेको मृत्यु भयो भनेर भनिन्छ. त्यसकारण चाहिँ मुटु चाहिँ भगवान्ले 100 वर्ष चलोस् भनेर बनाइदिएको मुटु चाहिँ हाम्रो जीवनशैली र यो हामीले नियन्त्रण गर्न सक्ने रोगहरू ब्लड प्रेसर सुगर कोलेस्ट्रल यो तीनटा चीज मानसिक तनाव धूम्रपान यिनीहरूलाई कन्ट्रोल गर्न सक्यौं भने 80% यो हार्ट एटाक चाहिँ रोकथाम गर्न सकिने रोग भएकोले यसलाई चाहिँ यसपालि पनि प्राथमिकतामा राखिएको
1: हो। हजुर, अब यो पछिल्लो समयमा यहाँले अघि भन्नुभयो नि यो जुन जीवनशैलीसँग जोडिएको छ भनेर होइन, विशेष गरेर अहिले यो पछिल्लो समय चाहिँ जीवनशैली भन्नाले के कारणले गर्दाखेरि चाहिँ मुटु रोग चाहिँ बढ्दैछ त?
6: जीवनशैली भनेको के हो भनेर बुझ्नु पर्दाखेरि हामीले के खान्छौ, हामीले के गर्छौ र हाम्रो मानसिक अवस्था र शारीरिक अवस्था दुईटै चाहिँ हामीले पहिला भन्दा के परिवर्तन हुँदै गइरहेछ। जीवनशैली भनेको यही चिज मात्रै हो। अब हामीले के खान्छौ पहिला र अहिले के खान्छौ फरक के आयो? पहिला हामी नै स्कूल पढ्दादेखि मकै भटमास लिएर स्कूलको खाजा लिएर जान्थ्यौं भने अहिले चाहिँ सबै प्याकेटको खानेकुरा लिएर जान्छन्। भनेपछि सबभन्दा पहिला बच्चादेखि नै खानेकुराको शैली फरक भयो। अनि अब शहरमा चाहिँ अब सबैको घर घरमा मोटरसाइकल गाडी भएकोले गर्दाखेरि मानिसहरू हिँड्न अब एकदम कम हुँदै गयो, हिँड्ने बानी छुट्दै गयो। पहिला हामीहरू चाहिँ स्कूल जाँदाखेरि कम्तीमा पनि हामी आधी घण्टा हिँडेर स्कूल जान्थ्यौँ, हिँडेर आधी घण्टा फर्केर स्कूलबाट आउँथ्यौँ भने अहिले घरसम्मै गाडी आउँछ अथवा मोटरसाइकलमा पुर्याइन्छ, हिँड्न एकदम कम भयो,
1: शारीरिक परिश्रम
6: एकदमै कम भयो। अनि त्यो पछि अर्को चाहिँ मानसिक तनाव पहिला भन्दा एकदम बढ्दै गयो, किनभने मानिसलाई काम कमाउनेमै मानिसहरू फोकस भयो, आराम गर्ने भन्ने एकदम कम हुँदै गयो। त्योभन्दा ठुलो कुरो मैले के भन्छु, हाम्रो पहिला पुर्खाले बिहान 15 मिनट पूजा नगरिकन चियासम्म पनि खानु हुँदैन थियो। अहिलेको मान्छेहरू काम काम काम भएकोले त्यो बिहानको पूजा गर्ने प्राय धेरैको छुटिसकेछ। म भन्छु बिहान पूजा गर्न 15 मिनट पनि टाइम दिन सकिन्न भने 1 मिनट मात्रै एउटा धूपबत्ती दैनिक एउटा बाल्ने गर्नुहोस्, दिनभरिको तनाव केही न केही कम हुन्छ। भनेपछि 15 मिनट यदि हामीले ध्यान गर्यौं भने हाम्रो उच्च रक्तचाप र धड्कन चाहिँ नियन्त्रणमा एकदम आउँछ।
1: भनेको आस्था धर्म मात्र होइन कि, ध्यानसँग जोडियो
6: एकदम सही हो है। अनि त्यसपछि अब अर्को चीज भनेको हाम्रो जीवनशैलीमा हामीले कति पिउने। मानिसहरू अब जस्तो मेरो स्कूलमा पढ्ने साथी उसको पसल थियो, अब ऊ यति व्यस्त हुने कि मानिसहरू व्यस्त हुने भएको कारणले उसले पानी दिनु भने पिउँदै पिउँदैन थियो, किनभने पानी पिएपछि पिसाब गर्न जानुपर्छ भने उसले पानी नपिउने। तर 10-15 वर्षको अन्तरमा उसको दाजुभाइ दुईजनै किडनी फेल भएर बित्नु। भनेपछि हामीले पानी पनि हामी स्वस्थ छौँ जेल पानी प्रशस्त मात्रामा पिउनै पर्छ। जब रोग लागिसकेपछि पानी नै फेरि विष पनि हुन सक्छ। त्यसैले हामीले के पिउने के खाने, मानसिक तनावलाई कसरी नियन्त्रणमा राख्ने, यो चिज नै हो हाम्रो जीवनशैली। त्यसकारण यो जीवनशैली नै हामीले परिवर्तन गर्यौं भने हाम्रो हार्ट एटाक चाहिँ धेरै मात्रामा हामीले रोकथाम गर्न सक्छौ। अब खानेकुरा हामीले दाल भात तरकारी सबैभन्दा राम्रो खानेकुरा हो, तर हामीहरू चाहिँ अब पश्चिमी देशको दाँजोमा चाहिँ हामीहरू पनि पश्चिमी खानाहरू एकदम तारेको खानेकुराहरू धेरै खान थाल्यौं, मिठो र मनपर्न थाल्यो। मानिसहरू भोजमा गयो भने सबै तारेको स्न्याक्सहरू पहिला खान्छन्। म त भन्छु त्यो तारेको खानेकुराहरू नखानु, सिधै भोज खानुहोस्। त्यसकारण यति जीवनशैलीले आधा चाहिँ यो हृदयघात चाहिँ रोकथाम गर्न सकिन्छ। अब अर्को चाहिँ यो उच्च रक्तचाप सुगर र कोलेस्ट्रल यो तीनटा चीज, चौथो चीज भनेको चाहिँ धूम्रपान र अर्को व्यायाम, यति यो पाँचवटा चीजलाई नियन्त्रणमा गर्न सक्यौं भने हामीले 80% नै हार्ट एटाक चाहिँ रोकथाम गर्न सकिने रोग हो। अब रोकथामै नगर्न नसकिने हार्ट एटाक एउटा उमेर जति बढ्दै जान्छ धमनी त्यत्तिकै कडा हुँदै जान्छ र हार्ट एटाक त्यति बढ्दै जान्छ। पहिला चाहिँ पुरुषलाई धेरै हुन्थ्यो, महिलालाई कम हुन्थ्यो, तर अहिले चाहिँ महिला र पुरुषलाई बराबरै हार्ट एटाक हुन थालिसक्यो।
1: विशेष गरेर अहिले चाहिँ हामीले यो मुटु रोगको लक्षण के लक्षणहरू देखियो भने मुटु रोग लाग्दैछ है भन्ने चाहिँ संकेत दिन्छ त?
6: भन्दा पहिलो चिज चाहिँ अब हार्ट एटाक बाहेक अरू पनि मुटुको रोग, जुनसुकै मुटुको रोगमा नि मुटुमै दुख्न पर्छ भन्ने छैन, दुखे मुटुमै दुख्दाखेरि चाहिँ एकदम ढिलो भइसक्या हुन सक्छ, अस्पतालले पुग्न पुर्याउन पनि नसक्ने हुन्छ। मुटु रोगको सबभन्दा मुख्य लक्षण चाहिँ अलिकति उकालो चढ्ने बित्तिकै, भरेङ अलिक चढ्ने बित्तिकै सास फेर्न गाह्रो हुने, छाती भारी हुने, धड्कन चाहिँ अनियमित हुने अथवा धड्कन एकदम बढ्ने, यही तीनटा चारटा लक्षण मात्रै हो। जन्मजात मुटुको रोगमा मात्रै निलो भएर आउने एक थरी रोग हुन्छ र ठूलो भएपछि लाग्ने रोगमा त्यो निलो हुने रोग चाहिँ हुँदैन। खालि श्वास आउने तर आराम गर्ने बित्तिकै त्यो पनि सन्चो हुन्छ। त्यही भएर मुटु रोगीहरू समयमा अस्पताल नपुग्नको कारण चाहिँ मुख्य यो ठूलो लक्षण नै देखा पर्दैन।
1: भने चाहिँ यी लक्षणहरू भनेको चाहिँ एकदम ढिला भइसक्छ भने चाहिँ यो भन्दा पनि अगाडि देखाउने लक्षणहरू जस्तो चाहिँ सामान्य संकेतहरूबाट नै मलाई मुटु रोग छ कि भनेर पहिचान कसरी गर्ने?
6: त्यो चाहिँ मैले धेरैपल्ट धेरै ठाउँमा भन्ने गर्दछु, घरमा भर्याङ कति छ तल्ला चढ्नुपर्छ भनेर सोध्छु। त्यसैले यो न्यूयोर्क हार्ट एसोसिएसन भन्नेको संस्थाले पनि यो हार्ट मुटुको अवस्था कस्तो छ भनेर NYHA 1 2 3 4 भनेर चारवटा संख्या दिएको छ। फोर भन्ने बित्तिकै एक तल्ला तपाईँ चढ्दाखेरि नै गाह्रो भयो भने यो NYHA 4 चाँडै आजै भोलि नै अस्पताल गएर मुटु जचाउनुहोस्। दुई तल्ला चढ्दा गाह्रो छ भने चाहिँ तपाईँ हप्ता दिनभित्र, कम्तीमा हप्ता दिनभित्र, महिना दिनभित्र नै मुटु चाहिँ जचाइहाल्नुहोस्। यदि तीन तल्ला चढ्दा गाह्रो छ भने वर्षको एकचोटि चाहिँ मुटु जाँच्नै पर्छ है। अब चार तल्ला चढ्दा गाह्रो छ भने त्यो चाहिँ नर्मल पनि हुन सक्छ। पहिलो चिज चाहिँ भर्याङ चार तल्ला चढ्दाखेरि श्वास आउने र छाती भारी हुने, त्यति मात्रै हो, त्यो बसेपछि आफै फेरि सन्चो हुन्छ।
1: यो बाहेक अन्य संकेतहरू के देखायो भने चाहिँ यो चाहिँ सामान्य होइन भनेर पहिचान गर्ने?
6: सबैभन्दा अहिले चाहिँ ग्यास्ट्रिक भयो भनेर जुन पेटको माथिल्लो भागमा जुन दुखाइ हुन्छ त्यो चाहिँ सबैभन्दा महिलालाई धेरै हुन्छ। ग्यास्ट्रिक भयो भनेर पुरुषहरू पनि कोही चाहिँ भोलि जाउँला अस्पताल भनेर बसिरहेको हुन्छ। यो चाहिँ एकदम सबभन्दा ठूलो सिग्नल हो, यो चाहिँ संकेत हो। र अर्को चाहिँ अलि एक तल्ला चढ्दै छाती भारी भयो, त्यो भारी भएको चाहिँ हामी नेवारीमा अलिक डल पेन भन्छौँ, स्पुसे भन्छौँ, त्यो चाहिँ देब्रे हाततिर च्यापुतिर गयो र एकैछिनमा सन्चो भयो भने नै यो नै ठूलो संकेत हो। जब छातीमा एकदम ढुङ्गाले थिचे जस्तो बिच छातीमा धेरै दुखिसक्यो भने त्यो चाहिँ एकदम ढिलो भइसक्यो, तुरुन्तै जानु पर्यो।
1: हजुर, जुन लक्षणहरू भन्नुभयो यो चाहिँ मुटु रोगको लक्षणहरूमा जहाँ चाहिँ हामीले ढिला गर्नु हुँदैन भनेर यहाँले भन्नुभयो होइन, विशेष गरेर अब यो मुटुको भनौँ न समस्याहरूमा चाहिँ अघि यहाँले भन्नुभयो कि मानसिक तनाव यो चाहिँ पछिल्लो समयमा विश्वमै बढ्दैछ, नेपालमा पनि बढ्दैछ, त्यसमाथि चाहिँ विभिन्न पछिल्लो कारणहरू अघि यहाँले भन्नुभयो, जस्तो भर्खरै मात्रै बाढी पहिरोको जुन को त्यो भिडियोहरू मात्र हेर्दा पनि मुटु दुख्यो भन्नेहरू पनि हुनुहुन्छ होइन, भनेको यस्ता आकस्मिक घटनामा परेका र आकस्मिक घटना देखेकाहरूलाई पनि मुटुको जोखिम चाहिँ छ कि छैन?
6: एकदम धेरै छ, किनभने हाम्रो मन र मुटुको सम्बन्ध एकदम धेरै भएकोले गर्दाखेरि यो घटनाहरू सुन्ने बित्तिकै देख्ने बित्तिकै सबभन्दा पहिलो चाहिँ मुटुको धड्कन एकदमै बढ्छ है, यो चाहिँ सबैको नै बढ्छ। र यस्तो बेलामा चाहिँ मुटुको धड्कन कम गर्ने औषधिहरू नै सेवन गर्नुपर्ने हुनसक्छ, किनभने एकदम मुटुको धड्कन 100 भन्दा बढी हुनु भनेको मुटु चाहिँ चाँडै थाक्न सक्छ। एकछिनलाई मात्रै भयो भने त एकछिनमा फेरि नर्मलमा आउन सक्छ, जस्तो एक्सर्साइजहरू गर्दा 150-160 आउँछ तर एक्सर्साइज नगर्ने बित्तिकै नर्मलमा आउँछ, त्यो एकदम ठिक छ। तर यो समाचार सुनिरहँदाखेरि दिनभरि नै 140-150 भयो भने त्यसलाई चाहिँ अनिवार्य रूपमा औषधि खाएर इन्जेक्सन लगाएर धड्कनलाई चाहिँ नियन्त्रणमै ल्याउनुपर्छ, अन्यथा चाहिँ मुटु थाकेर मुटु बन्दसम्म हुन सक्छ। त्यसकारण यस्तो घटनाले चाहिँ हार्ट अट्याक पनि हुन सक्छ, किनभने यो चाहिँ यस्तो घटनाले हाम्रो शरीरमा एड्रेनालिन भन्ने हर्मोन निस्किएपछि धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ र कहिले कहिले त ब्लड प्रेसर यति बढ्छ कि यो हृदयघातसम्म हुन सक्छ।
1: जस्तो यस्ता आकस्मिक घटनाहरू हुँदाखेरि चाहिँ अथवा आत्तिएको बेला चाहिँ मुटुमा चाहिँ कस्ता समस्याहरू चाहिँ देखिन सक्छ?
6: सबभन्दा मैले भर्खर भने धड्कनै बढ्छ एकदमै, धड्कन बढ्ने देखि लिएर छाती एकदम भारी हुने सम्म र यो मानसिक तनाव बढी हुँदाखेरि अचानक कुनै घटनाहरू सुन्दाखेरि मानिसहरूको हार्ट अट्याक भएको धेरै घटनाहरू छ। त्यसमा चाहिँ धमनी खुम्चिएर यो स्पाजममा गएको भन्छौ हामी, गएर पनि हृदयघातै हुन्छ। र त्यसमा चाहिँ सबैभन्दा पहिलो लामो सास लिएर आराम गर्ने र यो यस्तो समाचारहरू सकेसम्म नसुन्ने नहेर्ने त्यो नै
1: हजुर। अब यो सँगसँगै चाहिँ यो निरन्तर पानी परिराख्ने समय ले र वा अथवा एकदमै गर्मी भएको समय वा जाडो भएको समय, यो यसरी मौसम र मुटुसँग सम्बन्ध कस्तो हुन्छ डाक्टर?
6: यो मौसम र मुटुसँग चाहिँ सम्बन्ध एकदम गहिरो सम्बन्ध छ, किनभने हार्ट अट्याक चाहिँ जाडो महिनामा एकदमै बढी हुन्छ गर्मी महिनाको दाजुमा भने, गर्मी महिनामा चाहिँ हार्ट अट्याक कम हुने कारण चाहिँ हाम्रो धमनीहरू चाहिँ खुम्चिँदैन, होइन एकदम साँगुरिएको छ भने नि पुरै बन्द हुने समस्या चाहिँ कम हुन्छ। चिसोले चाहिँ धमनीहरू साँगुरो भएर पुरै बन्द भएर हार्ट अट्याकसम्म हुन सक्छ। अनि चिसो बेलामा मानिसहरू एकदम तातो पानीले नुहाउँदाखेरि चाहिँ धमनीहरू खुकुलो भएर ब्लड प्रेसर अचानक कम भएर मानिसहरू बेहोस हुन सक्ने पनि हुन सक्छ। त्यसकारण यो तातो र चिसोले हाम्रो धमनी खुम्चिने र फुलाउने गरेकोले गर्दा मुटुलाई चाहिँ धेरै असर गर्छ।
1: भनेपछि त धेरै तातो पानीले अथवा धेरै चिसो पानीले पनि नुहाउन अलिकति सतर्कै हुनु पर्यो।
6: हजुर, एकैचोटि चिसोमा बसिरहेको मान्छे एकैचोटि तातो पानीमा नुहाउँदाखेरि ब्लड प्रेसर स्वात्तै कम भएर बाथरूमहरूमा धेरै मानिसहरू बेहोस भएर लडेर त्यो बेलामा चाहिँ मस्तिष्क घात लडेर टाउकोमा चोट लागेर चाहिँ मृत्यु धेरै हुन्छ।
1: तपाईँले भने जस्तै हिँडुल कम, शारीरिक व्यायाम कम, अनि जुन यो काम गराए पनि छ नि, यो एउटै ठाउँमा चाहिँ लामो समय बसिरहने र बीचमा ब्रेक पनि नलिने, यसले चाहिँ हाम्रो मुटु मस्तिष्क र तनाव यो बीचमा चाहिँ कस्तो खालको सम्बन्ध चाहिँ पुर्याइरहेको हुन्छ अथवा कस्तो खालको असर चाहिँ पुर्याइरहेको हुन्छ?
6: मुख्य चाहिँ यो हाम्रो शरीर चाहिँ चलि नै राख्नुपर्छ, टेबलमा बसेर काम गरिरहने सेडेन्टरी लाइफ भन्छौँ हामी त्यसलाई अङ्ग्रेजी भाषामा। त्यसरी बसिरहँदाखेरि हाम्रो ब्लड प्रेसर रगतको सञ्चालन चाहिँ एकदम कम हुन्छ, जति दौडिराख्यो रगतको सञ्चालन बढ्छ, अनि रगतको सञ्चालन बढ़िरहेको बेलामा रगतको धमनीमा चाहिँ कोलेस्ट्रोल जम्मा हुने शक्ति एकदम कम हुन्छ। यो उदाहरण चाहिँ मैले के दिन्छु भने, खोलामा बाढी आउँदाखेरि दायाँ बायाँ फोहोरहरू सबै बगाएर लैजान्छ, तर हिउँदमा चाहिँ खोलाको पानी एकदम कम हुँदाखेरि त्यहाँ फोहोर कति जम्मा हुन्छ। हाम्रो शरीरमा पनि सेम त्यस्तै हो, त्यसकारण बसिरहँदाखेरि हाम्रो रगतको सञ्चालन एकदम कम हुन्छ, ब्लड प्रेसर कम हुन्छ, त्यसैले हार्ट अट्याक चाहिँ ज्यादा बसेर काम गर्ने मानिसलाई हुन्छ। त्यसैले हरेक घण्टामा हात खुट्टा चलाउने मात्रै गर्नुपर्ने भएकोले आजकल विश्वमा धेरै ठाउँमा बसिरहने मानिसहरूले हरेक एक घण्टा दुई घण्टामा चाहिँ अफिसैमा पनि हात खुट्टा चलाएर एक्सर्साइज गर्ने चाहिँ व्यवस्थाहरू भइसकेको छ।
1: हामी यतिखेर कार्यक्रम बदलिँदो नेपालमा छौं र कार्यक्रम बदलिँदो नेपालमा कुराकानी गरिरहेका छौं मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग। मुटु रोगको बढ़दो जोखिम, रोकथाम र उपचारका सन्दर्भमा कुराकानी गरिरहेका छौं। विशेष गरेर डाक्टर साहब, अघि यहाँले भन्नुभयो कि विभिन्न खालका जोखिमहरू छन् जसले गर्दाखेरि चाहिँ पछिल्लो समयमा मुटुलाई धड्की नदिउँ भनेर नै यसपालि चाहिँ नाराई राख्नु पर्यो अथवा हृदयघातलाई चाहिँ हृदयघात बढ्दैछ भनेर भन्नुभयो। अलिकति हृदयघात यो मुटुका अन्य रोगहरू मध्ये यो कस्तो खालको रोग हो यसबारे अलिक प्रश्न दिनु होला।
6: हृदयघात भनेको चाहिँ मुटुको धमनीमा अवरोध भयो भने, एकदम 100% धमनी अवरोध भयो भने मात्रै हृदयघात हुन्छ। हृदयघात हुनको लागि चाहिँ धेरैवटा चिजले असर गर्छ, त्यसमा सबभन्दा पहिलो चिज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने, मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ, उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ, धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनीभित्रको इन्टिमा भन्ने चिज जब च्यातिन्छ अनि त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
1: हजुर, यहाँले जुन भन्नुभयो कि विशेष गरेर मधुमेहका, उच्च रक्तचाप, कोलेस्ट्रोल भएकालाई चाहिँ हृदयघातको जोखिम धेरै छ भन्नुभयो। अब समस्या छ, औषधि खाइरहनु भएको छ, तापनि हृदयघातको सम्भावना हो?
6: एकदम हो, किनभने यो चाहिँ औषधि खाइरहेछ भनेर चाहिँ जचाउनु हुँदैन धेरै मानिसहरूले, त्यसकारण सुगर, प्रेसर, कोलेस्ट्रोल चाहिँ नजाँचिकन थाहै नहुने भएकोले सुगर भएको मान्छेले औषधि खाइरहनु भएको छ भने हरेक महिनामै जान्नु पर्यो कमसेकम। उच्च रक्तचाप भएको मानिसले रक्तचाप नाप्ने मेसिन घरमा आफूसँगै हुनु पर्यो, पटक पटक नापी नै राख्नुपर्छ, किनभने खाइरहेको मान्छेको पनि अचानक ब्लड प्रेसर बढ्न सक्छ भने कोलेस्ट्रोल चाहिँ वर्षमा एक दुई पटक नाप्नै पर्छ, अनि मात्रै बढिरहेछ कि घटिरहेछ। तर औषधि चाहिँ नर्मल आयो भनेर छोड्नु हुँदैन, ताकि लाइफ टाइम अनिवार्य रूपले खानै पर्छ। अब उच्च रक्तचाप नभएको व्यक्तिले पनि उच्च रक्तचापको औषधिहरू सेवन गरिरहेको मान्छेहरूले ल मेरो त ब्लड प्रेसर बढेकै छैन औषधि किन खाने भनेर भन्नुहुन्छ। ब्लड प्रेसरको औषधि ब्लड प्रेसरको लागि मात्रै चाहिँ होइन, धड्कनको लागि पनि दिएको हुन्छ भने कहिले कहिले हृदयघात पछि मुटुलाई बलियो गर्नलाई पनि दिएको हुन्छ, जुन चाहिँ ब्लड प्रेसरमा प्रयोग गर्ने औषधिहरू।
1: अब हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
6: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भए जस्तो, छातीमा अलिक भारी अनुभव जस्तो, धड्कन अलिक बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वास आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ, त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै जाँच गर्दा सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ। सानो पनि लक्षण छ भने मुटुको डाक्टरलाई चाहिँ तुरन्तै भेटिहाल्ने र सम्पूर्ण मुटु सम्बन्धी जाँच चाहिँ गर्नै पर्छ।
1: जस्तो अघि यहाँले भन्नुभयो कि उच्च रक्तचाप नापेर समयमै औषधि खाने, अब यो उच्च रक्तचाप कति भयो भने औषधि खाने भन्ने पनि चिकित्सक अनुसार फरक फरक हुन्छ, व्यक्ति पछि चाहिँ पनि फरक हुन्छ। ठ्याक्कै अलिकति सुनिरहनु हुनेहरूलाई चाहिँ कसरी तपाईँले कतिसम्म उच्च रक्तचाप भयो भने चाहिँ औषधि सुरु गरिहाल्ने, अथवा कति समयसम्म चाहिँ हामीले जीवनशैलीलाई मात्र ध्यान दिने?
6: हामीले चाहिँ पहिला ब्लड प्रेसर चाहिँ 140-90 पनि नर्मल हो भन्थ्यौँ, तर यसपालिबाट चाहिँ होइन, 120-80 मात्रै, 120-80 पनि अझै धेरै भयो भने 120-70 मात्रै नर्मल हो, 139 मुनि 89 चाहिँ औषधि खाइहाल्नु पर्दैन, 140 मुनि 90 आज पनि छ, भोलि पनि छ, पछि पनि छ भने चाहिँ औषधि सेवन गर्नै पर्छ। तर कुनै दिन चाहिँ श्रीमान श्रीमतीको झगडा पर्यो अथवा आज भोलि जाँच छ भने त्यो बेलामा ब्लड प्रेसर बढ्यो भने त्यो चाहिँ क्षणिक मात्रै प्रेसर बढ्ने हो, धेरै बढेको बेलामा तुरन्त 2-4 मात्रै खाए पुग्छ भने ब्लड प्रेसर नर्मलमा आएपछि छोड्न पनि सकिन्छ। त्यसकारण चाहिँ ब्लड प्रेसर भनेको चाहिँ 140-90 भन्दा बढी आज पनि छ, भोलि पनि छ, पछि पनि छ भने चाहिँ हामीले नियमित रूपमा डाक्टरको सल्लाह अनुसारले खाइराख्नुपर्छ, र कम हुँदै गएको खण्डमा डाक्टरको सल्लाह अनुसारले कम गर्दै ल्याउनु पनि सकिन्छ। यदि उमेर धेरै भइसकेका छ भने कहिले कहिले ब्लड प्रेसरको लागि नभएर मुटुलाई बलियो गर्नको लागि, धड्कनलाई नियमित बनाउनको लागि पनि प्रेसरको औषधि चाहिँ सेवन गर्नुपर्ने हुन्छ।
1: कतिपयले चाहिँ उच्च रक्तचापको औषधि सेवन गरिराख्नु भएको हुन्छ र पछि चाहिँ अब त्यो कम हुँदै गएपछि आफै छोड्ने बानी, यो चाहिँ कतिको घातक हो हृदयघात हुने सम्भावनाको हिसाबले?
6: अब म चाहिँ के भन्छु, यदि क्षणिक ब्लड प्रेसर बढेको छ, कहिले कहिले मृगलामा पत्थर भएर मात्रै ब्लड प्रेसर बढेको छ, पत्थर निकालेपछि उनीहरूले औषधि पुरै छोड्न सकिन्छ। विद्यार्थीहरू जाँचको दिनमा चाहिँ ब्लड प्रेसर एकदम बढेको हुन्छ, औषधि सुरु गरेको हुन्छ, जाँच सकेपछि नर्मल हुन सक्छ, त्यो पनि औषधि छोड्न सकिन्छ। त्यसकारण डाक्टरको निगरानीमा औषधिहरू नियमित जचाएर छोड्न पनि सकिन्छ, तर उमेर 60 भन्दा बढी भइसकेको मानिसहरूले ब्लड प्रेसरको औषधि, ब्लड प्रेसर नर्मलमा आएपछि नछोड्नु नै बेस्ट भन्छु, किनभने त्यसले त्यो ब्लड प्रेसर औषधले मृगौलालाई र मुटुलाई चाहिँ बचाउँछ। त्यसकारण लाइफ टाइम लो डोजमा खानै पर्छ।
1: हृदयघात तत्काल आइहाल्यो भने चाहिँ त्यस्ता व्यक्तिलाई चाहिँ के गर्नु पर्छ?
6: अब हृदयघात नहोस् भनेर चाहिँ आजकल धेरै सुगरको प्रेसरको कोलेस्ट्रोल बढेको बिरामीहरूलाई चाहिँ एस्पिरिन अथवा क्लोपिडोग्रेल भन्ने रगत पातलो गर्ने औषधिहरू चलाइरहेको हुन्छ। म चाहिँ सबैलाई के भन्छु, चार चार गोली खल्तीमा बोकेर नै हिँड्नुहोस्। यदि कुनै बेलामा हिँड्दा हिँड्दै अचानक छाती दुखेर हृदयघात जस्तो लक्षण देखिहाल्यो भने त्यो चार गोली एकैचोटि चपाएर खानुहोस् र तुरन्तै इसिजी गर्न सक्ने नजिकको ठाउँमा दौडेर गएर इसिजी गर्नुहोस् र एन्जियोग्राफी गर्न सक्ने अस्पतालमै जानुहोस्, अरू अस्पतालमा नजानुहोस्। किनभने त्यो चाहिँ हृदयघात भइसकेपछि समय चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। गोल्डन आवर भनेर भन्छौ, एक घण्टाभित्र 50% बिरामी मात्रै अस्पताल पुग्छ, त्यहाँ पुगिसकेर पनि 50% मात्रै बचाउन सकिन्छ। त्यसकारण हृदयघातको लक्षण एकदम थोरै हुन्छ, अचानक छातीमा ढुङ्गाले थिचेको जस्तो हुन्छ अथवा ग्यास्ट्रिक भएको जस्तो पेटमा दुख्ने हुन्छ, चिटचिट पसिना आउँछ, त्यस्तो भएको खण्डमा चाँडै अस्पताल नै पुग्ने।
1: जुन यहाँले भन्नुभयो कि एउटा गोल्डन आवर भनेर हृदयघात हुने बित्तिकै समय, जुन समय चाहिँ हामीले खेर फाल्नै हुँदैन भनेर भन्नुभयो र जुन चाहिँ औषधि खाइहाल्ने भन्नुभयो नि, त्यो कस्तोले खाने अझ अलिकति प्रश्न दिनु होला। कस्तो अवस्थाको व्यक्तिले चाहिँ त्यो एस्पिरिन चाहिँ खाइहाल्ने भन्नु खोज्नु भएको?
6: अब एस्पिरिन भनेको चाहिँ सबैले खानु चाहिँ ग्यास्ट्रिक भएको मानिसहरूले खाँदाखेरि कहिले कहिले त्यहाँ पेटमा घाउ पनि पार्न सक्छ, तर तुरन्तै हृदयघातको लक्षणहरू देखा परेर चाहिँ हृदयघात हो भन्ने प्रुफ भएपछि चाहिँ औषधि खाइहाल्नु चाहिँ एकदम राम्रो हुन्छ। एस्पिरिन भन्ने ट्याबलेट चाहिँ पहिलाको मानिसहरूले सुन्नु भएको होला, टाउको दुखी पनि हामीले खाने एस्प्रो ट्याबलेट जुन 300 मिलिग्रामको हुन्थ्यो, मानिसहरूले त्यसको चाहिँ प्रयोग एकदम अत्याधिक मात्रामा गर्न थालेर अहिले चाहिँ त्यसलाई चाहिँ बन्द गरेर अहिले चाहिँ मुटुको लागि भनेर 75-150 मिलिग्रामको मात्रै बनाउने गरिन्छ। त्यो एस्प्रो एस्पिरिन ट्याबलेट चाहिँ एकदम राम्रो औषधि हो। त्यो चाहिँ खाइरहेको मानिसहरू घुँडा दुख्यो भने 600 मिलिग्रामसम्म खान्थे, जिन्दैभर खान्थे, तिनीहरूको चाहिँ हार्ट एट्याक नभएको कारणले ओहो यसले यो खाने मान्छेहरूको हार्ट एट्याक किन भएन भन्दा त्यो खाने मान्छेहरूको रगत चाहिँ जम्दैन रहेछ, त्यसकारण हार्ट एट्याक चाहिँ कम भएको हो। त्यसैले
1: घुँडा दुख्नेहरूले पनि खान्छन्।
6: घुँडा दुख्नेहरूले पहिला त एस्पिरिन डिस्पिरिन नै हो खाने संसारमा, पहिला 100 वर्ष अगाडिदेखि पत्ता लागेको औषधि। त्यसकारण घुँडा दुख्ने मान्छेहरूले घुँडा नदुख्ने औषधि खाइरहेको मान्छेहरूको चाहिँ हार्ट एट्याक एकदम कम भएपछि मात्रै थाहा भयो, ए त्योले रगत चाहिँ जम्न नदिने रहेछ भनेर थाहा भएको। अहिले 40 वर्ष भन्दा बढी भएको छैन, त्यस कारण चाहिँ अहिले चाहिँ त्यही एस्पिरिन चाहिँ ट्याब्लेट खल्तीमा बोकेर हिँड्नु भनेको चाहिँ जसको सुगर प्रेसर र हार्ट एट्याक हुने सम्भावना छ उनीहरूले मात्रै बोक्ने, सबैले चाहिँ बोक्नु पर जरुरी छैन। त्यस कारण घरमा चाहिँ त्यो ट्याब्लेट चाहिँ राख छाड्ने, यदि कसैलाई हृदयघात भएको संकेत आयो भने पिनेर अथवा चपाएर चार गोली खान दिनुभयो भने अस्पतालसम्म पुर्याउन भ्याइन्छ।
1: अघि यहाँले भन्नुभएको लक्षण बायाँ हात दुख्ने त्यो लक्षणहरू देख्यो भने मात्रै खानु भयो यो होइन, जो पाए त्यसले चाहिँ अब प्रेसर सुगरको औषधि खानेले खाने होइन?
6: हजुर, प्रेसर सुगर हुने मानिसहरूले चाहिँ दिनको 1 गोली 75 मिलिग्राम चाहिँ रेगुलर खानुपर्छ,
1: त्यसरी पनि खान मिल्यो। अब हामी विशेष गरेर यो हृदयघातको चर्चा गरिरहँदा चाहिँ पछिल्लो समयमा निकै बढ्दैछ, त्यसमाथि विभिन्न खालका विपदका घटनाहरू चाहिँ बारम्बार दोहोरिरहेको छ, कहिले कोविड, कहिले भूकम्प होइन, र अहिले चाहिँ यो आकस्मिक बाढीले गर्दाखेरि पनि थुप्रै समस्याहरू आयो, यसले चाहिँ हृदयघात कतिको बढाइरहेको छ?
6: सिधा असर चाहिँ परेको छैन, तर एउटा मानसिक तनावले गर्दाखेरि नजिकको मानिसहरू यो घटनामा पर्दाखेरि यो मानसिक तनावले गर्दाखेरि अचानक हृदयघात भएको घटनाहरू चाहिँ छ। जस्तो अब अहिले समाचारमा आइरहेको सुन्नु भएको होला, दाजु चाहिँ यो अहिले भर्खर बाढीमा परेर बित्यो, तर भाइ चाहिँ घरमा हार्ट एट्याक भयो, बुवाहरू हार्ट एट्याक भएको घटना चाहिँ यो समाचारले गर्दाखेरि तनावले गर्दाखेरि यो रगतको नलीहरू खुम्चिने भएकोले हृदयघात चाहिँ बढ्छ।
1: पटक पटक हेरिराख्ने, दृश्यहरू हेरिराख्ने, कुराहरू सुनिराख्ने भनेपछि जसले चाहिँ दिमागलाई मुटुलाई असर गर्छ, मस्तिष्कलाई असर गर्छ भने त्यसबाट चाहिँ टाढा रहनु पर्यो।
6: एकदम सही कुरा हो, एकदम सही कुरा हो। त्यसकारण समाचार त दिनै पर्यो, भन्नै पर्यो, तर पटक पटक चाहिँ हेर्ने बानी चाहिँ नगर्नु। एकपटक हेर्यो त्यसलाई बेसी दिने, पटक पटक चाहिँ नहेर्नु, ताकि त्यसले चाहिँ हाम्रो शरीरमा असर गरेर एड्रिनलिन भन्ने तत्व चाहिँ निस्केपछि यो धमनीहरु खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ, त्यसपछि चाहिँ हृदयघात हुन सक्छ।
1: अब हृदयघात को लक्षण देखियो भने के गर्ने भने त अघि यहाँले भन्नुभयो, हृदयघातको लक्षण देखिने बित्तिकै व्यक्तिलाई चाहिँ उसको परिवार अथवा नजिकको जो छन् उनले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ।
6: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ। यसलाई चाहिँ नेग्लेक्ट गर्न हुँदैन, तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नुपर्छ। यो हृदयघातको अलिकति पनि लक्षणहरू देख्ने बित्तिकै भोलि जाउँला भनेर कहिले नबस्नुहोस्। मतलब भन्छु तुरन्तै आजै अहिले नै गएर एकचोटि मुटुको जाँच गरिहाल्नुहोस्। अब एकदम छाती बेसेर नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि म त भन्छु मुटुको अस्पतालमा नै पुग्नुहोस्। उनीहरूको चाहिँ कहिले कहिले लक्षण देखिरहेको हुन्छ, इसिजीहरू सबै नर्मल हुन सक्छ तर हार्ट अट्याक चाहिँ भइरहेको पनि हुन सक्छ। त्यसकारण मुटुकै अस्पतालमा गएर एन्जियोग्राफी गर्यौं भने उनीहरूको ब्लकेज पनि हुन सक्छ। दायाँ बायाँ मेडिकलमा गएर सानो अस्पतालमा गएर चाहिँ अल्म लिने काम नगर्नु, सिधै मुटुको अस्पताल जहाँ छ नजिक जति सक्दो चाँडो पुग्नुपर्छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा मुटु दिवसका सन्दर्भमा हामी कुराकानी गरिरहेका छौं। मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको फोन नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ। थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्था।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: नेपाललाई चाहिएको सहयोग जहाँ टाटा योद्धा पिकअप न सुख्छ न रोकिन्छ।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: त्रिपुरा पश्चिम बिहार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्य।
2: फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: नमस्कार।
2: रोग लाग्ने नदिनको लागि जीवनशैली हामीले कस्तो खालको जीवनशैली अप्नाउने?
3: सबैभन्दा पहिलो चिज चाहिँ म त भन्छु अहिले भन्दा 50 वर्ष अगाडि मानिसहरू नेपालमा कसरी बस्थे त्यो बेलामा हृदयघात एकदम न्यून थियो भने त्यस्तो खालको जीवनशैली चाहिँ अप्नाउनु पर्यो। पहिलो चिज चाहिँ बिहान उठेदेखि नै हामीले 15 मिनट भए पनि ध्यान गर्नु चाहिँ एकदम मुटुको लागि चाहिँ धेरै राम्रो चिज हो। 15 मिनट ध्यान गर्नाले मुटुको धड्कन र उच्च रक्तचाप चाहिँ धेरै नियन्त्रणमा राख्न सकिन्छ। अब खानेकुराको कुरा गर्यौं भने हामीले पहिला मासु वर्षको एकचोटि दशैंमा मात्रै खान्थ्यौं, चिल्लो पदार्थ धेरै तिहारमा मात्रै खान्थ्यौं भने वर्षै दिन खाँदैनथ्यौं। त्यस कारण यो चिल्लो पदार्थ र मासु भनेको सकेसम्म कम खाने, नुनको प्रयोग एकदमै सकेसम्म कम प्रयोग गर्ने र दैनिक हिँड्नु नै पर्छ। पहिला पहिलाको मानिसहरूले मन्दिर टाढा टाढा बनाएर चाहिँ पूजा गर्नुपर्ने, जात्राहरू बनाउने, यो सबै धेरै विद्वान थिए त्यो बेलाको मानिसहरू। वर्षको 2-4 पल्ट डाँडा चढ्नुहोस् भन्छु म त। अब वैशाख 1 गते यहाँ काठमाडौँ भ्यालीमा चाहिँ डाँडा चढ्नुपर्छ भन्ने जुन यहाँ एउटा चलन चल्तीमा छ, वर्षको एकचोटि यहाँ पूजा पाठमा चाहिँ 4-5 घण्टा हिँड्नु पर्ने नियम चलन बनाएर आएको छ, यो त एकदम राम्रो हो। हिँड्नु नै पर्छ वर्षको एकचोटि 2 चोटि चाहिँ डाँडा चढ्नु। डाँडा चढ्दाखेरि गाह्रो भयो भने आएर मुटु जोताउनुहोस्। त्यसकारण हाम्रो पहिलो चिज चाहिँ जीवनशैली, त्यसपछि एकदम पानी पिउने। जबसम्म हामीलाई रोग लागेको छैन त्यो बेलामा प्रशस्त पानी पिउनु पर्यो र धुम्रपान चाहिँ सबैभन्दा खराब चिज चाहिँ पहिला पहिला क्यान्सर हुन्छ भनेर भन्थ्यौं भने 10 जनाले धुम्रपान गर्दाखेरि 5 जनालाई क्यान्सर हुन्छ भने अहिले हृदयघात चाहिँ 8 जनासम्मलाई हृदयघात हुन सक्छ। तर कोही कोही मानिसहरूलाई धुम्रपान 90 वर्षको उमेरसम्म धुम्रपान गर्दा न क्यान्सर भएको छ न हार्ट एटेक भएको छ, त्यो भनेको एकदमै न्यून छ। उनीहरूको जिनले नै त्यो चाहिँ जेनेटिक उनीहरूको एकदम बलियो छ, तर सबैलाई चाहिँ त्यस्तो हुँदैन।
2: अब जस्तो यहाँले जीवनशैली नै सुधार गर्ने भन्नुभयो, जीवनशैली सुधारमा ध्यान भन्नुभयो, अब बिहान उठ्ने बित्तिकै काममा दौडिनु पर्ने हाम्रो त्यो बाध्यताहरू पनि हुन्छ, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
3: अब ध्यान भन्ने बित्तिकै ध्यान भनेको एकदम विभिन्न किसिमले हामीले ध्यान गर्न सक्छौँ। ध्यान भनेर उही जोगी नै भएर बस्नु चाहिँ पर्दैन, पलिटी कसरी बसेर पूजा पनि गर्नु पर्दैन भन्छु म चाहिँ। ध्यान गर्ने भनेको हामीले जुन काम गर्छौँ त्यो काममै मात्रै एकदम ध्यान दिएर गर्यौँ भने त्यो पनि एउटा मेडिटेसन नै हो भन्छु म है। त्यस कारण मेडिटेसन चाहिँ संसारमा विभिन्न किसिमले गरिन्छ। अब कोही नाच्ने मानिसहरू नाच्दाखेरि पनि ध्यान हुन्छ, गाउने मान्छेहरू गाउँदाखेरि पनि ध्यान हुन्छ, अहिले बोलिरहँदा पनि हामी एकदम ध्यान दिएर यही विषयमा बोल्नुपर्छ भनेर जुन ध्यान एकत्रित भएको छ यो नै हो एउटा मेडिटेसन।
2: भनेपछि जो जे काममा लाग्नु भएको छ त्यो काममा नै एकदमै भनौँ न समर्पित भएर लाग्ने हो, त्यसलाई चाहिँ प्रेसरको रूपमा तनावको रूपमा नलिने हो भने त्यसैले पनि रोगहरू लाग्न नदिने भयो।
3: हजुर, एकदम त्यसले नै गर्दाखेरि हाम्रो मुटुको धड्कन र मुटुको प्रेसरलाई नियन्त्रणमा ल्याउँछ।
2: अघि यहाँले भन्नुभयो कि जुनै पनि काममा पनि केही क्षण त्यसमा चाहिँ रोक्दै खाली हुँदै फेरि कामलाई निरन्तरता दिनुपर्छ, धेरै जसोको आजकल टेबलमै बसेर गर्ने कामहरू धेरै हुन्छ होइन, यसलाई चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने? काम बसेर गर्नु पर्यो, निष्क्रिय जीवनशैली भइरहेछ तर काम गर्नै पर्नेछ।
3: यसको लागि चाहिँ म त सकेसम्म के भन्छु, मोबाइलमा जानुहुन्छ भने आफू काम गर्ने ठाउँभन्दा मोबाइल अलिक परेर रोक्नुहोस्, अलिकति हिँड्नुहोस्, अनि लिफ्ट भएको अफिसमा लिफ्ट नचढ्नुहोस्, भरेङबाटै चढ्नुहोस् र काम गर्ने ठाउँमा पनि काम गर्दाखेरि एक घण्टा दुई घण्टामा अहिले चाहिँ ताइची भनेर एउटा जुन चाइनिजले संसारभरि फैलाएर आएको छ कुर्सीमै बसी बसी पनि अहिले एक्सर्साइजहरू गर्न सकिन्छ घुँडा दुखेको मानिसहरू हिँड्नै पर्छ भन्ने छैन हात खुट्टा मात्रै बेसरी आधी घण्टा एक घण्टा चलाउनु त्यसैले मात्रै पनि मुटुलाई बलियो गर्छ
2: त्यो रिस मस्तिष्क र भनौँ न मुटु बीच चाहिँ सन्तुलन कसरी ल्याउने होला
3: म त भन्छु ध्यानै एउटा मात्रै चिज हो यो रिस भन्ने चिज पनि कन्ट्रोल गर्न एकदम ध्यान गर्ने मानिसहरू कहिले पनि रिसाउँदैन है रिस भन्ने रिसलाई नै कन्ट्रोल गर्न सकिन्छ अब मुख्य चाहिँ ध्यान भनेको नै के हो भने हाम्रो मन र शरीर दुईटा अलग चीज हो हाम्रो शरीरले जे चाहे त्यसको पछि लाग्यौं भने त्यो चाहिँ ध्यान भएन हाम्रो मस्तिष्कले चाहिँ हाम्रो शरीरलाई कन्ट्रोलमा राख्यो भने त्यो चाहिँ हो ध्यान जसकारण यदि मनलाई एकदम कन्ट्रोलमा राख्न सक्यौं भने हामीले कुनै पनि चीज आँट्यौं भने सबै चीज गर्न सक्छौं र हामीले यहाँसम्म कि एकदम यो ध्यान घण्टौं घण्टौं गर्न सक्ने मानिसहरूले संसारमा धेरै चीज सफल गर्न सक्छ र तेस्रो नेत्र खोल्ने भन्ने आँखामा पट्टी बाँधेर सबै हेर्न सक्ने भनेको यो सबै ध्यानै हो है त्यस कारण ध्यान एकदम गर्न सक्ने मान्छेले संसारमा कतिपय व्यक्तिहरू छ जसले कि आफ्नो मुटुको धड्कनसम्म रोक्न सक्ने पनि यो ध्यान गरेर गर्न सक्छ
2: अब स्वस्थ मुटु राख्ने उपाय भन्छौ हुन त वर्षौंदेखि यो विषयमा चर्चा गर्दै आइरहनु भएको छ यहाँहरूले होइन तैपनि बुदागत रूपमा भन्नुपर्दा मुटु स्वस्थ राख्ने उपाय चाहिँ के हुन् त
3: म चाहिँ भन्छु हाम्रो हातमा पाँचवटा औंला छ कम्तीमा यो पाँचवटा औंलामा भएको पाँच चीज चाहिँ नियन्त्रणमा हामीले राख्न सक्यौं भने 80% हृदयघात चाहिँ हामीले पुरै रोक्न सक्छौ पहिलो चाहिँ उच्च रक्तचाप नै हो है दोस्रो नियन्त्रणमा राख्ने डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धूम्रपान पुरै छोड्ने भने यति पाँच चीजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ
2: अब मुटु रोगको उपचारतिर जाउन हामी होइन मुटु रोगको उपचार कतिको महँगो उपचार हो यो रोग लागिहालेको अवस्थामा चाहिँ
3: मुटु रोगको उपचार चाहिँ एकदमै महँगो छ अरू शल्यक्रिया भन्दा यसको उपचार महँगो भएको कारण चाहिँ पहिला पहिला मुटु खोल्नु पर्यो भने मैले सधैँ भन्ने गर्थे लाख रुपियाँ घटीमा मुटु खोल्न चाहिँ सम्भवै छैन अहिले त 3-4 लाखै पर्छ अहिले पहिला मैले त्यसो भन्थे 25 वर्ष जति अगाडि अहिले चाहिँ मुटु खोल्नु पर्यो भने 4-5 लाख घटीमा मुटु खोल्न सकिँदै सकिँदैन मुटुलाई रोक्नु पर्यो मुटु खोलेर सबै मर्मत गर्नु पर्यो र आजकल चाहिँ मुटु नखोलिकन पनि उपचार गर्न सकिने चाहिँ एन्जियोप्लास्टीहरू एन्जियोग्राफी गरेर कहाँ ब्लक छ त्यसलाई एन्जियोप्लास्टी गर्न सकिन्छ अहिले मुटुको भल्भहरू पनि मुटु नखोलिकन भल्भ चाहिँ नसाईबाट मुटु इम्प्लान्ट गर्न सकिन्छ त्यस कारण खर्च चाहिँ धेरै नै 20-25 लाखसम्म पर्छ
2: भनेको नयाँ प्रविधि आयो त्यही अनुसार महँगो खर्चिलो पनि छ
3: एकदमै खर्चिलो छ र अब यतिसम्म कि मुटु अब थाक्दै गएर मुटु फेल भयो भन्ने पनि मुटुलाई चलाउने उपकरणहरू चाहिँ नेपालमा अहिलेसम्म राखिएको छैन विदेशमा अहिले धेरै राख्न सुरु भइसक्यो त्यसलाई चाहिँ लेफ्ट भेन्ट्रिकुलर एसिस डिभाइस भन्छौ एलभ्याट भनेर त्यो राख्यो भने नि मुटुलाई चाहिँ चल्नलाई मदत गर्छ धड्कन खराब भयो भने राख्ने मेसिन पेसमेकर त्यो पनि लाख रुपियाँ घटीमा आउँदैन त्यस कारण यो सबै चिजलाई यो नियन्त्रणमा राख्नै नपर्ने गर्नै नपर्ने गर्नलाई हामीले जीवनशैली परिवर्तन गर्यौं भने यो चाहिँ मुटु 100 वर्ष चल्ने मुटुलाई 100 वर्ष धड्किन दिउँ भनेको यसपालिको नारा नै त्यसैले मुटुलाई धड्किन दिनको लागि हामीले मुटुको धड्कन बिग्रिनलाई के चिजले बिगार्छ त्यसलाई चाहिँ अहिले नै नियन्त्रणमा गर्दै जानुपर्छ
2: अब जस्तो यहाँले भन्नुभयो विभिन्न प्रविधिहरू आइसकेको छ त्यो प्रविधि अनुसार हामीले सेवाहरू शुरू गरेको भन्नुभयो सरकारी र निजी अस्पतालमा प्रविधिको कुरा गर्दाखेरि केही असमानता छन् कि अहिले सरकारीले पनि निजीले सरल ल्याउने क्षमता चाहिँ हासिल गरिसकेको छ
3: अहिले सरकारीमा चाहिँ मुटुको उपचार धेरै हुन्छ भने निजीमा चाहिँ मुटुको उपचार त्योभन्दा कम हुन्छ अहिले जस्तो सबैभन्दा धेरै शहीद गंगालाल मुटु रोग अस्पतालमा सबैभन्दा राम्रो बढी भइरहेछ भने मुटुको प्रत्यारोपण मात्रै एउटा भएको छैन र मुटुलाई फेल भयो भने चलाउने मेसिनहरू मात्रै प्रत्यारोपण भएको छैन अब त्यसकारणले निजीमा चाहिँ एउटा दुईटा अपरेशन गर्यो त्यसपछि जनशक्तिको अभावले गर्दा मुटुको अपरेशन चाहिँ कन्टिन्यू गर्न सकेको छैन. अहिले अधिराज्यभरिको कुरा गर्ने हो भने अहिले पूर्वमा एक ठाउँ विराटनगरमा र चितवनमा एक ठाउँ मात्रै फाटाफुट मुटुको अपरेशन भइरहेको छ. अधिकांश मुटुको अपरेशन चाहिँ काठमाडौँ भ्यालीमा मात्रै भइरहेको छ.
2: राम्रो कुरा के रह्यो भने सरकारी अस्पतालले अझ राम्रो सेवा चाहिँ दिइरहेको छ मुटुको उपचारमा होइन. अब यो स्वास्थ्य बीमा लगायत सरकारले दिइरहेका विभिन्न सुविधाहरू छन् यसले मुटु रोगको उपचारमा कतिको सहयोग गरिरहेको छ.

0: छ र मुटुको हार्ट अट्याक भएको हार्ट अट्याक हुनु अगाडि गर्ने जुन बाइपास अपरेसन चाहिँ 75 वर्ष नआएको बिरामी सबैलाई निशुल्क हुन्छ भने 75 वर्ष ननआएकोहरूलाई सरकारले अहिले बिमाले 1,00,000 र यो अर्को बिमा बाहेक विपन्न नागरिक भन्ने 1,00,000-2,00,000 रुपियाँ दिइरहेको छ त्योभन्दा बढी लागेको चाहिँ बिरामीले बेहोर्नुपर्छ भने नेपालमा मुटु रोगीलाई उपचार गर्न आधाभन्दा बढी सरकारले बेहोरिरहेको छ.
1: अब यो उपचार सँगसँगै चाहिँ जुन खालको अब नियमित खाने औषधिहरू छ नि नियमित खाने औषधिमा चाहिँ सरकारले कतिको त्यो सर्वसुलभ रूपमा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ.
0: यो औषधिको सम्बन्धमा चाहिँ मुटुको औषधिहरू क्यान्सरको औषधिहरूको दाँजोमा एकदमै सस्तो छ त्यसकारण बाहिर बजारमा पनि त्यति महँगो पर्दैन र अहिले गंगालालमा र मनमोहन दुईटा अस्पतालमा चाहिँ उनीहरूले यो औषधिहरू बजारको प्राइस मूल्य भन्दा पनि आधा प्राइसमा बिरामीलाई दिइरहेको छ र अझै सरकारले यो गाउँ गाउँको स्वास्थ्य चौकीहरूमा पनि 70-72 प्रकारको औषधिहरू निशुल्क दिने औषधिहरूमा मुटुको केही औषधिहरू त्यसमा पर्दछ. जस्तो एम्नोडिपिन भन्ने ब्लड प्रेसरको औषधि निशुल्क पाइन्छ, लोसार्टन भन्ने निशुल्क पाइन्छ भने केही औषधिहरू गाउँ गाउँसम्म पनि औषधिहरू सरकारले निशुल्क पुर्याइरहेको
1: छ. अब र उपचारको लागि सरकारले जुन खालको सेवा सुविधाहरू जुन खालको भनौँ न खर्चहरू गरिरहेको छ जुन बजेट छुट्याइरहेको छ रोकथामको लागि चाहिँ सरकार कतिको गम्भीर भएर लागेको छ र त्यसको लागि चाहिँ कतिको बजेटहरू छुट्याएको जस्तो लाग्छ.
0: यो चाहिँ एकदम राम्रो प्रश्न हो. अहिले हाम्रो नेपालमा चाहिँ यो रोकथामको लागि सरकारले पहिला चाहिँ केही मात्रा हदसम्म गरिरहेको थियो प्रिभेन्सनको लागि. नेपाल हट फाउन्डेसनलाई पहिला सरकारले हरेक वर्ष 50,00,000 जति पैसा दिएर यो बाथमुटु रोग नियन्त्रणको लागि पेन्सिलिन इन्जेक्सन हरेक जिल्ला जिल्ला अस्पतालमा पुर्याइरहेको थियो. विगत 8-10 वर्षपछि यो रोकियो, रोकिएपछि अहिलेसम्म चाहिँ दिएको छैन र अब चाहिँ यो बाथमुटु रोग पनि अब यो नसर्ने रोगमा परेकोले गर्दा अब चाहिँ सरकारले गर्ने प्लानमा छ भने रोकथाममा चाहिँ सरकार एकदमै पछाडि छ. यदि अपरेसन खर्च चाहिँ उता 20-25 करोडसम्म वर्षको खर्च भइरहेको छ भने यो रोकथामको लागि वर्षको 1 करोड मात्रै खर्च गरे पनि यो रोग चाहिँ धेरै नियन्त्रणमा लिन सकिन्थ्यो. र अर्को चाहिँ सबभन्दा ठूलो कुरो चाहिँ सरकारले अहिले मुटु प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू थुप्रै छ विदेशमा गएर लाइनमा पर्खिरहेको